शुभ प्रभात अनि न्यानो न्यानो अभिवादन सबै आदरणीय श्रोताहरूमा। एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणी खरसाङबाट बोलिरहेछौं। आज शुक्रबार सक्षम वद 2083 सालको 12 गते भदौ, तदनुसार सन् 2026 आज 28 तारिक अगस्त। समय यसबेला बिहानको ठिक 6:25 अनि 51 सेकेन्ड भइरहेछ। सम्पूर्ण प्राविधिक मित्रहरूको साथमा प्रसारण सहयोगी कल्पना छेत्रीसँगै म रश्मि पनि उपस्थित भइसकेकी छु बिहानी प्रसारण सेवासँग। र यो प्रसारण यात्रामा म श्रोताहरूको साथमा रहनेछु बिहान 10:30 र यो यात्रामा श्रोताहरूले अवश्य मलाई साथ दिनुहुनेछ। पहिले तपाईँ सबै श्रोतालाई स्वागत जनाउन चाहन्छु आकाशवाणीको खरसाङ केन्द्रमा। र आज रक्षाबन्धनको पावन पर्व पनि हो। यसै अवसरमा हाम्रा सबै श्रोताहरूमा हार्दिक मंगलमय शुभकामना टक्राउँदछौ आकाशवाणी परिवार।

आफ्नो अधिकार अनि कर्तव्यमाथि हामी सबैले नै जोड दिनु सक्नुपर्छ। यो भनाई हो राष्ट्रपिता महात्मा गान्धीको। आदरणीय श्रोतावृन्द नमस्ते। आकाशवाणी खरसाङको साप्ताहिक कार्यक्रम गान्धी कथामा हजुरहरू सबै सबैलाई यो सञ्चालक नामगेल तामाङको ज्ञान अभिवादन अनि

श्रोताबिन्द, महात्मा गान्धीले अधिकार र कर्तव्यको बीचको सम्बन्धमा अनेक विचार प्रस्तुत गरेका छन्। उनी भारतीय समाजमा अधिकारको महत्वलाई सम्झाउँदा सामाजिक न्याय, स्वतन्त्रता र समानताको महत्वलाई बुझाए। उनले अधिकारलाई सहज, स्थायी र सम्पूर्णतासँग सम्बोधन गरेका थिए। कर्तव्यको पक्षमा गान्धीजीले समाजसँगै सहकार्य गरेर सामाजिक सुरक्षा, सामाजिक उन्नति, शान्ति र समृद्धिका लागि पनि प्रयास गर्न उत्कृष्टता देखाए। गान्धीजीले अधिकार र कर्तव्यमा सामञ्जस्य राखेका थिए। उनले भ्रष्टाचार, असमानता र अज्ञानता विरुद्ध लड्नका निम्ति जनहितमा काम गरेका थिए र यो उनको आपसी सम्बन्धमा थियो। उनले आत्मनिर्भरता, सत्याग्रह औ अहिंसाको मूलमा राखेका थिए र यी मूलहरूले उनको अधिकार र कर्तव्यको सिलसिलामा एक सशक्त समाज निर्माण गर्नमा पनि मद्दत गरेका थिए।

श्रोता बिन्द, गान्धीजीको अधिकार र कर्तव्यहरूमा दृष्टिकोणको उनको असङ्गतता र पूर्ण न्याय र समृद्धिको सिद्धान्तमा आधारित छ। उनले भनेका थिए कि व्यक्तिहरूले कुनै पनि समयमा आफ्नो अधिकारहरू प्रयोग गर्नुपर्छ, तर यी अधिकारहरूलाई समृद्धि र सामाजिक कल्याणको लागि बुद्धिमानीपूर्वक प्रयोग गर्नुपर्छ र समृद्धि र सामाजिक भलाइको प्रोत्साहनमा योगदान गर्नुपर्छ।

0: श्रोताबिन्द,
1: महात्मा गान्धी एउटा यस्तो गहकिलो नाम हो जो सुन्न साथ हरेकको मनमा सत्य र अहिंसाको सम्झना आउँछ। गान्धीजी एउटा यस्तो व्यक्तित्व जसले कसैलाई केही सुझावहरू दिन अघि ती सुझावहरूलाई प्रथम आफूमाथि प्रयोग गर्ने गर्दथे। उनले जस्तै विघ्नबाधाहरूमा पनि अहिंसाको बाटो कहिले त्यागेनन्। उनी एक महान व्यक्तित्वका धनी राजनैतिक नेता थिए। उनले भारतवर्षको स्वतन्त्रतामा महत्वपूर्ण भूमिका निभाएका थिए। उनलाई सन् 1944 नेताजी सुभाष चन्द्र बोसले राष्ट्रपिता भनेर पनि सम्बोधन गरेका थिए।

अधिकार र कर्तव्यको सम्बन्धमा गान्धीजीको दृष्टिकोण अत्यन्त महत्त्वपूर्ण थियो। उनले भनेका थिए, अधिकार र कर्तव्यले हाम्रो जीवनलाई सन्तुलित बनाउँछ र समाजमा शान्ति र समृद्धि ल्याउँछ। अधिकारले मानिसहरूलाई सजीवतामा परिचय गराउँछ र सोही समयमा कर्तव्यले परिस्थितिहरूमा सहयोग पनि गर्छन्। उनीले सत्याग्रहको माध्यमद्वारा यो सिद्धि गर्न प्रयास गरे कि मानिसले आफ्नो अधिकारको निम्ति जागृत हुनुपर्छ, आवाज उठाउनुपर्छ, तर यसलाई अहिंसाको साथमा गर्नुपर्छ अनि समाजप्रतिको आफ्नो कर्तव्यलाई पनि ध्यानमा राख्नुपर्छ।

राष्ट्रपिता महात्मा गान्धी एक व्यक्तिको नाम मात्र होइन, उहाँ आफ्नो जीवन मानव समाज र देशको लागि समर्पित गर्ने विचार हुनुहुन्थ्यो। गान्धीजी अहिंसा, सादगी, गैर अधिकारको, श्रमको, नैतिकताको, शोषण मुक्त व्यवस्थाको, सहयोग र समानताको शक्ति हो। गान्धी एक विरोधको नाम पनि हो, एक विरोध जुन अन्याय, अत्याचार, दमन, भ्रष्ट र शोषणकारी व्यवस्थाको विरुद्ध हो।

समय बेला बिहानीको 6:55 हुन लागिरहेछ। अब अघिल्लो क्रममा समय भइरहेछ समाचारको। केही क्षणमै दिल्ली केन्द्रको समाचार रिले गरी सुनाउनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।

दिल्ली केन्द्रको समाचारको प्रसारणपछि सबै आदरणीय श्रोताहरूलाई पुनः एकचोटि स्वागत जनाउन चाहन्छु आकाशवाणीको खरसाङ केन्द्रमा एफएम 103.5 मेगाहर्जमा। समय यस बेला बिहानीको 7:05:29 भइरहेछ र बिहानीको यो समय हो कार्यक्रम शुभप्रभातको। आउनुहोस् आरम्भ गरौँ आजको शुभप्रभात कार्यक्रम कृषक श्रोताहरूको निम्ति खेतीपातीबारे सल्लाहबाट। र खेतीपातीबारे सल्लाहमा आज हामी हाम्रा कृषक श्रोताहरूलाई आलुमा लाग्ने खुइले रोग सम्बन्धी मुख्य कुराहरूबारे जानकारी दिइरहेका छौँ। पहाडी इलाकामा विशेष धुम्मो बेसी लाग्ने हुनाले आलुमा नाना प्रकारका रोगले आक्रमण गर्न सक्छ, जस्तो कि खुइले रोग। खुइले रोग दुई प्रकारको हुन्छ, अघौटे खुइले र पछौटे खुइले। यो रोग साधारणतः शीत पर्ने ठाउँतिर बेसी मात्रामा हुन्छ। खुइले रोग सबैभन्दा पहिला पातमा देखा पर्छ। पातको छेउबाट सुरु गरेर पछि पातको सबै भाग अनि बेसी मात्रामा भए डाख्लासम्म कुहुन्छ। यदि पछौटे खुइले आलुमा लागे अनि रोग बढ्दै गए आलुको दाना समेत पनि कुहुन सक्छ। यसले गर्दा उत्पादन कम हुन्छ अनि कृषकहरूलाई नोक्सान पर्न जान्छ। यसको रोकथामको लागि डायथिन जेट 78 एक किलोग्राम 300 लिटर पानीमा घोलेर पातको दुवैपट्टि डाख्ला समेत भिज्ने गरी छर्कनुपर्छ। यसरी छर्किएको 15-20 दिनपछि फेरि डायथिन M45 एक किलो 300 लिटर पानीमा राम्ररी भिज्ने गरी छर्किनुपर्छ। यसरी 3-4 पल्ट रोग लाग्न अघि नै छर्के यो रोगले आक्रमण गर्न पाउँदैन। डायथिन जेड 78 औषधि नपाए मायाटेक्स 2 किलो 300 लिटर पानीमा घोलेर पातको दुवैपट्टि राम्ररी भिज्ने गरी स्प्रे गर्नुपर्छ। आलु हाम्रो मुख्य फसल हो, यसै कारण आलु रोप्नु अघि बिउको शोधन गर्न अति आवश्यक छ। बिउको शोधन गर्दा माटोको भाँडा अथवा काठको भाँडामा 100 लिटर पानीमा 200 ग्राम जस्तो एरिटन 6 अथवा एगलल 6 अथवा डायथिन जेड 78 घोल बनाएर 4-5 मन आलुलाई 3 मिनटसम्म भिजाउनुपर्छ। त्यसपछि भिजाएको आलुलाई छायामा सुकाउनुपर्छ। यो सुकाउनाले माटोमा कुहुने रोग लाग्न पाउँदैन। यदि माटोमा पनि कुहुने रोग लागे क्याप्टन 83 एकर प्रति 1.5 केजी आलुको गरा गरामा प्रयोग गर्नुपर्छ। अर्को एउटा डरलाग्दो रोग छ ऐजरो। यसलाई अङ्ग्रेजीमा वार्ट रोग पनि भनिन्छ। ऐजरो रोग दार्जिलिङको पहाडी इलाकामा खुबै बेसी लाग्ने हुनाले दार्जिलिङको रातो डल्लो आलु नरोप्ने सल्लाह कृषि विभागले दिएको छ। रातो डल्लो आलुको सट्टा कुफरी ज्योति भोरन आदि जातका आलुहरू रोप्ने कृषि विभागबाट सल्लाह दिएको छ। र खेतीपाती सल्लाहमा हाम्रा कृषक श्रोताहरूले भर्खरै मात्र सुन्नुभयो आलुको खुइले रोग सम्बन्धी जानकारी।

पूर्ण कुमार राईका शब्दहरूमा फर्केर यहाँहरूले सुन्नुभयो यो आधुनिक गीत दिपेश गुरुङको स्वरमा। अब अघिल्लो क्रममा सुनाइरहेछौ यो आधुनिक गीत हिरण दर्नालको स्वरमा।

हवस् त श्रोता, हिरण दर्नालको स्वरमा यस आधुनिक गीतसँगै अहिलेलाई भने पूरा हुन्छ कार्यक्रम शुभ प्रभात। समय यसबेला बिहानीको 7:15 अनि 19 सेकेन्ड भइरहेछ। श्रोताहरूलाई आकाशवाणीको नेपाली प्रसारण सेवामा स्वागत जनाउँदछु। म रश्मि।

0: यतिन्जेल सुनुभयो रीता गिरीको स्वरमा भक्ति संगीत। अब अघिल्लो क्रममा समय भइरहेछ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो। अब सविता छेत्रीबाट समाचार सुन्नुहोस्। प्रथम मुख्य समाचार। आज देशभरि रक्षाबन्धनको पर्व मनाइँदैछ। यस अवसरमा राष्ट्रपति द्रौपदी मुर्मू अनि लोकसभा अध्यक्ष ओम बिरलाले देशवासीलाई शुभकामना दिनुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी भोलि दुई दिवसीय उज्बेकिस्तानको भ्रमणमा जानुहुनेछ। वित्त मन्त्री निर्मला सीतारमण आजदेखि अमेरिकाको छ दिवसीय भ्रमणमा रहनुहुनेछ। नेपालमा बाढीबाट मृत्यु हुनेको संख्या 389 पुगेको छ। हजारौं बेपत्ता व्यक्तिहरूलाई खोज्नको लागि प्रशासनले सक्रिय रूपमा कार्य गरिरहेको छ। अनि भारतीय महिला हकी टोलीले हिज नेदरल्याण्डमा जर्मनीलाई 3-1 पराजित गर्दै एफएचआई विश्वकपमा 5 स्थान हासिल गरेको छ। आज देशभरि रक्षाबन्धनको पर्व मनाइँदैछ। यस अवसरमा दिदीबहिनीहरूले आफ्ना दाजुभाइको नानीमा रंगीन राखी बाँध्छन् र उनीहरूको खुशी, स्वस्थ र समृद्धको लागि प्रार्थना गर्दछन्। बदलामा दाजुभाइहरूले आफ्ना दिदीबहिनीहरूको रक्षा र सहयोग गर्ने वाचा गर्छन् र उनीहरूलाई उपहार दिन्छन्। राष्ट्रपति द्रौपदी मुर्मू अनि लोकसभा अध्यक्ष ओम बिरलाले रक्षाबन्धनको अवसरमा देशवासीलाई शुभकामना दिनुभएको छ। राष्ट्रपतिले भन्नुभयो, रक्षाबन्धनको पर्व प्राचीन कालदेखि नै देशको संस्कृति र परम्पराको एक महत्वपूर्ण हिस्सा रहेको छ। राष्ट्रपतिले भन्नुभयो, रक्षाबन्धनमा दिदीबहिनीहरूले आफ्ना दाजुभाइको नाडीमा राखी बाँध्छन्। उहाँले यो पर्वले हरेक सम्बन्ध विश्वास, संवेदनशीलता र पारस्परिक सहयोगमा आधारित हुन्छ भन्ने कुरा सम्झाउने गरेको बताउनुभयो। राष्ट्रपति मुर्मूले प्रत्येक नागरिकलाई परिवार र समुदायभित्रको बन्धनलाई बलियो बनाउन र यो भावनाका साथ विकसित भारततर्फ अगाडि बढ्न प्रतिज्ञा गर्न आग्रह गर्नुभयो। लोकसभा अध्यक्ष ओम बिरलाले आज रक्षाबन्धनको अवसरमा देशलाई शुभकामना व्यक्त गर्नुभएको छ। आफ्नो सन्देशमा श्री बिरलाले यो पर्व दाजुभाइ र दिदीबहिनीहरूको बीचको पारस्परिक प्रेम, स्नेह र विश्वासको उत्सव हो भन्नुभएको छ। उहाँले यो पर्व भारतको समृद्ध संस्कृति, पारिवारिक मूल्य मान्यता र प्रेम अनि आत्मीयताको अटुट बन्धनको प्रतीक भएको बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी भोलिदेखि दुई दिवसीय उज्बेकिस्तानको भ्रमणमा जानुहुनेछ। उज्बेकिस्तानका राष्ट्रपति शौकत मिर्जियोयेवको निमन्त्रणामा उहाँले तास्कन्दको भ्रमण गर्नुहुनेछ। भ्रमणको क्रममा प्रधानमन्त्रीले दुई देश बीचको रणनीतिक साझेदारीलाई अझ सुदृढ पार्न राष्ट्रपति मिर्जियोयेवसँग प्रतिनिधि मण्डल स्तरीय वार्ता गर्नुहुनेछ।
2: उज्बेकिस्तान यात्रा के दौरान प्रधानमंत्री नरेंद्र मोदी और उज्बेकिस्तान के राष्ट्रपति शौकत मिर्जियोयेव व्यापार और निवेश, रक्षा, डिजिटल कनेक्टिविटी, ऊर्जा, शिक्षा और जन सहयोग संबंधी क्षेत्रों में सहयोग की समीक्षा करेंगे और आगे की कार्य योजना तैयार करेंगे। दोनों नेता विकसित भारत 2047 और उज्बेकिस्तान 2030 के साझा विकास लक्ष्यों को आगे बढ़ाने पर भी अपने विचार साझा करेंगे। सुशील चंद्र तिवारी, आकाशवाणी समाचार, ताशकंद, उज्बेकिस्तान।
1: वित्त मन्त्री निर्मला सीतारमण आजदेखि अमेरिकाको 6 भ्रमणमा रहनुहुनेछ। आफ्नो भ्रमणको क्रममा उहाँले शिकागो, एशविल र न्यूयोर्कको भ्रमण गर्नुहुनेछ। शिकागोमा वित्त मन्त्री सीतारमणले प्रमुख लगानीकर्ताहरूसँगको गोलमेज सम्मेलनमा भाग लिनुहुनेछ र निजी क्षेत्रका प्रमुख सीईओहरू, अध्यक्षहरू र वरिष्ठ प्रतिनिधिहरूसँग भेट गर्नुहुनेछ। यी बैठकहरूले भारतमा लगानीका अवसरहरू, आर्थिक दृष्टिकोण र भारत अनि संयुक्त राज्य अमेरिका बीचको व्यापार अनि लगानी साझेदारलाई सुदृढ पार्ने बारेमा छलफल गर्नुहुनेछ। सीतारमणले शिकागो विश्वविद्यालयमा रहेको पोल्स्की सेन्टर फर एन्टरप्रेनरशिप एण्ड इनोभेसनको भ्रमण पनि गर्नुहुनेछ। आफ्नो भ्रमणको क्रममा वित्त मन्त्रीले शिकागोमा रहेका भारतीय समुदायका सदस्यहरूसँग पनि अन्तर्क्रिया गर्नुहुनेछ। वित्त मन्त्री सीतारमणको अध्यक्षतामा भएको बैठकले विश्वव्यापी आर्थिक र वित्तीय मुद्दाहरूमा छलफल गर्न G20 सदस्य देशहरूका वित्त मन्त्रीहरू, केन्द्र ब्याङ्कका गभर्नरहरू र वरिष्ठ आर्थिक अधिकारीहरूलाई एकसाथ ल्याउनेछ। यो बैठक अगस्त 31 र सितम्बर 1 हुनेछ। भारतीय मानक ब्युरोले चाँदीको गुणस्तर प्रमाणित गर्न 102 जिल्लाका 341 चाँदी परीक्षण र हलमार्किङ केन्द्रहरूमा आफ्नो हलमार्क अद्वितीय पहिचानमा आधारित चाँदीको हलमार्किङ प्रणाली विस्तार गरेको छ। ब्युरोले चाँदीको गुणस्तर प्रमाणित गर्न 102 जिल्लाहरूमा 341 चाँदीको परख र हलमार्किङ केन्द्रहरू दर्ता गरिसकेको छ। एचयूआईपीडी पोर्टल गत वर्ष सितम्बर 1 सुरु गरिएको थियो। त्यसबेलादेखि 77 लाखभन्दा बढी चाँदीका गहना वस्तुहरू एचयूआईडीसँग हलमार्क गरिएका छन्। हलमार्किङ प्रणाली अन्तर्गत 6 अङ्कको एचयूआईडीले चाँदीका गहना र कलाकृतिहरूको गुणस्तर निर्धारण गर्दछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। प्रधानमन्त्री जनधन योजनाले 12 वर्ष पूरा गरेको छ। यो देशमा वित्तीय समावेशीकरणको परिदृश्यलाई रूपान्तरण गर्ने एउटा महत्वपूर्ण उपलब्धि हो। यो योजना 2014 आजकै दिन प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा सुरु गरिएको थियो। वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले व्यापक आर्थिक साझेदारी सम्झौताको समीक्षाको क्रममा भारतले जापानमा बासमती चामलको बढी बजार पहुँच खोज्ने बताउनु भएको छ। उहाँले खाद्य उत्पादनको निर्यात बढाउने सम्भावनाहरू पनि खोज्ने बताउनु भएको छ। जापानको ओसाकामा आयोजित लगानीकर्ता र व्यावसायिक रोड शोमा श्री गोयलले जापानमा बासमती चामलको बढ्दो निर्यात सम्बन्धी उद्योग चिन्ताहरूलाई सम्बोधन गर्नुभयो। उनले सीईपीएको समीक्षाको क्रममा भारतले जापानी सरकारसँग खाद्य क्षेत्रमा बढी सहयोग र बजार पहुँचको बारेमा छलफल गर्ने बताउनुभयो। श्री गोयलले प्रशोधित खाद्य उत्पादन क्षेत्रमा भारतीय निर्यातकर्ताहरूको लागि उल्लेखनीय सम्भावना रहेको पनि बताउनुभयो। वाणिज्य मन्त्रीले भारतको बलियो आर्थिक वृद्धि, लगानी नेतृत्व सुधारहरू र जापानी व्यवसायहरूको लागि बढ्दो अवसरहरूमा पनि जोड़ दिनुभयो। उहाँले जापानसँग आर्थिक सम्बन्धलाई अझ बलियो बनाउने र साझा वृद्धि र समृद्धिलाई प्रवर्धन गर्ने साझेदारी निर्माण गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याउनुभयो। रक्षाबन्धनको पर्वसँगै आज श्री अमरनाथ यात्रा समाप्त हुनेछ। यस वर्ष 57 दिनको तीर्थयात्रा शुरू भएको थियो। महन्त दिपेन्द्र गिरीको नेतृत्वमा पवित्र गुफा मन्दिरमा पवित्र लौरो छडी मुबारकको आगमनसँगै यात्रा समाप्त हुनेछ। यो वर्ष पहलगाम र बालताल दुवै मार्गबाट 4,80,000 भन्दा अधिक तीर्थयात्रीहरूले तीर्थयात्रा गरे। तीर्थयात्राको क्रममा भगवान शिवको आशीर्वाद लिन र प्राकृतिक रूपमा बनेको बरफको शिवलिङ्गको दर्शन गर्न भक्तजनहरू लगभग 3,888 मिटरको उचाइमा अवस्थित पवित्र अमरनाथ गुफा मन्दिरको भ्रमण गर्छन्। जम्मू कश्मीरमा वार्षिक बुद्ध अमरनाथ यात्रा पनि आज समाप्त हुनेछ। श्रावण महिनामा आयोजना हुने यस 12 दिनको तीर्थयात्राको क्रममा भक्तजनहरू जम्मू कश्मीरको पुञ्च जिल्लामा रहेको बाबा बुद्ध अमरनाथ मन्दिरमा प्रार्थना गर्न जाँदछन्। नेपालमा बाढीबाट मृत्यु हुनेको संख्या 389 पुगेको छ। हजारौं बेपत्ता व्यक्तिहरूलाई खोज्नको लागि प्रशासनले सक्रिय रूपमा कार्य गरिरहेका छन्। बेपत्ता हुनेहरूमा 290 भारतीय पर्यटकहरू पनि छन्। गत बुधबार अचानक आएको बाढीले नेपालका 3 जिल्लाहरूमा ठूलो विनाश निम्त्याएको छ। तिब्बत र नेपाली अधिकारीहरूले धेरै विदेशीहरूसहित 1,500 भन्दा बढी मानिसहरू अझै बेपत्ता रहेको रिपोर्ट गरेका छन्। बेपत्ता हुनेहरूमा मुख्यतः भारत, अमेरिका, मलेसिया, युक्रेन, अस्ट्रेलिया, ब्रिटेन, क्यानाडा, दक्षिण कोरिया, सिङ्गापुर, जर्मनी र रूस गरी 30 भन्दा बढी देशका मानिसहरू समावेश छन्। नेपाल पुलिसका प्रवक्ता काफले अनुसार प्रभावित क्षेत्रहरूमा घाइतेहरूसहित 1,500 भन्दा बढी मानिसहरूलाई उद्धार गरिएको छ। नेपालमा आएको बाढीपछि 290 भारतीय नागरिक सम्पर्कविहीन रहेको विदेश मन्त्रालयले जनाएको छ भने 84 भारतीयहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको छ। यसमा त्रिशुली 1 जलविद्युत परियोजनाका 63 कर्मचारी र कैलाश मानसरोवर यात्रामा रहेका तामिलनाडुका 21 जना रहेका छन्। भारतीय महिला हकी टोलीले हिज नेदरल्याण्डमा जर्मनीलाई 3-1 पराजित गर्दै एफएचआई विश्वकपमा 5 स्थान हासिल गरेको छ। यो भारतको 52 वर्षमा उत्कृष्ट प्रदर्शन हो। टोलीले यसअघि 1974 भएको उद्घाटन विश्वकपमा 4 स्थान हासिल गरेको थियो। यो समाचार युट्युबमा @AIRKarsing मार्फत पनि यहाँहरूले सुन्न सक्नुहुनेछ। अब अन्तमा प्रमुख समाचार पुनः एकचोटि।

0: आज देशभरि रक्षाबन्धनको पर्व मनाइँदैछ। यस अवसरमा राष्ट्रपति द्रौपदी मुर्मू अनि लोकसभा अध्यक्ष ओम बिरलाले देशवासीलाई शुभकामना दिनुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी भोलि दुई दिवसीय उज्बेकिस्तानको भ्रमणमा जानुहुनेछ। वित्तमन्त्री निर्मला सीतारमण आजदेखि अमेरिकाको छ दिवसीय भ्रमणमा रहनुहुनेछ। नेपालमा बाढीबाट मृत्यु हुनेको संख्या 389 पुगेको छ। हजारौं बेपत्ता व्यक्तिहरूलाई खोज्नको लागि प्रशासनले सक्रिय रूपमा कार्य गरिरहेको छ। अनि भारतीय महिला हकी टोलीले हिजो नेदरल्यान्डमा जर्मनीलाई 3-1 पराजित गर्दै एफएचआई विश्वकपमा 5 स्थान हासिल गरेको छ। यसका साथै आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।
1: समय यसबेला बिहानीको 7:35 अनि 20 सेकेन्ड भइरहेछ। श्रोताहरू अहिले हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवासँग।

गुनुघर्तीको शब्द संगीतमा श्रोताहरूले सुन्नुभयो यो पहिलो गीत आशिष ताम्रकरको स्वरमा। अब यो अघिल्लो गीत राखिरहेछौ वैशाली लामाको स्वरमा, गीतकार डाक्टर जस योञ्जन प्यासी, संगीतकार पेमा लामा।

श्रोताहरू अहिले हुनुहुन्छ सङ्गीतमय यात्रामा, कार्यक्रम हो सङ्गीत प्रभा। यसै यात्रालाई जारी राख्दै अब सुनाइरहेछौ यो अघिल्लो गीत थुप्देन भुटियाको स्वरमा, शब्द पूरण गिरीको छ भने सङ्गीत छ दीप वाइबाको।

0: लाई सहयोग गर्न आईआईसीटी नेटफ्लिक्स छात्रवृत्ति आलेख विदेश सेवा डेस्क एनएसडी आकाशवाणी इन्डियन इन्स्टिच्युट अफ क्रिएटिभ टेक्नोलोजिज र नेटफ्लिक्सले 100 विद्यार्थीहरूका लागि छात्रवृत्ति घोषणा गरेका छन् जसमा 2 1-वर्षीय डिप्लोमा कार्यक्रम र 4 6-महिनाको प्रमाणपत्र कार्यक्रमहरू समावेश गरी 6 व्यावसायिक कार्यक्रमहरूमा 80% वित्तीय सहयोग प्रदान गरिएको छ नेटफ्लिक्स र आईआईसीटीले नेटफ्लिक्स इन्डिया स्टोरी टेलिङ इनिसिएटिभको एक भागको रूपमा आफ्नो छात्रवृत्ति प्रस्तावहरू शुरू गरेका छन् जसको उद्देश्य भारतको रचनात्मक प्रतिभाहरूको पुल निर्माण गर्नु र एनिमेसन भिजुअल इफेक्ट्स गेमिङ र कमिक्स क्षेत्रलाई सिप तयार बन्न सहयोग गर्नु हो क्रिएटिभ इक्विटीको लागि नेटफ्लिक्स कोषद्वारा समर्थित छात्रवृत्तिहरू भारतभरका विद्यार्थीहरू र काम गर्ने पेशेवरहरूलाई उपलब्ध हुनेछन् छात्रवृत्ति पहल अन्तर्गत समेटिएका 6 कार्यक्रमहरू अन्तर्क्रियात्मक कमिक्स र अनुक्रमिक कला र दृश्य प्रभाव मास्टरीमा डिप्लोमा भर्चुअल कला विभाग सामग्री निर्माणमा प्रमाणपत्र मिडिया टेक कार्यवाहक चरित्र एनिमेसनको कला र ई खेल र गेमिङ व्यवस्थापन हुन् 5 अगस्त 2026 प्रधानमन्त्री श्री नरेन्द्र मोदी र नेटफ्लिक्सका सह सीईओ श्री टेट सारन्डोस बीचको भेटघाटपछि यो घोषणा गरिएको हो श्री मोदीले भारतमा कथाकथनको समृद्ध परम्परा र रचनात्मक प्रतिभाको असाधारण भण्डार रहेको टिप्पणी गर्नुभएको थियो जसलाई सामग्री सिर्जनाको लागि विश्वव्यापी केन्द्रको रूपमा हाम्रो राष्ट्रको स्थिति बलियो बनाउन प्रयोग गर्न सकिन्छ नेटफ्लिक्स इण्डिया स्टोरी टेलिङ इनिसिएटिभ भारतको ओरेन्ज इकोनोमीको प्रमुख चालकको रूपमा काम गर्ने एनिमेसन भिजुअल इफेक्ट गेमिङ र कमिक्स इकोसिस्टममा उद्योग सान्दर्भिक सिपहरू प्रदान गरेर कथाकारहरूको अर्को पुस्तालाई सुसज्जित गर्न मदत गरेर भारतको रचनात्मक प्रतिभा पाइपलाइनमा लगानी गर्न शुरू गरिएको थियो आईआईसीटीको भिजुअल इफेक्ट्स मास्टरी र मिडिया टेक वर्कफ्लो कार्यक्रमहरूको पाठ्यक्रम नेटफ्लिक्सबाट प्राप्त इनपुटहरू सहित समकालीन उद्योग कार्यवाह र विश्वव्यापी मापदण्डहरूसँग मिल्दोजुल्दो गरी डिजाइन गरिएको छ सूचना तथा प्रसारण मन्त्रालयका सचिव तथा आईआईसीटी बोर्डका अध्यक्ष श्री चञ्चल कुमारले भन्नुभयो भारतको रचनात्मक अर्थतन्त्र एक परिवर्तनको बिन्दुमा छ प्रविधिले कथाहरू सिर्जना गर्ने तरिकालाई रूपान्तरण गर्दै जाँदा प्रतिभाको अर्को पुस्तालाई आकार दिने संस्थाहरूले यससँगै विकसित हुनुपर्छ आईआईसीटीलाई भारतको विशाल रचनात्मक प्रतिभा पुल र विश्वव्यापी एभीजीसीएक्सआर उद्योगको द्रुत रूपमा परिवर्तनशील आवश्यकताहरू बीचको पुलको रूपमा परिकल्पना गरिएको थियो अग्रणी विश्वव्यापी खेलाड़ीहरूसँगको साझेदारी त्यो पुल निर्माणको महत्वपूर्ण भाग हो यस्ता सहकारीहरूले उद्योगको ज्ञानलाई कक्षा कोठामा ल्याउनेछ र भारतको प्रतिभालाई भोलिको रचनात्मक कार्यबलमा विकास गर्न मदत गर्नेछ नेटफ्लिक्स इण्डियाकी कन्टेन्ट उपाध्यक्ष मोनिका शेरगिलले उल्लेख गर्नुभयो यो सहकार्यले सम्भावित कथाकारहरूलाई एनिमेसन भीएफएक्स गेमिङ र कमिक्सका विभिन्न पक्षहरू अध्ययन गर्ने अवसर प्रदान गर्दछ आईआईसीटीका सीईओ डाक्टर विश्वास देवस्करले भन्नुभयो आईआईसीटी जस्तो संस्थाको उद्देश्य केवल सिप प्रदान गर्नु मात्र होइन तर ती सिपहरू उद्योगको विकास भइरहेको तरिकासँग सान्दर्भिक रहन सुनिश्चित गर्नु हो संरक्षित शिक्षालाई प्रत्यक्ष उद्योग इनपुट र वित्तीय पहुँचसँग संयोजन गरेर हामी भारतको बढ्दो रचनात्मक अर्थतन्त्रमा योगदान पुर्याउन तयार प्रतिभाको बलियो पाइपलाइन सिर्जना गर्ने लक्ष्य राख्छौं एफआईसीसीआई एभीजीसीएक्सआर फोरमका अध्यक्ष मुन्जल श्राफले भन्नुभयो एफआईसीसीआई आईआईसीटी नेटफ्लिक्स सहकार्य भारतको एभीजीसीएक्सआर क्षेत्रको लागि भविष्यको लागि तयार कार्यबल निर्माण गर्न उद्योग पंक्तिबद्ध प्रतिभा विकासतर्फ परिवर्तनलाई चिन्ह लगाउनेछ आईआईसीटी भारतको एनिमेसन दृश्य प्रभाव गेमिङ कमिक्स र विस्तारित वास्तविकता क्षेत्रको लागि उत्कृष्टताको राष्ट्रिय केन्द्र हो जुन भारत सरकारको सूचना तथा प्रसारण मन्त्रालयले महाराष्ट्र सरकार एफआईसीसीआई र सीआईआईसँगको साझेदारीमा स्थापित गरेको छ यो संस्थान हाल मुम्बईको पेडर रोड स्थित एनएफडीसी कम्प्लेक्सबाट सञ्चालन भइरहेको छ भने यसको स्थायी 10 एकरको क्याम्पस फिल्म सिटी गोरेगाउँमा विकास भइरहेको छ छात्रवृत्ति र कार्यक्रमहरूको बारेमा थप जानकारीका लागि iict.org हेर्न सक्नुहुनेछ
1: समय सुना बिहानीको 8 बज्न लागिरहेछ अब अघिल्लो क्रममा समय भइरहेछ समाचारको केही क्षणमै दिल्ली केन्द्रको समाचार रिले गरी सुनाउनेछौ जोडिरहनुहोला आकाशवाणीसँग

पराधीनताबाट मुक्त गराउन आफ्नो सुख सुविधा र व्यक्तिगत स्वार्थ त्यागेर ब्रिटिस शासनको विरुद्ध साहसीपूर्वक आवाज उठाउन अनेकौं वीर वीरङ्गनाहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। आज हामीले स्वतन्त्र रूपमा आफ्नो विचार व्यक्त गर्नु, आफ्नो संस्कृति र पहिचान जोगाउनु तथा आफ्नो भविष्य निर्माण गर्नु पाउनका पछाडि यी वीर वीरङ्गनाको त्याग, संघर्ष र बलिदान लुकेको छ। देशको स्वतन्त्रता नै आफ्नो जीवनको लक्ष्य मानेर आफूहरूलाई देशको निम्ति समर्पित गरे, जहाँ असंख्य क्रान्तिकारीहरूको सम्झना हुन्छ हामीलाई। ती क्रान्तिकारीहरू मध्ये एक हुन् म्याडम भिकाजी रुस्तम कामा, जसले भारत बाहिर विदेशमा बसेर पनि भारतको स्वतन्त्रताको पक्षमा वातावरण सृजना गरिन् अनि स्वाधीन भारतको 40 वर्ष अघि अर्थात् सन् 1907 जर्मनीको स्टुटगार्ट नगरमा आयोजित अन्तर्राष्ट्रिय समाजवादी सम्मेलनमा सम्पूर्ण विश्व अघि पहिलो तिरङ्गा फहराउने साहस गरेकी थिइन्। विदेशी राष्ट्रमा भारतीय ध्वज फहराउने प्रथम व्यक्ति। कार्यक्रमको आजको अङ्कमा समावेश गराइरहेकी छु यिनै साहसी निडर क्रान्तिकारी म्याडम कामाको कथा। कार्यक्रमको प्रतीक्षामा रहनुहुने हाम्रो सबै आदरणीय श्रोताहरूमा म रश्मिको सादर प्रणाम। भिकाजी कामाको जन्म 24 तारिक सितम्बर सन् 1861 भारतको बम्बे प्रेसिडेन्सीमा एउटा समृद्ध पारसी जोरास्ट्रियन परिवारमा भएको थियो। उनकी माता पिता सोराबजी फ्रामजी पटेल अनि जाइजीबाई सोराबजी पटेल शहरमा प्रतिष्ठित व्यक्तित्वहरू मध्ये एक थिए। सुख सुविधाले समृद्ध परिवारबाट थिइन् भिकाजी। त्यस समयका अन्य पारसी युवतीहरू सरह भिकाजीले पनि आफ्नो पढाइ अलेक्जान्ड्रा गर्ल्स इङ्ग्लिस इन्स्टिट्युसनबाट गरेकी थिइन्। भारतीय राष्ट्रवादी आन्दोलनको बढ्दो प्रभावशाली वातावरणमा हुर्केकी भिकाजी बाल्यकालदेखि नै राजनीतिक गतिविधितर्फ आकर्षित थिइन्। उनले कतै न कतै स्वाधीन भारतको सपना देख्न थालेकी थिइन्, भारतलाई ब्रिटिसको कुर शासनबाट उन्मुक्ति दिलाउने सपना। सन् 1885 जब भिकाजी 24 वर्षकी थिइन्, उनको विवाह मुम्बईका एक प्रतिष्ठित परिवारको वकिल रुस्तमजी कामासित भयो। रुस्तमजी कामा अङ्ग्रेजहरूको नजिकमा थिए, तर रुस्तमजी जति अङ्ग्रेजहरूको प्रशंसा गर्थे, भिकाजीले उनीहरूको त्यति नै आलोचना गर्थिन्। यसरी दुवैको विचारधारा यति छुट्टा छुट्टै थियो कि उनीहरूको वैवाहिक जीवनमा प्रेम कम नै देखिन्थ्यो। अब यसरी एकअर्काको विचार मेल नखाँदा उनीहरूको वैवाहिक जीवनमा असर पर्न थाल्यो। दुवै आफ्नो सिद्धान्तसँग जीवनमा अघि बढ्न थाले। उनले आफ्नो अधिकांश समय अनि ऊर्जा परोपकारी गतिविधिहरू अनि सामाजिक कार्यमा व्यतीत गर्थिन्। अक्टोबर 1896 पहिले बम्बे प्रेसिडेन्सी अकालको चपेटमा पर्यो अनि यसको लगत्तैपछि त्यहाँ ब्युबोनिक प्लेग फैलियो। ब्युबोनिक प्लेगको चपेटमा परेर प्रत्येक हप्ता 2000 भन्दा अधिक मानिसहरूले आफ्नो ज्यान गुमाइरहेका थिए। यस अवधि सहरको जे अस्पताल अनि ग्रान्ड मेडिकल कलेज, त्यहाँ काम गर्ने नर्सहरूको टोलीमा भिकाजी पनि सामेल भइन्। रोगीहरूको हेरचाहमा लागि परिन्। ती रोगीहरूको हेरचाहमा कुनै सुरक्षा उपकरण बिना नै लागि परेको कारण भिकाजी पनि अन्तत प्लेगको चपेटमा परिन्। उनी यो रोगले लामो समयसम्म ग्रसित बनिन् र उनको परिवारले अब भिकाजीको उपचारको निम्ति उनलाई लन्डन पठाउने निर्णय लिए र साल 1902 उपचारको निम्ति भिकाजी लन्डन पुगिन्। त्यस समय भिकाजी यो कुराबाट अन्जान थिइन् कि लन्डन उनी केवल उपचारको निम्ति मात्र गएकी थिइन्, तर अब उनले आफ्नो पूरा जीवन आफ्नो देशबाट टाढा लन्डनमा बिताउनु पर्ने थियो। यसो सोच्दा यदि एकजना व्यक्तिलाई आफ्नो देशबाट टाढा कतै पठाइदिए जसको निम्ति देशभक्ति नै उनको लक्ष्य हो भने उसले अर्को देशमा रहेर के गर्लान् त? तर भिकाजीसित यस्तो केही भएन। उनी आफ्नो देशदेखि टाढा रहेर पनि देशहितको निम्ति एउटा अवसरको रूपमा लिइन्। लन्डनको बसाइमा उनको भेट श्यामजी वर्मा अनि दादाभाइ नरोजीसित भयो। नरोजी लन्डन इन्डियन सोसाइटी अनि इन्डियन नेसनल कङ्ग्रेसका अध्यक्ष थिए। भिकाजीले त्यहाँ नरोजीको निजी सचिवको रूपमा कार्य गर्न थालिन्। नरोजीको माध्यमबाट उनी यस्ता व्यक्तिहरूको सम्पर्कमा आइन् जसले भारतलाई स्वाधीन बनाउने दिशामा कार्य गरिरहेका थिए। यसले उनको आत्मविश्वासलाई बढायो अनि खुल्ला रूपले आफ्नो विचार व्यक्त गर्न थालिन्। केही समय लन्डनमा बिताएपछि उनले भारत फर्किने निर्णय लिइन्। यसको निम्ति भिकाजीले ब्रिटिस सरकारलाई अर्जी पठाइन्, तर अङ्ग्रेज हुकुमतलाई ज्ञात थियो कि यदि भिकाजीलाई भारत जाने अनुमति दियो भने उनी भारत गएर त्यहाँ मानिसहरूमा क्रान्तिकारी विचार फैलाउने प्रयास गर्नेछिन्। यसै कारण अङ्ग्रेज हुकुमतले भिकाजीसित यो शर्त राख्यो कि उनले

भारत फर्किने अनुमति तब प्राप्त गर्ने छिन् जब उनले भारत गएर स्वाधीनताको निम्ति कुनै आन्दोलन गर्ने छुइन अनि अङ्ग्रेजहरू विरुद्ध केही बोल्ने छुइन भनेर एउटा पन्नामा लिखित रूपमा हस्ताक्षर सहित दिने छिन्। तर विकाजीले यो शर्त स्वीकार गरिनन् अनि आफ्नो देशको निम्ति परिवारबाट टाढा नै रहिन्। 21 अगस्त 1907 जर्मनीको स्टुटगार्ट शहरमा अन्तर्राष्ट्रिय समाजवादी सम्मेलनको आयोजना भएको थियो, जहाँ 25 वटा देशहरूबाट समाजवादी पार्टीहरूको सहभागिता रहेको थियो। अनि यो सम्मेलनमा दुई भारतीय प्रतिनिधिहरू वीरेन्द्र चट्टोपाध्याय अनि विकासजी कामा पनि उपस्थित थिए। विकासजी कामाले सम्मेलनमा उपस्थित सबै प्रतिनिधि मण्डल अघि गएर भारतको प्रथम तिरङ्गा हातमा लिएर यो आजाद भारतको झण्डा हो भन्दै सबैले यो झण्डालाई उठेर सलाम गर्ने आह्वान गरिन्। विकासजीलाई कुनै डर थिएन कि उनलाई पक्रेर त्यो सम्मेलनबाट बाहिर निकालिनेछ। तर जतिको निडर अनि आत्मविश्वाससित उनले सबैलाई उभिदिने आह्वान गरेकी थिइन्, साँच्चै सम्मेलनमा उपस्थित सबै महानुभावहरू भारतीय झण्डाको सम्मानमा उभिएका थिए। अन्तर्राष्ट्रिय स्तरमा प्रथमचोटि भारतको झण्डाले सम्मान प्राप्त गरेको थियो। त्यस समय विकाजीले आफ्नो भाषणमा भारतवासी सुखा र प्लेग जस्ता भयावह घटनाहरूको शिकार बनेको कुरा बताइन्। अङ्ग्रेजको शासनमा गरिब जनता मृत्युको मुखमा पुगेको कुरा बताइन्। विकाजी आफ्नो यो भाषणद्वारा सम्पूर्ण विश्व अघि यो बताउन चाहन्थिन् कि भारत अब स्वतन्त्र बन्नुपर्नेछ। यद्यपि यो घटनापछि पनि भारतले अङ्ग्रेजी शासनबाट उन्मुक्ति पाउनु 40 वर्ष लागेको थियो, तर यो कुरोलाई कदापि नकार्न सकिँदैन कि विकासजी कामाको यो साहसिक कदमले धेरैलाई अङ्ग्रेजहरू विरुद्ध लड्ने मनोबल दिएको थियो। ब्रिटेनमा बसेर विकाजीलाई भारतको आजादीको निम्ति अब लेख्नु धेरै कठिन भइरहेको थियो। यसैकारण सन् 1909 उनी लन्डनबाट भागेर पेरिस बस्न गइन् र अब भारतीय क्रान्तिकारीहरू एकअर्कासित भेट गर्न विकाजी कामाको घरको प्रयोग गर्न थालेको थियो। यहाँ उनले मन्चुर साह बुर्दोर्जी गोद्रेजसित मिलेर पेरिस इन्डियन सोसाइटीको सुरुवात गरिन्। अब उनी पछि हट्नेवाला थिएन। केही महिनापछि उनले एउटा साप्ताहिक पत्रिकाको सुरुवात गरिन् जसको नाम थियो वन्दे मातरम। त्यसपछि अर्को पत्रिका थियो मदन की तलवार। तर क्रान्तिकारी लेख भएका यी पत्रिकाहरूमाथि ब्रिटेन अनि भारतमा ब्रिटिस सरकारद्वारा प्रतिबन्ध लगाइदियो। तर त्यस समय पोन्डिचेरीमा फ्रान्सको शासन भएको कारण पोन्डिचेरीको माध्यमबाट कसै गरी ती पत्रिकाहरू भारत पठाउन सफल बनिन्। अब ब्रिटिस सरकारले विकाजीको नियत बुझ्न थाल्यो। यसकारण सन् 1910 ब्रिटिस सरकारले विकाजीलाई फेरि ब्रिटेन फर्काइदिने आग्रह गरे फ्रान्स सरकारसित। तर फ्रान्सिसी सरकारले यो आग्रहलाई खारिज गरिदिए। सबै ठिकठाक चलिरहेको थियो। अचानक सन् 1914 प्रथम विश्वयुद्ध आरम्भ भयो। अब फ्रान्सले ब्रिटेनसित मिलेर युद्ध लडिरहेको थियो। यस्तोमा भारतको स्वतन्त्रताको निम्ति लड्नेहरूलाई फ्रान्स छोड्नु अनिवार्य भयो। स्पेन सुरक्षित छ भने विकाजीलाई त्यहाँ जान भनिएको थियो, तर विकाजीले यो प्रस्ताव अस्वीकार गरिदिन्। फ्रान्सिसी सरकारले अब उनलाई राजनीतिक कैदी बनाएर विसी नामक शहरमा पठाइदियो। त्यहाँ उनी लगभग 3 वर्षसम्म रहिन्। त्यसपछि उनलाई बोर्डो नामक शहर जाने अनुमति मिल्यो। तर एउटा शर्त थियो, उनले प्रत्येक हप्ता थाना गएर हाजिर लगाउनु पर्ने थियो। सन् 1918 अन्तत विश्वयुद्ध समाप्त भयो अनि विकाजी पुनः आफ्नो घर पेरिस फर्किन्। तर युरोपसित उनको सम्बन्ध सन् 1935 रह्यो। यसैबीच उनी आफ्नो देश परिवारबाट टाढा रहेर स्वतन्त्रताको लडाईँ लडिरहिन्। स्वाधीनताको लडाईँमा महिलाहरूको भूमिकामाथि विकाजीले सधैँ जोड दिदथिन्। उनी भन्ने गर्थिन्, जब भारत स्वाधीन हुनेछ तब भारतका महिलाहरूसित पनि सबै अधिकार हुनेछ। तर उनले स्वतन्त्र भारतलाई देख्न सकिनन्। सन् 1935 उनको स्वास्थ्य बिग्रन थाल्यो। उनी पक्षघातग्रस्त बनेकी थिइन्। उनले पुनः अङ्ग्रेजी हुकुमतलाई भारत फर्किने याचिका दर्ता गरिन्। अङ्ग्रेज हुकुमतले फेरि त्यही शर्त राख्यो, भारत गएर मुखमा ताला लगाउने। विकाजी त्यस समय 74 वर्षकी थिइन्। उनी 33 वर्ष आफ्नो जन्मभूमिबाट टाढा रहिसकेकी थिइन्। अब उनको स्वास्थ्य यति खराब थियो कि उनलाई थाहा लागिसकेको थियो कि उनी केवल केही दिनको पाहुना मात्र हुन्। यसैकारण उनले आफ्नै जन्मभूमिमा प्राण त्याग्ने मन बनाएपछि विकाजीले अङ्ग्रेजी हुकुमतको शर्त स्वीकार गरिन्। उनी जिउनु होइन तर मर्नुको निम्ति भारत फर्किन चाहन्थिन्। अन्तत विकाजी भारत फर्किन् र 9 महिनापछि 13 अगस्त 1936 मुम्बईको पारसी जनरल अस्पतालमा उनले
अन्तिम श्वास लिन्। भारत देशलाई अङ्ग्रेजी हुकुमतबाट उन्मुक्ति दिलाउन आफ्नो सम्पूर्ण जीवन देशको नाम गरिदिन्। देशको उन्मुक्तिको आवाज विदेशी राष्ट्रमा रहेर समेत बुलन्द बनाइन्। सबै भारतीयलाई स्वतन्त्रता, आत्मसम्मान र राष्ट्रप्रेमको निम्ति प्रेरित गरिन्। विदेशी राष्ट्रमा भारतको राष्ट्रियताको प्रतीकका रूपमा प्रारम्भिक भारतीय झण्डा फहराउने अदम्य साहस देखाइन्। अन्तर्राष्ट्रिय मञ्चबाट भारत स्वतन्त्र हुनपर्छ भन्ने सन्देश विश्व सामु निडर बनेर पुर्याइन्। यस्तै महान देशप्रेमी निडर क्रान्तिकारी विकाजी कामा भारतीय इतिहासको एक प्रेरणादायी व्यक्तित्वको रूपमा सधैँ सम्मानका साथ स्मरण गरिनेछ। हवस्त श्रोता, अब आजलाई मलाई पनि कार्यक्रमबाट विदा माग्ने समय भइरहेको छ। अघिल्लो अङ्कमा यस्तै अर्को प्रेरणादायी कथासित उपस्थित हुनेछु। आजलाई विदा माग्छु। कार्यक्रम प्रस्तोता लेखनाथ राईको साथमा म रश्मि। नमस्ते।

सुन्नुभयो मानसिंह मोक्तान, विद्या शर्मा अनि साथीहरूको शर्मा यो लोकगीत. त श्रोता, यो लोकगीतसँगै अहिले त पनि हामी विदा माग्छ.

आकाशवाणीको नेपाली प्रसारण सेवाबाट। समय यस बेला बिहानीका 8:45 अनि 29 सेकेन्ड भइरहेछ। श्रोताहरू अहिले हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रसँग FM 103.5 MHz, साथै श्रोताहरूले हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणी दार्जीलिङ FM 100.2 MHz, मोबाइल एप न्यूज अन एआईआर अनि प्रसार भारतीको ओटीटी प्लेटफर्म वेब्समा पनि हामी उपलब्ध छौं। आज शुक्रबार र शुक्रबारको यो बिहानी हो समय सन्दर्भको साथमा फिल्म संगीतको। आउनुहोस् पहिले सुनौ यो फिल्म संगीत, त्यसपछि लिनेछु आजको सन्दर्भको विषयलाई।

सुमन कल्याणपुरको स्वर थियो, शब्द थियो इन्डिभरको, संगीत शंकर जयकिशनको, सुनुभए चलचित्र रेशम की डोरीबाट। त यो पहिलो फिल्म संगीतपछि अब आउनुहोस् न्यू आजको हाम्रो सन्दर्भको विषय जो रहेको छ रक्षाबन्धन, राखीको धागोदेखि सम्बन्धको जिम्मेवारीसम्म। रक्षाबन्धन हाम्रो समाजमा मनाइने एउटा महत्वपूर्ण पर्व हो। यो पर्वलाई विशेष रूपले दाजुभाइ र दिदी बहिनी बीचको प्रेम, विश्वास र आत्मीयताको प्रतीकका रूपमा मनाइन्छ। यस दिन दिदी बहिनीले दाजुभाइका नाडीमा राखी बाँच्छिन् र दाजुभाइले आफ्ना दिदी बहिनीलाई सुख, समानता तथा सफलताको कामना गर्दै आफ्नो साथ र सहयोगको प्रतिबद्धता व्यक्त गर्छन्। तर राखी केवल नाडीमा बाँधिने रंगीन धागो मात्र होइन, यसको अर्थ हो माया, विश्वास, सम्मान, कर्तव्य र सम्बन्धप्रतिको जिम्मेवारीको धागो हो। राखीको धागो सानो हुन्छ तर यसले बोकेको भावना निकै ठूलो हुन्छ। एउटा साधारण धागोले दुई व्यक्तिलाई मात्र होइन दुई मनलाई जोड्ने काम गर्छ। राखीबाट दिदी बहिनीले दाजुभाइप्रति स्नेह व्यक्त गर्छिन् भने दाजुभाइले जीवनका सुख दुःखमा साथ दिने भावना व्यक्त गर्छ। राखीको धागोले हामीलाई सम्झाउँछ कि कुनै पनि सम्बन्धको आधार केवल रगतको नाता होइन, विश्वास र आत्मीयता पनि हो। मानिसको जीवनमा धेरै सम्बन्ध आउँछन् तर बाल्यकालदेखि सँगै हुर्किएको दाजुभाइ तथा दिदी बहिनीको सम्बन्ध विशेष हुन्छ। यही सम्बन्धलाई अझ बलियो बनाउने अवसरका रूपमा रक्षाबन्धनलाई लिन सकिन्छ। राखीले एकअर्काको सम्मान गर्ने, दुःखमा साथ दिने, आवश्यकता पर्दा सहयोग गर्ने र सम्बन्धलाई इमान्दारीपूर्वक निभाउने सन्देश दिदछ। सम्बन्ध बनाउनु सजिलो हुन सक्छ तर त्यसलाई जीवनभरि निभाउनु ठूलो जिम्मेवारी हो। सम्बन्धको जिम्मेवारी भनेको केवल सुरक्षा गर्नु होइन, एकअर्काको सपना र विचारको सम्मान गर्नु, कठिन समयमा हौसला दिनु, सफलता प्राप्त गर्दा खुसी हुनु र गल्ती हुँदा सही बाटो देखाउनु पनि जिम्मेवारी हो। सम्बन्धमा एक्लो मात्र अर्कोको ख्याल गर्ने होइन, दुवैले एकअर्काको सम्मान र सहयोग गर्नुपर्छ। दिदी बहिनीको सपना, शिक्षा, निर्णय र स्वतन्त्रताको सम्मान गर्नु पनि दाजुभाइको जिम्मेवारी हो। त्यसै गरी दाजुभाइको भावना, सङ्घर्ष र सपनालाई बुझ्नु पनि दिदी बहिनीहरूको जिम्मेवारी हो। यसरी हेर्दा राखी एकतर्फी सम्बन्धको प्रतीक नभई आपसी जिम्मेवारी र समान सम्मानको प्रतीक मान्न सकिन्छ। राखी बाँधेको दिन मात्र होइन तर वर्षभरि नै हामीले हाम्रो सम्बन्धप्रति जिम्मेवार हुनुपर्छ। सम्बन्धको वास्तविक सम्पत्ति पैसा वा वस्तु होइन, विश्वास, सम्मान, जिम्मेवारी र साथ हो। यो कुराहरू भएमा सामान्य धागो पनि अमूल्य बन्धन बन्न सक्छ। राखीको धागो सानो भए पनि यसले बोकेको जिम्मेवारी ठूलो हुन्छ। राखी नाडीमा बाँधिने धागो मात्र होइन तर मनमा बाँधिने विश्वास हो। यो विश्वाससँगै आउने जिम्मेवारी नै सम्बन्धको वास्तविक सुन्दरता हो। आउनुहोस् यो रक्षाबन्धनमा हामी सबैले एउटा सुन्दर संकल्प गरौं, सम्बन्धलाई केवल चाडपर्व होइन हरेक दिन प्रेम, सम्मान र जिम्मेवारीका साथ जोगाउँ। राखीको धागो बलियो होस्, सम्बन्धको विश्वास अझ बलियो होस्, यही कामना टक्राउँदछौ आजको यो पावन अवसरमा हाम्रा सबै श्रोताहरूलाई।

अब स्वीकार अघिल्लो अनि अन्तिम फिल्म संगीत चलचित्र घरबाट लता मंगेशकरको स्वरमा रहेको छ यो गीत, शब्द सुगुलजारको संगीत आरडी वर्मनको।

0: हवस् त श्रोता, चलचित्र घरबाट लता मङ्गेशकरको स्वरमा यस गीतसँगै अहिलेलाई भने पूरा हुन्छ सन्दर्भको साथमा फिल्म संगीतको प्रस्तुति। अघिल्लो क्रममा समय भइरहेछ मुख्य समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो। 9 बजेको प्रमुख समाचारको साथमा म सबिना गिरी। आज देशभरि रक्षाबन्धनको पर्व मनाइन्दैछ। यस अवसरमा राष्ट्रपति द्रौपदी मुर्मू अनि लोकसभा अध्यक्ष ओम बिरलाले देशवासीलाई शुभकामना दिनुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी भोलि 2 दिवसीय उज्बेकिस्तानको भ्रमणमा जानुहुनेछ। प्रधानमन्त्रीले उज्बेकिस्तानका राष्ट्रपति सफकत मेर्जियोयेफको निमन्त्रणामा तास्कन्दको भ्रमण गर्नुभएको। वित्तमन्त्री निर्मला सीतारमण आजदेखि अमेरिकाको 4 दिवसीय भ्रमणमा रहनुहुनेछ। केरलमको सबरीमाला मन्दिर ओनम पूजापछि आज राति 10 बजे बन्द हुने। पहाड़को चुचुरोमा रहेको मन्दिरमा ओणमको समयमा ठूलो संख्यामा भक्तहरूको भीड़ हुने गर्छ। प्रधानमन्त्री जनधन योजनाले 12 वर्ष पूरा गरेको छ। यो देशमा वित्तीय समावेशीकरणको परिदृश्यलाई रूपान्तरण गर्ने एउटा

0: पुनः उपलब्धि हो। रक्षाबन्धनको पर्वसँगै आज श्री अमरनाथ यात्रा समाप्त हुनेछ। यस वर्ष 57 दिनको तीर्थयात्रा शुरू भएको थियो। महन्त दिपेन्द्र गिरीको नेतृत्वमा पवित्र गुफा मन्दिरमा पवित्र लौरी छडी मुबारकको आगमनसँगै यात्रा समाप्त हुन्छ। नेपाल र तिब्बतमा आएको विनाशकारी बाढीबाट मृत्यु हुनेको संख्या 392 पुगेको छ। नेपालमा 379 जना र तिब्बतमा 3 जनाको मृत्यु भएको छ। सीमाको दुवैतर्फ 1468 जना बेपत्ता छन्। श्रीलंकाले नेपाललाई 10 लाख अमेरिकी डलर आर्थिक सहायता प्रदान गर्ने घोषणा गरेको छ। नेपाल बाढीबाट प्रभावित भएको छ र यसले सयौंको ज्यान लिएको छ भने 1000 भन्दा बढी बेपत्ता भएका छन्। मौसम विभागले ओडिसा र बिहारमा अरेन्ज अलर्ट जारी गरेको छ, जसमा आधी बेरीसँगै चट्याङसहित भारी वर्षाको चेतावनी दिएको छ। अनि भारतीय महिला हकी टोलीले हिज नेदरल्याण्ड्समा जर्मनीलाई 3-1 पराजित गर्दै एफएचआई विश्वकपमा 5 स्थान हासिल गरेको छ। 9 बजेको प्रमुख समाचार पूरा भयो। अहिले 9:25 समाचारको अर्को श्रृङ्खला लिएर पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला आकाशवाणी।
1: समय बेला 9:02 अनि 24 सेकेन्ड भइरहेछ। श्रोताहरू अहिले हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रसँग FM 103.5 MHz, साथै श्रोताहरूले हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणी दार्जिलिङ FM 100.2 MHz अनि मोबाइल एप न्यूज अन AIR लगायत प्रसार भारतीको OTT वेब्स प्लेटफर्ममा पनि हामी उपलब्ध छौँ। र बिहानीको यो समय हो पुनः फिल्म सङ्गीत सुनाउने क्रममा आज अब श्रोताहरूलाई सुनाइरहेछौँ पुराना चर्चित फिल्म सङ्गीतहरू। आनन्द लिनुहोला।

यो अघिल्लो चर्चित फिल्म संगीत श्रोताहरूको निम्ति राखिरहेछौ चलचित्र अजनबीबाट लता मंगेशकर अनि किशोर कुमारको युगल स्वरमा रहेको छ शब्द आनन्द बक्सीको छ भने संगीत छ आरडी वर्मनको आनन्द लिनला।

शब्द थियो गुलजारको, संगीत आरडी वर्मनको, स्वर लता मंगेशकरको, छुनुभयो चलचित्र मासुमबाट। हवस्त श्रोता, यस गीतसँगै अब अहिलेलाई भने पूरा हुन्छ पुराना चर्चित फिल्म संगीतको प्रस्तुति। समय बिहानीको 9:15 हुन लागिरहेछ। अब अघिल्लो क्रममा समय भइरहेछ कोलकाता केन्द्रको बंगला समाचारको। जोडिरहनुहोला आकाशवाणीसँग।

0: मुख्यमन्त्री सुबेन्दु अधिकारीले हिज न्यू टाउनमा सूचना प्रविधि कम्पनी एल एण्ड टी को नयाँ विशाल कार्यालय परिसरमा आनन्द निकेतनको उद्घाटन गर्नुभयो। लगभग 7.48 लाख वर्ग फिट क्षेत्रफलमा फैलिएको यस कार्यालयले राज्यमा नयाँ रोजगारीका अवसरहरू सृजना गर्ने अपेक्षा गरिएको छ। उद्घाटनपछि मुख्यमन्त्रीले भन्नुभयो, न्यू टाउन परिसरले कुल 5,800 मानिसहरूलाई रोजगारी दिनेछ। उहाँले राम्रो अवसरको खोजीमा बेंगलुरू, हैदराबाद अनि विदेश पलायन भएको पश्चिम बंगालका दक्ष र प्रतिभाशाली व्यक्तिहरूलाई राज्यमा फर्किने आह्वान गर्नुभएको छ। मुख्यमन्त्रीले भन्नुभयो, कृपया फर्किनुहोस्, यहाँ डबल इन्जिन सरकार स्थापना भएको छ। श्री अधिकारीले डबल इन्जिन सरकार राज्यको विकासको लागि प्रतिबद्ध रहेको बताउनु भएको छ। नेपाल र तिब्बतमा आएको विनाशकारी बाढीबाट मृत्यु हुनेहरूको संख्या 392 पुगेको छ। नेपालमा 389 जना र तिब्बतमा 3 जनाको मृत्यु भएको छ। सीमाको दुवैतर्फ 1,468 जना बेपत्ता छन्। नेपाली अधिकारीहरूले 910 जना बेपत्ता भएको जानकारी दिएका छन्। भोटेकोसी नदी प्रणालीको स्रोत नजिकै एउटा नयाँ ताल बनेको छ। यो भत्किएर पानीको अर्को ठूलो बाढी आउने अनुमान गरिएको छ। यसले विपत्तिलाई अझ खराब बनाउन सक्छ र जारी उद्धार प्रयासहरूलाई जटिल बनाउन सक्छ। नेपाली सुरक्षाकर्मीहरूले बाढी प्रभावित जिल्लाहरूबाट 800 भन्दा बढी मानिसहरूलाई बाहिर निकालेका छन्। यसैबीच भारतले ठूलो उद्धार अभियान शुरू गरेको छ। विदेश मन्त्रालयले नेपालमा 290 जना भारतीय नागरिकहरू पहुँचयोग्य नभएको बताएको छ। सरकारले उनीहरूलाई खोज्न र उद्धार गर्न तत्काल प्रयास गरिरहेको छ। बेपत्ता भारतीयहरूमा विभिन्न राज्यहरूमा जलविद्युत परियोजनाका कर्मचारीहरू र पर्यटक समूह विदेश मन्त्री एस जयशंकरले बाढी प्रभावित क्षेत्रहरूमा फँसेका भारतीयहरूको अवस्था र कल्याणको बारेमा तत्काल जानकारी लिने प्रयास भइरहेको बताउनुभएको छ। उहाँले विदेश मन्त्रालयले नेपाली अधिकारीहरू, मन्त्रालयहरू, राज्य सरकारहरू, टूर अपरेटरहरू र सम्बन्धित अधिकारीहरूसँग समन्वय गरिरहेको बताउनु भएको छ। विदेश मन्त्रालयले मानिसहरूलाई पत्ता लगाउन र उद्धार गर्न सहयोग गर्न 24 घण्टा सञ्चालन हुने नियन्त्रण कक्ष स्थापना गरेको छ। अहिलेसम्म भारतले त्रिशुली एक नदी बहाव जलविद्युत परियोजनाका 63 कर्मचारी र तमिलनाडुका 21 जना सहित 84 नागरिकहरूलाई उद्धार गरिसकेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँग कुरा गर्नुभयो र भारतबाट पूर्ण मानवीय सहयोगको आश्वासन दिनुभयो। नेपालमा अचानक आएको प्राकृतिक प्रकोपको बीचमा पश्चिम बंगालको आरम्बाग उपविभागका 65 जना पर्यटक अलपत्र परेको बताएको छ। नेपालका विभिन्न भागहरूमा आएको बाढी र प्राकृतिक प्रकोपका भयानक तस्विरहरूले पर्यटक परिवारहरूमा चिन्ता बढाइरहेको छ। जानकारी अनुसार पर्यटकहरू बोकेको बस हाल प्रभावित क्षेत्रबाट लगभग 120 किलोमिटर टाढा चेतन पार्क नजिकैमा फँसेको छ। बस 24 अगस्तको साँझ नेपालको लागि प्रस्थान गरेको थियो। समूहमा आरम्बागको बडा नम्बर 3 का वासिन्दा र उनीहरूका आफन्तहरू थिए। आरम्बाग उपविभागका कुल 65 पर्यटकहरू, जसमा तिरोल पञ्चायत क्षेत्रका 2 र गोहाट कुसुरमा पञ्चायतको सामबाती गाउँका केही पर्यटकहरू थिए, यात्रामा रहेका थिए। परिवारका सदस्यहरू अनुसार पर्यटकहरू अहिले सुरक्षित छन्, तर उनीहरूलाई जोखिममा पार्न सकिँदैन। नेपालमा अवस्था बिग्रने सम्भावनालाई ध्यानमा राख्दै पर्यटकहरूले भरिएको बसलाई आरम्बागमा सुरक्षित रूपमा फिर्ता गर्न प्रशासनलाई तत्काल कदम चाल्न आग्रह गरिएको छ। तृणमूल कंग्रेस नियन्त्रित जलपाईगुड़ी नगरपालिकामा राजनीतिक संकट गहिरिँदै गएको छ। नगराध्यक्ष सैकत चट्टोपाध्यायले हिज आफ्नो पदबाट राजीनामा दिएका छन्। केही दिन अघि तृणमूल कंग्रेसका केही सदस्यहरू सहित धेरै पार्षदहरूले अध्यक्ष विरूद्ध अविश्वास प्रस्ताव पेश गरेका थिए। अध्यक्षले तोकिएको समयभित्र अविश्वास प्रस्तावमा बैठक बोलाउन असफल भएको आरोप छ। यसपछि राज्यको नगर तथा शहरी विकास विभागले अध्यक्षलाई कारण देखाउ नोटिस जारी गर्दै वर्तमान नगरपालिकाका भोट किन विघटन नगर्ने भनेर सोधेको थियो। आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो। अहिले 10 बजे समाचारको अर्को श्रृंखला लिएर पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला आकाशवाणी।
1: समय यसबेला बिहानीको 9:30 अनि 34 सेकेन्ड भइरहेछ। श्रोताहरू अहिले हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रसँग FM 103.5 MHz, साथै श्रोताहरूले हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणी दार्जिलिङ FM 102.2 MHz अनि मोबाइल एप न्यूज अन एआईआर लगायत प्रसार भारतीको ओटिटी प्लेटफर्म वेजमा पनि हामी उपलब्ध छौं। र अब हाम्रो अघिल्लो कार्यक्रम रहनेछ सन्देश प्रभा, जोडिरहनुहोला आकाशवाणीको खरसाङ केन्द्रसँग।

0: एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। समय अहिले बिहानको 9:32 भइरहेछ श्रोता, र अबको समय हो हजुरहरूको प्रिय कार्यक्रम सन्देश प्रवाहको। कार्यक्रम सन्देश प्रवाहमा उपस्थित भइसकेकी छु उद्घोषिका म सरु, अनि मेरो साथमा हुनुहुन्छ
1: म रेबिना।
0: हजुर, त सम्पूर्ण श्रोता मित्रहरूलाई हामी द्वैको तर्फबाट न्यानो अभिवादन, स्वागत तथा नमस्कार। त श्रोता, कार्यक्रम सन्देश प्रवाह हरेक महिनाको चौथो शुक्रबारमा प्रसारण हुने गर्छ आकाशवाणीको खरसाङ केन्द्रबाट, र यहाँ श्रोताहरूले आफ्ना प्रियजनहरूलाई, साथीभाइहरूलाई, टाढामा रहेका आफ्ना आफन्तहरूलाई हाम्रो कार्यक्रमको मार्फत, वाट्सएपको मार्फत सन्देश पठाउन सक्नुहुनेछ। र हाम्रो हामीलाई सन्देश पठाउनु हुने हाम्रो फोन नम्बर रहेको छ
1: 8942943773। पुनः एकपटक 8942943773।
0: हजुर, र त्यसै गरी अर्को नम्बर पनि म यहाँ राख्न चाहन्छु। अर्को नम्बर रहेको छ 9609409808। त श्रोताहरू झट्टैभन्दा झट्टै हामीलाई आफ्ना सन्देशहरू हाम्रो यस वाट्सएपको मार्फत पठाउन सक्नुहुनेछ, होइन रविना?
1: हो त।
0: त्यसअघि हामी एउटा साङ्गीतिक
1: हजुर
0: पस्केर है कार्यक्रमका आरम्भ गरौँ न त।
1: हजुर, अवश्य पनि।

0: यस साङ्गीतिक कोसेलीपछि पुनः हाम्रा श्रोताहरूलाई स्वागत जनाउँछु कार्यक्रम सन्देश प्रवाहमा। र कार्यक्रम सन्देश प्रवाहमा हामी समक्ष थुप्रै यस्ता सन्देशहरू आइसकिसकेको छ है सरु, र यो प्रथम सन्देश म पठन गर्न गइरहेछु। सन्देश प्रवाह कार्यक्रम मार्फत सधैँ सुन्दर विचार, सूचना र मनोरञ्जन प्रदान गर्नुहुने बहिनी दुवै रेबिना र सरुलाई हार्दिक शुभकामना। हजुरहरूको वाचन शैली र कार्यक्रम सञ्चालन गर्ने कला साँच्चै नै प्रशंसनीय छ। आगामी दिनहरूमा पनि कार्यक्रमको उत्तरोत्तर प्रगतिको कामना गर्दछु। उहाँ हुनुहुन्छ धीरज छेत्री मिरिकबाट है। उहाँले हामीलाई अति नै प्रशंसनीय सन्देश पठाउनु भएको रहेछ है। उहाँलाई धेरै धेरै धन्यवाद। उहाँले हाम्रो कार्यक्रम सुन्दै आइरहनु भएको रहेछ है।
1: हजुर, र रेबिना त्यसरी नै म अर्को सन्देश यहाँ लिन चाहन्छु। नमस्कार, गुड मर्निङ दुवै बहिनीहरूमा। म रोशन लामा बागडोग्राबाट। अल इन्डिया खरसाङ रेडियो खरसाङसँग हाम्रो सम्बन्ध केवल रेडियो सुन्नेसम्म मात्र सीमित छैन। यो त मन र भावनालाई जोड्ने एउटा सुन्दर सेतु हो। हरेक कार्यक्रम र मधुर आवाज मार्फत आफ्नोपनको अनुभूति गराउने सम्पूर्ण प्रस्तुता तथा प्राविधिक टोलीप्रति हार्दिक धन्यवाद। दूर रहे पनि रेडियोको आवाजले हामीलाई आफ्नै घर आँगनको अनुभूति गराउँछ। यस्तै ज्ञानवर्धक, मनोरञ्जनात्मक र मिठा कार्यक्रमहरू निरन्तर प्रस्तुत गरिरहनुहोस्। आकाशवाणी खरसाङको उज्जवल भविष्यको हार्दिक शुभकामना भनेर रोशन लामा हुनुहुन्छ बागडोग्राबाट है। उहाँले हाम्रो कार्यक्रम आकाशवाणी खरसाङका सबै कार्यक्रमहरू सुन्नुहुँदो रहेछ र उहाँले हामीलाई शुभकामना, उज्जवल भविष्यको शुभकामना भनेर भन्नुभएको छ। त रोशन लामाज्यूलाई धेरै धेरै धन्यवाद।
0: हजुर, र यसरी नै अर्को सन्देश रहेको छ। सिबिटार बागमारा बस्ती निवासी विद्या मङ्गरले रक्षाबन्धनको अवसरमा आफ्ना माइत घर डुवर्सको एलनबारीमा भएका सम्पूर्ण माइतीहरू र राँचीमा भएका आफ्नो दाजु गौतम मङ्गरलाई सम्झना गर्दै रक्षाबन्धनको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।
1: हजुर, आज रक्षाबन्धन होइन रेबिना?
0: हजुर हजुर।
1: अनि आज रक्षाबन्धनको उपलक्ष्यमा तिमी के भन्न चाहन्छौ त?
0: र आज रक्षाबन्धनमा विशेष गरेर है हामी यो चेली माइतीको एकदमै यो एउटा यो सम्बन्ध है, गहिरो सम्बन्ध हो है, जसलाई कुनै सम्बन्धसँग यो हामीले तुलना गर्न सक्दैनौँ है। यो कुनै चोखो सम्बन्ध हुन्छ चेली माइतीको। र यस आजको दिनमा म मेरो जति पनि मेरो माइतीहरू छ है, उहाँहरू सबैलाई म रक्षाबन्धनको उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामना आशीर्वाद दिन चाहन्छु।
1: हजुर, रक्षाबन्धनको यो पवित्र धागोले हरेक मनलाई प्रेमले बाँधिरहोस्, हरेक परिवारमा सुख र सद्भाव छाओस् है। र त्यसै गरी रेबिना, म अर्को सन्देश यहाँ लिन चाहन्छु। नमस्कार दुवै उद्घोषिका ज्यूमा, म प्रीति खवास मिरिकबाट आकाशवाणी खरसाङका सम्पूर्ण कार्यक्रमहरू सुन्ने गर्छु। धेरै राम्रो लाग्छ। आज हजुरहरूको कार्यक्रम सन्देश प्रवाहको माध्यमबाट म मेरो परदेशमा रहेको भाइ प्रशान्तलाई रक्षाबन्धनको शुभकामना दिन चाहन्छु। त यहाँ हुनुहुन्छ प्रीति खवासज्यू मिरिकबाट, र उहाँले हाम्रो कार्यक्रमको मार्फत आफ्नो भाइ प्रशान्तलाई रक्षाबन्धनको शुभकामना दिन चाहनुभएको छ। त अवश्य पनि हजुरको भाइले हाम्रो आकाशवाणी खरसाङको मार्फत कार्यक्रम सन्देश प्रवाहको मार्फत हजुरको सन्देश सुनिसक्नु भएको छ भन्ने आशा राख्दछौँ।
0: हजुर हजुर, त्यसरी नै है अर्को सन्देश रहेको छ। घयबारीको एपी बस्ती निवासी निशा प्रधानले रक्षाबन्धनको अवसरमा आफ्ना पाँचजना दाजुहरू शुभम प्रधान, सलिम प्रधान, सुरेश प्रधान, सुरेन प्रधान र राहुल प्रधानलाई रक्षाबन्धनको हार्दिक शुभकामना भन्न चाहनुभएको छ है। उहाँ हुनुहुन्थ्यो घयबारीबाट एपी निवासी, घयबारीका निवासी निशा प्रधानज्यू है। उहाँले क्रमैले आफ्ना दाजुभाइहरूको नामहरू पनि हामीलाई लेखी पठाउनु भएको छ है। उहाँले यस रक्षाबन्धनको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ।
1: हजुर, र त्यसरी नै अर्को सन्देश यहाँ देख्दैछु रेबिना मेरो हाम्रो कम्प्युटर स्क्रिनमा है। र यस सन्देशलाई म यहाँ पठन गर्न लागिरहेकी छु। गुड मर्निङ आकाशवाणी खरसाङ अनि यसका सम्पूर्ण श्रोताहरूमा, म कल्पना छेत्री खरसाङ बजारबाट। आज रक्षाबन्धनको दिन मेरा टाढामा हुने र नजिकमा हुने दाजु अनि भाइहरूमा रक्षाबन्धनको शुभकामना भन्न चाहन्छु। यहाँ हुनुहुन्थ्यो कल्पना छेत्री खरसाङ बजारबाट, र उहाँले पनि आफ्ना टाढा अनि नजिकमा रहेका दाजुभाइहरूलाई सम्झना स्वरूप रक्षाबन्धनको शुभ

0: कामला पनि हामीलाई सन्देश पठाउनु भएको छ
1: र सर हामी सन्देश त यसरी नै लिनेछौँ है हजुर हामी समक्ष धेरै आज सन्देशहरू मिलिसकेको छ है र अब भने हामी एउटा छोटो साङ्गीतिक विश्रामतर्फ लागौँ है त
0: हजुर साङ्गीतिक विश्राम अघि एउटा फेरि एकपल्ट हामी आफ्नो फोन नम्बर साझा गर्नुपर्छ होला नि
1: हजुर हजुर र हामीलाई सन्देश पठाउने हाम्रो फोन नम्बर रहेको छ 8942943773 पुनः एकपटक 8942943773 अनि अर्को नम्बर रहेको छ 9609409808 9609409808 यस नम्बरमा यहाँले आफ्नो सन्देशहरू शुभकामना सन्देशहरू हामी समक्ष पठाउन सक्नुहुनेछ
0: हजुर श्रोता अब आनन्द लिनुहोस् एउटा साङ्गीतिक कोसेलीको

0: आज रक्षाबन्धनको पवन पर्व पर्न गएकोले आज हामीलाई सन्देश पनि रक्षाबन्धन लिएर नै आइरहेछ छु, होइन रिविना? र रक्षाबन्धनबारे आज यहाँ श्रोताहरूसँग भन्नुपर्दा, दिदी भाइ बहिनीहरू बिचको प्रेम, विश्वास, स्नेह र आत्मीयताको सुन्दर पर्व हो रक्षाबन्धन। बहिनीले दाजुभाइको हातमा राखी बाँध्दै सुख समृद्धि र दीर्घायुको कामना गर्छिन् भने दाजुभाइले पनि आफ्नै बहिनीको सधैँ सुख सम्मान र सुरक्षाको कामना गर्दै प्रेमको बन्धनलाई अझ प्रगाढ बनाउने प्रण गर्छन्। तर रक्षाबन्धन केवल हातमा बाँधिने एउटा धागो मात्र होइन श्रोता, यो त सम्बन्धलाई अझ बलियो बनाउने विश्वासको डोरी र आत्मीयताको प्रतीक हो। टाढा रहेका दाजुभाइ बहिनीका लागि पनि आजको दिनले पुराना सम्झना, बाल्यकालका मिठा क्षण र एकाअर्काप्रतिको मायालाई फेरि ताजा बनाइदिन्छ। यस पवन अवसरमा आकाशवाणीका सम्पूर्ण टोलीबाट सम्पूर्ण श्रोताहरूलाई, दिदीबहिनी तथा दाजुभाइहरूमा सुख शान्ति समृद्धि र सुमधुर सम्बन्धका लागि हार्दिक शुभकामना व्यक्त गर्दछौँ। र रक्षाबन्धनको यो छोटो सन्देशसँगै
1: अर्को सन्देश है हामी समक्ष आइसकिसकेको छ सर, र यो सन्देश पनि हामी समक्ष रक्षाबन्धनकै निम्ति आफ्ना दाजुभाइलाई सम्झना गर्नुभएको रहेछ र

0: म यो सन्देश पढ्न गइरहेछु।
1: अवश्य नै
0: सधैँ मेरो सुरक्षा र खुसीको ख्याल गर्ने मेरा प्यारा भाइहरू प्रेमदीप सुब्बा अनि रोशन सुब्बालाई रक्षाबन्धनको हार्दिक शुभकामना। तिमीहरूको जीवन सधैँ सफलता, सुस्वास्थ्य र दीर्घायुले भरिपूर्ण रहोस् है। अनि मेरा प्यारा भाइहरूलाई रक्षाबन्धनको धेरै धेरै शुभकामना तथा आशीर्वाद। तिमीहरूले चिताएको सबै सपनाहरू पूरा हुन्, सधैँ सही बाटोमा अघि बढुन् भनेर यसरी लेखी पठाउनु भएको रहेछ। र उहाँ हुनुहुन्छ मेरिना सुब्बा सोनादा मार्गेट चोकबाट, र उहाँले आफ्ना भाइहरू प्रेमदीप सुब्बा अनि रोशन सुब्बालाई सम्झना गर्नुभएको छ है।
1: हजुर, त्यसै गरी अर्को सन्देश म यहाँ राख्न चाहन्छु। आकाशवाणी खरसाङका सम्पूर्ण उद्घोषक उद्घोषिकाहरूको मधुर आवाजसँगै बिहानको उज्यालो अझ सुन्दर लाग्छ। तपाईँहरूका शब्दहरूले टाढा रहेका श्रोताहरूलाई पनि आफ्नैपनको अनुभूति गराउँछन्। आकाशवाणी खरसाङ केवल एउटा रेडियो स्टेशन मात्र होइन, यो हाम्रो भावना, संस्कृति र सम्झनाहरूलाई जोड्ने एउटा आत्मीय सेतु हो। तपाईँहरूको मिठो प्रस्तुति र सुमधुर आवाजका लागि हृदयदेखि नै धेरै धेरै धन्यवाद भनेर स्मृता सुब्बा दार्जिलिङबाट उहाँले भन्नुभएको छ।
0: र यसरी नै अर्को सन्देश रहेको छ। आदरणीय बहिनी तथा सम्पूर्ण परिवारलाई सुखद र सुरक्षित यात्राको हार्दिक शुभकामना। तिमीहरू सबैको यो यात्रा अत्यन्तै रमाइलो, स्मरणीय अनि मङ्गलमय रहोस्, सुरक्षितसँग पुग्नुहोला भनेर हाम्रो प्रियङ्का सुब्बा सोनादाबाट हुनुहुन्छ। उहाँले आफ्नो बहिनी प्रतीक्षा सुब्बालाई यसरी सम्झना गर्नुभएको छ आजको यस कार्यक्रम मार्फत है। र पक्कै पनि उहाँको बहिनीसम्म यो सन्देश पुगिसक्यो होला भन्ने हामी आशा राख्दछौँ है। र हामी दुवैको तर्फबाट पनि यहाँको यात्राको निम्ति हामी शुभकामना दिन चाहन्छौँ।
1: हजुर, र त्यसै गरी अर्को सन्देश म यहाँ राख्न गइरहेकी छु। बाढी र प्राकृतिक विपत्तिले आज हाम्रो छिमेकी देश नेपालका धेरै परिवारको जीवनमा गहिरो पीडा र दुःख ल्याएको छ। आफ्ना प्रियजन गुमाउनुभएका परिवारप्रति हार्दिक श्रद्धाञ्जली तथा गहिरो संवेदना व्यक्त गर्दछु। घरबार, धन सम्पत्ति र सपना गुमाउनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूप्रति हाम्रो मनदेखि नै साथ र एकताबद्ध छ। यो कठिन घडीमा नेपालका सबै नागरिक एकजुट भएर पीडित परिवारको साथमा उभिन आवश्यक छ। प्रकृतिको यो कठिन परीक्षाले हाम्रो साहस र मानवतालाई अझ बलियो बनाओस्। भगवान्ले सबैलाई सुरक्षित राखुन्। हाम्रो सुन्दर नेपाललाई छिट्टै शान्ति, सुरक्षा र समृद्धिको बाटोमा फर्काइदिउन् भनेर सन्देश पठाउनु भएको छ नक्सलबाडीबाट प्रीति शर्माले। त यहाँको सन्देश है, अहिले नेपालमा कति ठुलो प्राकृतिक आपदा आइपरेको छ रेबिना, होइन? हामी पनि यो दुःखको घडीमा हामी पनि हाम्रो प्रार्थना पनि उहाँहरूसँग रहनेछ।
0: हजुर,
1: त प्रीति शर्माज्यूले नक्सलबारीबाट यो सन्देश पठाउनु भएको रहेछ, उहाँलाई धेरै धेरै आभार।
0: र यसरी नै अर्को सन्देश रहेको छ सरू।
1: हजुर,
0: उहाँ हुनुहुन्छ खप्रेल सैनिकपुरबाट अमर सुब्बा। आकाशवाणी खरसाङ रेडियो परिवार तथा सम्पूर्ण प्राविधिक एवं प्रस्तुता वर्गलाई हार्दिक शुभकामना। दशकौंदेखि नेपाली भाषा, साहित्य, संस्कृति र संगीतको जोगाड गर्दै घर घरमा ज्ञान र मनोरञ्जन पुर्याउनु भएकोमा उच्च सम्मान व्यक्त गर्दछु।
1: हजुर,
0: उहाँलाई धेरै धेरै धन्यवाद है। उहाँले भनेपछि हाम्रो कार्यक्रम आकाशवाणी खरसाङद्वारा प्रस्तुत हुने कार्यक्रमहरू सबै उहाँले सुन्दै हुनुहुँदो रहेछ है। र अमर सुब्बाज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ हामी सम्पूर्ण आकाशवाणी खरसाङ परिवारको तर्फबाट है।
1: हजुर, त श्रोता हामीलाई आफ्ना सन्देशहरू हामीलाई पठाउन सक्नुहुनेछ। र एकपल्ट हाम्रो वाट्सएप नम्बर फेरि पनि भनिदिउँ न रेबिना।
0: 8942943773 89429437733। र अर्को नम्बर रहेको छ 9609409808।
1: हजुर, त श्रोता झट्टैभन्दा झट्टै हामीलाई यस नम्बरमा आफ्ना सन्देशहरू पठाउनुहोस्, हामी हजुरहरूको सन्देशलाई यहाँ प्रसारण गर्नेछौँ। त रेबिना, अहिलेलाई भने फेरि एउटा साङ्गीतिक कोसेली पस्क्यौँ न।
0: हजुर।

0: यो मिठो गीतको प्रस्तुतिपछि फेरि पनि स्वागत छ कार्यक्रम सन्देश प्रवाहमा सम्पूर्ण श्रोता मित्रहरूलाई। तर बिना ढिला नगरी फेरि सन्देशहरू लिनुपर्छ है। म देखिरहेको छु हाम्रो कम्प्युटर स्क्रिनमा सन्देशहरू भटाभट आइरहेको छ
1: र यसरी नै समय पनि थोरै रहेको छ।
0: हजुर हजुर, म सन्देश यहाँ लिन चाहन्छु। नमस्ते दुई बहिनीहरूलाई, तपाईँहरू दुवै सन्चै हुनुहुन्छ होला। विशेष आज रक्षाबन्धन भएकोले मेरो भाइहरूलाई हार्दिक शुभकामना सहित आशिष दिन चाहन्छु। तपाईँहरूको यो कार्यक्रम मार्फत साथै आकाशवाणी खरसाङ परिवारलाई पनि हार्दिक मङ्गलमय शुभकामना। म भावना लामा मन्टिभियट खरसाङबाट, हुनुहुन्छ है। उहाँले हाम्रो हालचाल पनि सोध्नु भएको छ, हामी सन्चै छौँ, हजुर पनि स्वस्थ रहनुहोस् भनेर शुभकामना टक्राउँदछौँ। र उहाँले आफ्नो भाइलाई अनि आकाशवाणी खरसाङका सम्पूर्ण परिवारलाई रक्षाबन्धनको शुभकामना भन्नुभएको छ।
1: र यसरी नै अर्को सन्देश रहेको छ सर, फ्रम रिग्देन लामा टु समवन भेरी स्पेसियल। डियर माया, कस्तो छौ? आशा छ सन्चै छौ होला, मलाई बिर्सि पनि सक्यौ होला, तर मलाई त तिम्रो सानो यादले मेरो आँखा र मन भारी बनाउँछ। तिमी मसँग नभए पनि सधैँभरि हाँसी खुसी बस्नु ल, तिम्रो सम्झनाले सतै रहनेछ सधैँभरि भन्दै तेरे बिन गुरु फिल्मको तेरे बिना भन्ने गीत डेडिकेट गर्न चाहन्छु। अनि तिमीसँग बिताएको पलहरू मनभरि छ। बेस्ट विसेस फर युर लाइफ। हुनुहुन्छ रिग्देन लामाज्यू, र उहाँले एकदमै सम्बन्ध भेरी स्पेसियललाई आफ्नो सन्देश पठाउनु भएको छ है। र उहाँले एउटा गीत पनि डेडिकेट गर्नुभएको छ चलचित्र गुरुबाट है। र अवश्य पनि हाम्रो प्लेलिस्टमा पढ्न गएको छ भने हामी यो गीत पनि यहाँ राख्नेछौँ है। र यसरी नै अर्को सन्देश रहेको छ। Hi, I am Abhijit Prasad from Mehdi Bagan, Purva Bardhaman, West Bengal. I am regular listener of Akashwani Karsyang. Happy Raksha Bandhan to my sister who lives in America. Ra waha hununthyo Abhijit Prasad, Mehdi Bagan, Purva Bardhaman, Paschim Bengal bata hai. Ra waha le Raksha Bandhan ko subhakamna sandesh aafno bahini lai, jo waha chai America ma hunu hudara cha, waha lai samjana gari pathaunu bhayeko cha yes sandesh marfat hai.
0: हजुर, र त्यसै गरी अर्को सन्देश रहेको छ। नमस्कार, गुड मर्निङ, म सचिन लोहागुन खरसाङबाट, र बहिनी दोई रेबिना अनि सरूलाई रक्षाबन्धनको शुभकामना अनि आशिष भनेर भन्नुभएको छ। त सचिनज्यूलाई धेरै धेरै धन्यवाद। र त्यसै गरी अर्को सन्देश यहाँ राख्न चाहन्छु। गुड मर्निङ बहिनीहरू, म क्षितिज लामा दार्जिलिङबाट आज प्रथमपल्ट म हजुरहरूसँग जोडिँदैछु। हुन त आकाशवाणी खरसाङका सबै कार्यक्रमहरू सुन्ने गर्छु, तर कार्यक्रम सन्देश प्रवाहलाई प्रथमपल्ट सुन्दैछु। हजुरहरूको विषय राम्रो लाग्यो। रेडियोको मार्फत हामी हाम्रा आफन्त

सँग जोड्ने मौका पायौं जसमा बेग्लै आनन्द छ। हजुरहरूको कार्यक्रम अझ फलोस फुलोस। धन्यवाद त यहाँ हुनुहुन्थ्यो क्षितिज लामा दार्जिलिङबाट, र उहाँले हाम्रो कार्यक्रम प्रथम पल्ट सुन्नु हुँदै रहेछ है। र हजुरलाई हामी भन्न चाहन्छौँ कि हाम्रो कार्यक्रम सन्देश प्रवाह मासिक कार्यक्रम हो र यो

0: बेला भयो त एउटा साङ्गीतिक कोसेली
1: यहाँ
0: हजुरहरूसम्म
1: समक्ष
0: राख्दै
1: है
0: अहिलेलाई भने हामी बिदा चाहन्छौँ र अर्को महिना फेरि यसै दिन शुक्रबारको दिन है चौथो शुक्रबारको दिन हामी फेरि पनि भेट हुनेछौँ र अहिलेलाई हामीलाई बिदा दिनुहोस्. नमस्ते, शुभ दिन.

0: सन्देश प्रभा यो कार्यक्रमको प्रसारणपछि अब अघिल्लो क्रममा समय भइरहेछ 10 बजेको मुख्य समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, अब मुख्य समाचार सविता क्षेत्रबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले रक्षाबन्धनको अवसरमा देशवासीलाई शुभकामना दिनुभएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै श्री मोदीले रक्षाबन्धनको पर्व सबैको जीवनमा खुशी, समृद्धि र सफलता ल्याउने आशा व्यक्त गर्नुभएको छ। उहाँले प्रेम, स्नेह र पारस्परिक विश्वासको बन्धन सधैँ बलियो र अटुट रहोस् भनी प्रार्थना गर्नुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले विश्व संस्कृत दिवसको शुभकामना व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जालमा एक पोस्टमा उहाँले भन्नुभएको छ, संस्कृत भाषाको शाश्वत समृद्धिलाई मनाउन श्रावण पूर्णिमामा विश्व संस्कृत दिवस मनाइन्छ। क्यानाडाको टोरन्टोमा वित्तमन्त्री निर्मला सीतारमण र क्यानाडाका अर्थ तथा राष्ट्रिय राजस्व मन्त्री फ्रान्कोस फिलिप च्याम्पिन बीच आर्थिक तथा वित्तीय संवाद सम्पन्न भयो। प्रधानमन्त्री नरेन्द्र मोदी भोलि 2 दिवसीय उज्बेकिस्तानको भ्रमणमा जानुहुनेछ। उज्बेकिस्तानका राष्ट्रपति शवकत मिर्जियोयेवले उनको निमन्त्रणामा उहाँले तास्कन्दको भ्रमण गर्नुहुनेछ। केरलममा आज समाज सुधारक श्री नारायण गुरूको 172 जन्म जयन्ती मनाइन्दैछ। बिहानीदेखि राज्यभरि विभिन्न कार्यक्रमहरूको आयोजना गरिएको छ। रक्षाबन्धनको पर्वसँगै आज श्री अमरनाथ यात्रा समाप्त हुनेछ। यस वर्ष 57 दिनको तीर्थयात्रा शुरू भएको थियो। मौसम विभागले ओडिसा र बिहारमा चट्याङसहित भारी वर्षाका लागि ओरेन्ज अलर्ट जारी गरेको छ। भारतीय महिला हकी टोलीले हिज नेदरल्यान्डमा जर्मनीलाई 3-1 पराजित गर्दै एफआईएच विश्वकपमा 5 स्थान हासिल गरेको छ। भारतीय मानक ब्युरोले चाँदीको गुणस्तर प्रमाणित गर्न 102 जिल्लाका 341 चाँदी परीक्षण र हलमार्किङ केन्द्रहरूमा आफ्नो हलमार्क अद्वितीय पहिचानमा आधारित चाँदीको हलमार्किङ प्रणाली विस्तार गरेको छ। यसका साथै

समय यस बेला बिहानीको 10:02 अनि 24 सेकेन्ड भइरहेछ। श्रोताहरू अहिले हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रसँग FM 103.5 MHz, साथै श्रोताहरूले हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणी दार्जिलिङ FM 100.2 MHz, मोबाइल एप न्यूज अन एआईआर अनि प्रसार भारतीको ओटिटी प्लेटफर्म वेब्समा पनि हामी उपलब्ध छौँ। र बिहानीको यो समय हो सधैँ चाहिँ कार्यक्रम हेलो खरसाङको। कार्यक्रमको प्रतीक्षामा रहनुहुने हाम्रा सबै टाढा अनि नजिकका श्रोताहरूमा म रश्मि अभिवादन टक्राउन चाहन्छु, साथसाथै यहाँहरू सबैलाई स्वागत जनाउन चाहन्छु हेलो खरसाङको आजको अङ्कमा। बिहान 10:30 प्रसारण हुने हाम्रो यस कार्यक्रममा विविध रोचक जानकारीहरू लगायत फिल्म सङ्गीतको प्रस्तुति रहनेछ। यसको निम्ति तपाईँ जोडिरहनु पर्नेछ आकाशवाणीसँग। जबसम्म तपाईँलाई आफूमाथि विश्वास हुन्छ तबसम्म कुनै पनि चुनौतीले तपाईँलाई हराउन सक्दैन। तपाईँको सोच नै तपाईँको सबैभन्दा ठूलो शक्ति हो। यसोसले सोच सधैँ सकारात्मक राखौँ। सकारात्मक सोचले मनलाई शान्त मात्र बनाउँदैन, परिस्थिति जस्तो सुकै कठिन भए पनि अगाडि बढ्ने हौसला दिन्छ। आउनुहोस् सकारात्मक सोचसित आरम्भ गरौँ आजको दिन।

मोह मोहके धागे श्रोताहरूले सुन्नुभयो यो पहिलो फिल्म संगीत पापोनको स्वरमा चलचित्र दम लगाके हैंसाबाट शब्द वरुण ग्रोवरको थियो भने संगीत थियो अन्नु मल्लिकको कार्यक्रमको आरम्भमा आउनु श्रोता अब जानौ आजको दिनले के विशेषता बोकेको रहेछ ग्रेगोरियन क्यालेन्डर अनुसार आज वर्षको 240 दिन हो अब रहल यो वर्षको 125 दिनहरू बाँकी छ वर्षको अन्तसम्म

आज देशभरि नै रक्षाबन्धनको पवित्र पर्व मनाइँदैछ। रक्षाबन्धन एउटा महत्त्वपूर्ण तथा पवित्र पर्व। यस पर्वलाई दाजुभाइ र दिदीबहिनीहरू बीचको प्रेम, स्नेह, विश्वास र आपसी सम्बन्धलाई अझ गहिरो बनाउने पर्वका रूपमा मनाइन्छ। विशेष गरी यो पर्व भारत, नेपाल तथा अन्य दक्षिण एसियाली क्षेत्रमा उत्साहपूर्वक मनाउने गरिन्छ। यस पर्वलाई राखी पर्व पनि भनिन्छ। यस दिन दिदीबहिनीहरूले आफ्ना दाजुभाइका नाडीमा विभिन्न रंगका सुन्दर सुन्दर राखी बाँध्छिन्। राखी बाँध्दै दिदीबहिनीहरूले आफ्नो दाजुभाइहरूको सुख, स्वस्थ, दीर्घायु र सफलताको कामना पनि गर्छिन्। दाजुभाइहरूले पनि आफ्ना दिदीबहिनीहरूको सम्मान, सुरक्षा र सुखका लागि सदैव साथ दिने प्रतिबद्धता व्यक्त गर्छन्। यस अवसरमा दाजुभाइ तथा दिदीबहिनी बीच उपहार आदान प्रदान गर्ने चलन पनि छ। रक्षाबन्धन केवल राखी बाँध्ने पर्व मात्र होइन, यो पारिवारिक प्रेम र एकताको प्रतीक पनि हो। यस पर्वले व्यस्त जीवनमा टाढिएका परिवारका सदस्यहरूलाई एकै ठाउँमा भेला हुने अवसर पनि प्रदान गर्छ। दाजुभाइ र दिदीबहिनी बीचको आत्मीयता, सहयोग र जिम्मेवारीलाई सम्झाउने भएकोले यसको सामाजिक र भावनात्मक महत्व पनि धेरै छ। यस पर्वको धार्मिक पक्ष पनि महत्वपूर्ण छ। हिन्दू परम्परा अनुसार जनै फेर्ने र रक्षा सूत्र बाँध्ने धार्मिक मान्यता भएको यस दिनलाई जनै पूर्णिमाको रूपमा पनि मनाइन्छ। ब्राह्मण पुरुषहरूले अघिल्ला दिनदेखि नै चोखो खाएर यस दिन नदी, ताल वा मन्दिरमा गई विधिपूर्वक जनै फेर्ने गर्छन्। साथै पुरोहितहरूको हातबाट रक्षा सूत्र बाँधेर निरोगी र सुरक्षित हुने विश्वास पनि गरिन्छ। आज विशेष गरी नेवार समुदायले क्वाटी पूर्णिमाको रूपमा मनाउने गर्छन्। अर्थात् आज नेवार समुदायमा 9 प्रकारका गेडागुडी भिजाएर बनाएको क्वाटी खाने चलन छ। यसले वर्षायाममा शरीरमा लागेको चिसो भगाउने र स्वस्थ राम्रो बनाउने वैज्ञानिक तथा सांस्कृतिक महत्व बोकेको छ। रक्षाबन्धन मनाउने तरिका र परम्परा केही फरक भए पनि यसको मूल भावना प्रेम, विश्वास र संरक्षण।

हो। आजको आधुनिक समयमा पनि रक्षाबन्धनको महत्व कम भएको छैन। प्रविधिको विकाससँगै टाढा रहेका दिदीबहिनी दाजुभाइले मोबाइल फोन, भिडियो कल तथा अन्य माध्यमबाट शुभकामना आदान प्रदान गर्छन् एकअर्कामा। यसले टाढा भए पनि पारिवारिक सम्बन्धलाई आत्मीय बनाइराख्न सहयोग गरेको छ। रक्षाबन्धन प्रेम, विश्वास, सम्मान र पारिवारिक एकताको पर्व हो। यसले हामीलाई आफ्ना दाजुभाइ तथा दिदीबहिनीप्रति माया, सम्मान र जिम्मेवारी कायम राख्न प्रेरणा दिन्छ। त्यसैले राखी वा रक्षाबन्धनलाई केवल परम्पराका रूपमा नभई आपसी सद्भाव र पारिवारिक सम्बन्धलाई बलियो बनाउने अवसरको रूपमा मनाउनुपर्छ। यहाँहरू सबै सबैमा रक्षाबन्धन वा राखीको हार्दिक मङ्गलमय शुभकामना टक्राउँदछौँ। आकाशवाणी परिवार।

शब्द थियो वर्मा मल्लिकको, संगीत शंकर जयकिशनको। चलचित्र बेइमानबाट सुन्नुभयो लता मंगेशकर अनि मुकेशको युगल स्वरमा रहेको यस गीतलाई।

रक्षाबन्धनसँगै आजको दिनको अर्को विशेषता रहेको छ। आजको दिन संस्कृत दिवसको रूपमा पालन गरिन्छ। यो एउटा वार्षिक आयोजन हो जुन प्राचीन भारतीय भाषा संस्कृतमाथि केन्द्रित छ। यो दिवसको उद्देश्य संस्कृत भाषाको पुनरुद्धार अनि संरक्षणलाई प्रवर्धन गर्नु रहेको छ। यो दिवस श्रावण पूर्णिमाको दिन पालन गरिन्छ। श्रावण पूर्णिमा अर्थात् रक्षाबन्धनको दिन ऋषि मुनिहरूको स्मरणमा उनीहरूको भक्तिको सम्मानको पर्व मानिन्छ। वैदिक साहित्यमा यसलाई श्रावणी पनि भनिन्छ। ऋषि मुनिहरूलाई संस्कृत साहित्यका मूल स्रोत मानिन्छ। यसोसले श्रावणी पूर्णिमालाई ऋषि पर्व अनि संस्कृत दिवसको रूपमा पालन गरिन्छ। यस दिनको चयन यसकारण गरिएको थियो किनकि प्राचीन भारतमा शैक्षणिक वर्ष यसै दिनदेखि सुरु हुँदथ्यो। यसै दिन छात्रहरूले गुरुकुलहरूमा वेदहरूको अध्ययन आरम्भ गर्दथे। सन् 1969 भारत सरकारको शिक्षा मन्त्रालयले यो दिवस मनाउने निर्देश जारी गरेको थियो। तत्पश्चात यो दिवस सम्पूर्ण भारतभरि नै मनाउने गरिन्छ। हाम्रो संस्कृतिमा संस्कृतलाई देव भाषा पनि भनिन्छ। संस्कृत लगभग सबै वेदहरू अनि पुराणहरूको भाषा हो। हाम्रो धार्मिक ग्रन्थ अनि मन्त्र अधिकतम यसै भाषामा वर्णित छ। वर्तमानमा भारतमा विदेशी भाषाहरू अनि अङ्ग्रेजीको महत्व अधिक बढेको हुनाले संस्कृत पढ्ने लेख्ने अनि बुझ्नेहरूको संख्या दिन प्रतिदिन घट्दै गइरहेको छ। यसोसले भारतीय समुदाय वा समाजलाई संस्कृतको महत्व अनि संरक्षणको आवश्यकता स्मरण गराउन यो दिवस पालन गरिन्छ। यस दिन संस्कृतको महत्व बढाउन यो भाषाको संरक्षण गर्न हेतु संस्कृत भाषामा कवि सम्मेलन, लेखक गोष्ठी, भाषण तथा श्लोक उच्चारण आदि धेरै प्रकारका प्रतियोगिताहरूको आयोजना गरिन्छ। संस्कृतका विद्यार्थीहरूद्वारा गाउँ तथा शहरहरूमा झाँकीहरूको आयोजन पनि गर्दछ ताकि संस्कृत भाषाको प्रचार प्रसार हुन सकोस्। वर्तमानमा भारतमा मात्र होइन तर संस्कृत दिवस विदेशमा पनि धेरै उत्साहसित मनाउने गरिन्छ।

0: গণনার প্রথম পর্যায়ে গৃহ তালিকাকরণ ও গৃহ গণনা অর্থাৎ আপনার বাড়ির গণনা হবে। আসুন আপনাদের অংশগ্রহণের দ্বারা এটিকে সফল করি আর বিকশিত ভারত 2047 এর দিকে আরো এক ধাপ এগিয়ে যাই।
1: आजको दिनको अर्को विशेषता भनेको आज सालको अन्तिम चन्द्रग्रहणको दिन हो। यो आंशिक चन्द्रग्रहण हुनेछ। त्यस समय चन्द्रमाको एउटा भागमा पृथ्वीको छाया परेको देखिन्छ। आज भारतीय समय अनुसार ग्रहणको सुरुवात बिहान 6:55 भयो, तर आंशिक ग्रहणको सुरुवात बिहान 8:04 भयो भने ग्रहणको अधिकतम प्रभाव बिहान 9:43 रहेको थियो र यो ग्रहणको पूर्ण समापन अपराह्न 12:30 हुनेछ। यो ग्रहण भारतमा देखिने छैन किनकि चन्द्रमा त्यस समय क्षितिजको मुनि हुनेछ। पश्चिमी एसियाका केही भागहरू अतिरिक्त दक्षिण अमेरिका, अफ्रिका अनि युरोपका केही क्षेत्रहरूमा मात्र यो ग्रहण देखिनेछ। जुन स्थानहरूमा चन्द्रग्रहण देखिनेछ त्यहाँ धार्मिक मान्यता अनुसार ग्रहणका समय पूजापाठ अनि मन्त्र जप गर्नु महत्व बताएको छ। यस समय सबैले आफ्नो आराध्य देवी देवताको ध्यान गर्न सक्नेछन् अनि धार्मिक ग्रन्थहरूको पाठ गर्न सक्दछ। मान्यता छ ग्रहणको समय मनलाई शान्त राख्न अनि आध्यात्मिक गतिविधिहरूमा समय बिताउनु सकारात्मक भाव बनिरहनेछ।

श्रोताहरूको निम्ति अब यो अघिल्लो अन्तिम फिल्मी कोशेली रहनेछ चलचित्र तमासाबाट अल्का याग्निक अनि अरिजित सिंहको युगल शर्मा, शब्द इर्साद कमिलको छ भने सङ्गीत छ एआर रहमानको।

हेलो खरसाङको आजको अङ्कमा यसरी विविध जानकारीहरू राख्दा राख्दै साथसाथै फिल्म संगीतहरूबाट श्रोताहरूलाई मनोरञ्जन गराउँदा गराउँदै अब भने हामी आइसकेका छौं कार्यक्रमको अन्ततिर। घडीले कार्यक्रम समाप्तिको संकेत दिइरहेको छ। आगामी दिनहरूमा यहाँहरूसित अवश्य भेट हुनेछ। सुन्दै गर्नुहोला आकाशवाणी, हाम्रो अघिल्लो कार्यक्रमको निम्ति जोडिरहनुहोला आकाशवाणीको खरसाङ केन्द्रसँग।

भर्खरै मात्र यहाँहरूले एफएम 103.5 मेगाहर्ज साथै न्यूजन एआईआर एप अनि दार्जिलिङको एफएम 102.2 मेगाहर्ज र प्रसार भारती वेब्स ओटिटी प्लेटफर्म ट्युन गर्नुभएको छ भने सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र। यसै केन्द्रको अघिल्लो कार्यक्रमहरूमा यहाँहरूको साथमा म छिरिङ डोमा स्वागत अभिवादन नमस्कार यहाँहरू सम्पूर्णमा।

कार्यक्रम हाम्रो सरोकार। यस कार्यक्रममा हामी चर्चा गर्ने गर्दछौँ केही रोचक विषयहरू माथि, भने आज पनि लिएर आएका छौँ यस्तै रोचक विषय जसले पौराणिक कथाहरू र अन्धविश्वासलाई समेटेको छ। म कुरा गरिरहेकी छु चन्द्र ग्रहणको। चन्द्र ग्रहणको विषयमा त यहाँहरूले धेर थोर सुन्नु नै भएको होला। यसले अन्धविश्वासलाई कसरी जोडेर राखेको छ र यस विषय पौराणिक कथा पनि उत्तिकै चाखलाग्दो छ, यस विषय हामी चर्चा गर्नेछौँ यो

श्रोता, आज आंशिक चन्द्रग्रहण लागिरहेको छ। यो ग्रहण बिहान 6:55 लागेको हो भने समापन चाहिँ 12:30 हुनेछ। तर भारतबाट भने यो ग्रहण देखिने छैन। चन्द्रग्रहण विषय पौराणिक कथा र अन्धविश्वास परम्परागत रूपमा रहिआएको छ, तर यसको वैज्ञानिक तथ्यहरू पनि छ। चन्द्रग्रहण पृथ्वी, सूर्य र चन्द्रमाको बीचमा आउँदा पृथ्वीको छाया चन्द्रमामा पर्दा हुने खगोलीय घटना हो। चन्द्रग्रहण पूर्णिमा परेको समयमा मात्र सम्भव हुन्छ। वैज्ञानिक दृष्टिले यो पूर्ण रूपमा प्राकृतिक घटना हो, तर प्राचीन समयमा चन्द्रग्रहण हुने कारण थाहा नभएकोले विभिन्न धर्म, संस्कृति र समाजमा यसबारे रोचक पौराणिक कथाहरू र अन्धविश्वासहरू विकास भए। विशेष गरी चन्द्रग्रहण चन्द्रमाको आकारमा हुने परिवर्तन र रातको उज्यालोसँग सम्बन्धित धेरै कथा तथा विश्वासहरू प्रचलित छन्। र चन्द्रग्रहण विषय पौराणिक कथा जान्नको निम्ति हामीसित जुडिरहनुहोला कार्यक्रम हाम्रो सरकारमा।

हिन्दू पौराणिक कथा अनुसार चन्द्रदेवलाई सुन्दर र तेजस्वी देवताको रूपमा वर्णन गरिएको छ। समुद्र मन्थनबाट निस्किएका 14 रत्नमध्ये चन्द्रमा पनि एक भएको धार्मिक मान्यता छ। चन्द्रदेवको विवाह दक्ष प्रजापतिका 27 छोरीसँग भएको र ती 27 छोरीलाई 27 नक्षत्रका रूपमा मानिएको कथा पाइन्छ। चन्द्रदेवले रोहिणीलाई बढी माया गरेको कारण अन्य पत्नीहरू असन्तुष्ट भएको र दक्षले चन्द्रमालाई क्षय हुने श्राप दिएको कथा पनि प्रसिद्ध छ। पछि भगवान शिवको आराधना गरेपछि चन्द्रमाले पूर्ण रूपमा नष्ट नभई कृष्ण पक्षमा घट्ने र शुक्ल पक्षमा बढ्ने वरदान पाएको मानिन्छ। यसै कथासँग चन्द्रमाको कला परिवर्तनलाई जोडेर धार्मिक व्याख्या गरेको पाइन्छ। चन्द्रग्रहणसँग सम्बन्धित अर्को प्रसिद्ध पौराणिक कथा राहु र केतुसँग जोडिएको छ। समुद्र मन्थनका क्रममा स्वरभानु नामक असुरले देवताको रूप धारण गरेर अमृत पिएको थाहा पाएपछि भगवान विष्णुले उसको टाउको काटिदिएको कथा छ। अमृत पाइसकेकाले उसको टाउको राहु र शरीर केतु बनेको मानिन्छ। राहुले सूर्य र चन्द्रमालाई आफ्नो शत्रु ठानी समय समयमा निल्न खोज्छ भन्ने धार्मिक विश्वासका कारण चन्द्रग्रहणलाई राहुले चन्द्रमालाई निल्नुका रूपमा पनि व्याख्या गरिएको छ।

विभिन्न देश र संस्कृतिमा चन्द्र ग्रहणको आफ्नै कथा पाइन्छ। प्राचीन समयमा ग्रहणलाई आकाशीय दैत्य वा जनावरले चन्द्रमालाई खान खोजेको घटना मानिन्छ। केही संस्कृतिमा ग्रहणलाई राजा वा समाजमाथि आउन लागेको संकटको संकेत मानिन्छ। कतिपय परम्परामा ग्रहणलाई देवताको क्रोध वा प्राकृतिक विपत्तिको संकेतका रूपमा मानिलिन्छ। यस्ता धेरै आशंकाहरू छन् चन्द्र ग्रहणको विषयमा।

चन्द्रग्रहण विषयमा पौराणिक कथाहरू र विभिन्न देश र संस्कृतिमा आफ्नै कथाहरू पाइए तापनि यससित जोडिएका अन्धविश्वासहरू भने धेरै पाइन्छ। पुरानो समयमा चन्द्रग्रहणलाई अशुभ घटना मान्ने चलन थियो। ग्रहणका समयमा खाना खान नहुने, घरबाट बाहिर निस्कन नहुने, गर्भवती महिलाले विशेष सावधानी अपनाउनु पर्ने, धारिलो वस्तु प्रयोग गर्न नहुने आदि विभिन्न विश्वासहरू पाइन्छन्। कतिपय ठाउँमा ग्रहणको समयमा मन्त्र जप्ने, धार्मिक कार्य गर्ने र ग्रहण समाप्त भएपछि स्नान गर्ने परम्परा पनि छ। चन्द्रमाको पूर्णिमा र औँसीलाई लिएर पनि विभिन्न लोकविश्वासहरू छन्। पूर्णिमाको रातमा चन्द्रमाको प्रभावले मानिसको व्यवहार परिवर्तन हुन्छ भन्ने विश्वास कतिपय समाजमा पाइन्छ। त्यस्तै चन्द्रमाको आकार र स्थिति हेरेर मौसम, खेतीपाती वा भविष्यबारे अनुमान गर्ने परम्परा पनि विभिन्न संस्कृतिमा रहेको पाइन्छ।

चन्द्रग्रहण विषय सबै कुराहरू सत्य हुन् कि अन्धविश्वास भन्ने अहिले अत्याधुनिक युगमा प्रश्न उठ्नु स्वाभाविक नै हो। उक्त धेरै कुरा वैज्ञानिक प्रमाणमा आधारित छैनन्। चन्द्रग्रहण प्राकृतिक खगोलीय घटना भएकाले यसले मानिसको भाग्य, गर्भमा रहेको नानीको स्वास्थ्य वा खानाको पवित्रता आफै परिवर्तन गर्छ भन्ने कुनै वैज्ञानिक प्रमाण छैन। यसर्थ चन्द्रग्रहणसँग जोडिएका पौराणिक कथाहरू हाम्रो सांस्कृतिक र धार्मिक परम्पराका महत्त्वपूर्ण अंश हुन्। तर यसलाई अन्धविश्वास र वैज्ञानिक तथ्यमाझ फरक छुटाएर बुझ्नु पनि आवश्यक छ।

पुनः स्वागत छ तहरुलाई आकाशवाणीको खरसाङ केन्द्रमा कार्यक्रम स्वर माधुरी अब यहाँहरू समक्ष लिएर आएका छौँ भने यस कार्यक्रममा यहाँहरूलाई के क्षण रमाइलो गरिरहेका छौँ केही आधुनिक गीतहरूबाट पहिलो गीत पवन नामदुङको स्वरमा

सुन्नुभयो यो आधुनिक गीत प्रबल थापाको स्वरमा। आधुनिक गीतको कार्यक्रम स्वर माधुरीको अन्ततिर छौं श्रोता, र अन्तमा यो अन्तिम गीत यहाँहरूलाई सुम्पिरहेका छौं माया प्रधानको स्वरमा। स्वीकार्नुहोस् कार्यक्रमको यो अन्तिम प्रस्तुतिलाई।

सुन्दै हुनुहुन्थ्यो यी बङ्गला लोकगीतहरू कार्तिक दास बाउलको स्वरमा। सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र। तब केही क्षणमा यस केन्द्रबाट रिले गरी सुनाइरहेका छौँ आकाशवाणी दिल्ली केन्द्रको समाचार।

सदाचै आज पनि धेरै अनुरोध पत्रहरू हामी कहाँ आइसकेको छ र यहाँहरूकै अनुरोधमा आज पनि सुनाइरहेका छौं केही फिल्मी गीतहरू। सर्वप्रथम यहाँहरू सम्पूर्णमा आज रक्षाबन्धनको पवन अवसरमा हार्दिक मंगलमय शुभकामना। कार्यक्रमको शुरूआत गरिरहेका छौं यहाँ श्रोताहरूको अनुरोधमा मन्जुका टिल्लाबाट कमल बालुजा, मधु बालुजा, सागर बालुजा र सतना, मध्यप्रदेशबाट उमङ्ग मल्लिक, आकांक्षा मल्लिक र माही मल्लिक, सर्लाही सुकुना, नेपालबाट अरुण कुमार शर्मा, रेणु देवी शर्मा, राहुल कुमार शर्मा, वन्दना कुमारी शर्मा, प्रियंका कुमारी शर्मा र सम्पूर्ण शर्मा परिवार। यसै गरी कार्यक्रमको यो पहिलो गीतमा अनुरोध छ यहाँहरूको पनि। आर्य रजुखर बजारबाट मोहम्मद शरीफ आर्जु, मोहम्मद मोहसिन आर्जु, बाबु नवाब आर्जु, शवाब आर्जु र सरफराज खान, बंगाल रोड जोकी हाटबाट शमिया नाजमिन, रुकैया अफरिन, रिहाना परवीन, फर्जना खानम, साना सबनम, जुवेदा खातुन र अवेदा खातुन। यसै गरी बमबस्ती कालिम्पोङबाट पुनम पाखरिन, सुदेश दावा भुटिया, दबलमु शेर्पा, इन्दिरा जिना भुटिया र किरण पाखरिन, अपर सिरुबारी खरसाङबाट एसएम दर्नाल, सुषमा सिंह, करुणा सिंह, स्वयं दर्नाल, पुष्प छेत्री र उहाँका अन्य साथीहरू। र यहाँहरूले अनुरोध गर्नुभएको कार्यक्रमको यो प्रथम प्रस्तुति यहाँहरू समक्ष राखिरहेका छौं फिल्म राखीबाट मोहम्मद रफिक शर्मा। त स्वीकार्नुहोस् कार्यक्रमको यो पहिलो प्रस्तुतिलाई यहाँ श्रोताहरूको अनुरोधमा।

0: জনগণনার প্রথম পর্যায়ে গৃহ তালিকাকরণ ও গৃহ গণনা অর্থাৎ আপনার বাড়ির গণনা হবে। আসুন আপনাদের অংশগ্রহণের দ্বারা এটিকে সফল করি আর বিকশিত ভারত 2047 এর দিকে আরো এক ধাপ এগিয়ে যাই।
1: कार्यक्रमको दोस्रो गीत यहाँहरू समक्ष प्रस्तुत छ फिल्म हम बच्चे हिन्दुस्तान के बाट प्रीति सागरको स्वरमा। र यस गीतलाई मन पराएर अनुरोध पठाउने हाम्रा श्रोताहरूमा हुनुहुन्छ राज प्यालेस मौनाथ भञ्जन उत्तर प्रदेशबाट, राजेश राज वर्मा, प्रीति वर्मा र कार्तिक आर्यन वर्मा, शिव मन्दिर हकिकत पुरामाउबाट मुन्ना भाई स्वर्णकार, पिङ्की स्वर्णकार, आर्यन कृष्ण अनि पिहु स्वर्णकार, बक्सर बिहारबाट सरफुद्दिन अन्सारी, फातिमा खातुन, असलम अन्सारी, अक्रम अन्सारी र अल्ताफ अन्सारी, डुम्रौ बिहारबाट डाक्टर डब्लु अन्सारी, डाक्टर सोनम अदिबा अनि दानिश अन्सारी, सारिमपुर बक्सरबाट राज एसडी अन्सारी, आसमा खातुन अन्सारी, आफताब अन्सारी, महताब अन्सारी र कल्लु अनि मल्लु अन्सारी, यस्तै प्रकारले कोमल थापा, चन्द्र प्रधान, प्रतिमा लोहार, प्रवीणा लोहार, प्रतीक्षा रोका, आहाना रसाली, एकता रसाली र अनुराधा राई, हिमाञ्जली तामाङ, यहाँहरू हुनुहुन्छ रोज ब्याङ्क रानी हिट्टी राजबारी दार्जिलिङबाट। मेसोल सीतामढी बिहारबाट अक्रम हुसेन प्रिन्स, वसिम अक्रम, आरिज वसिम, समीम अक्रम, ममता रानी शर्मा, बच्चु शेख, बेगम इशरत अक्रम, रुबिना वसिम, नदिम अक्रम, अमन अक्रम, पुनम कुमारी शर्मा र चिना शेख। र यहाँ श्रोताहरूले मन पराएर अनुरोध गर्नुभएको गीत यहाँहरू अघि राखिरहेका छौँ, स्वीकार्नुहोस्।

अनुराधा पौडेल र अमित कुमारको युगल शर्मा कार्यक्रमको यो अन्तिम गीत रहेको छ फिल्म फरिस्तेबाट। यस फिल्मको यो गीत भाइ बहिनका प्यार बोलको गीतमा अनुरोध पठाउने हाम्रो श्रोताहरूमा हुनुहुन्छ पुराना तालाब डुम्राउबाट वलिउल्लाह अन्सारी अनि आसमनाज अन्सारी, जेल रोड बक्सरबाट राज अन्सारी अनि सिराज अन्सारी, इन्दिरा बिहार दिल्लीबाट बेबी अन्सारी अनि दानिस अन्सारी, जेल रोड रायगढबाट नरेन्द्र यादव, महेन्द्र यादव अनि जानवी यादव, शान्तिनगर भिलाई छत्तीसगढबाट प्रदीप कुमार शाह, श्रीमती प्रतिमा शाह अनि सन्देश शाह, पुना महाराष्ट्रबाट श्रीमती बिना आदिसा मेहता अनि कुमारी डाक्टर माही मेहता, बरी खञ्चरपुर भागलपुरबाट भाइ गुलाफरज आराम, बेगम शर्मा आरा, जमालुद्दिन नेपाली, सा मार्केट भागलपुरबाट सिटिजन मास्टर अनि हुसेन मास्टर, डिएन सिंह रोड भागलपुरबाट अफरोज आलम, बरकत आलम अनि सादा भाई, मेन रोड राजबिहाज नेपालबाट मोहम्मद अताउल्ला, बेगम जिनत जहाँ, सोनी परवीन अनि इम्तियाज आलम। र यहाँ श्रोताहरूको अनुरोधलाई मध्यनजर राख्दै अब पनि सुनाइरहेका छौँ कार्यक्रमको यो अन्तिम प्रस्तुति, स्वीकार्नुहोस्।

र यहाँहरूले पनि आफूले मन परेको गीत अनुरोध गर्न चाहनुहुन्छ भने हामीलाई पत्रचार गर्न सक्नुहुनेछ। हाम्रो ठेगाना रहेको छ कार्यक्रम तपाईँको अनुरोधमा केन्द्र निर्देशक आकाशवाणी खरसाङ हुलाक खरसाङ जिल्ला दार्जिलिङ। र सम्पूर्ण श्रोताहरूलाई फेरि पनि रक्षाबन्धनको पवन अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै अहिलेलाई भने यस कार्यक्रमबाट बिदा लिन चाहन्छौँ।

राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सीपी राधाकृष्णन अनि प्रधानमन्त्री नरेन्द्र मोदीले रक्षाबन्धनको अवसरमा देशवासीलाई शुभकामना व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले जनधन योजनाले ल्याएको अभूतपूर्व परिवर्तनकारी परिणामको प्रभाव अतुलनीय रहेको बताउनु भएको छ। प्रधानमन्त्री जनधन योजना अन्तर्गत हालसम्म 59 करोड़भन्दा बढी ब्याङ्क खाता खोलिएका छन्। नेपालको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या 392 पुगेको छ। विपत्तिमा फँसेका भारतीय नागरिकहरूलाई खोज्न र उद्धार गर्न प्रयास भइरहेको छ। 1000 भन्दा बढी बेपत्ता भएकाहरूमा 290 भारतीय पर्यटक छन्। भारतले नेपालबाट आफ्ना 84 नागरिकलाई सुरक्षित रूपमा बाहिर निकालेको छ। यसमा त्रिशुली 1 जल विद्युत परियोजनाका 33 कर्मचारी र कैलाश मनसरोवर यात्रामा रहेका तमिलनाडुका 21 जना समावेश छन्। रक्षा मन्त्री राजनाथ सिंहले आज समाज सुधारक र दूरदर्शी नेता महात्मा अयङ्कलीलाई उहाँको जन्म जयन्तीमा श्रद्धाञ्जली अर्पण गर्नुभयो। उपराष्ट्रपति सीपी राधाकृष्णन र प्रधानमन्त्री नरेन्द्र मोदीले विश्व संस्कृत दिवसको अवसरमा देशवासीहरूलाई हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ। दिल्ली पुलिसको स्पेसल सेलको उत्तरी रेन्जले आईएसआई समर्थित पाकिस्तानमा आधारित एउटा जासुसी सञ्जालको पर्दाफाश गरेको छ। यस घटनामा दिल्लीका एक दम्पतिलाई पक्राउ गरिएको छ। श्री अमरनाथ यात्रा आज रक्षाबन्धनको पर्वसँगै समाप्त हुनेछ। यो यात्रा यस वर्ष 3 जुलाईमा सुरु भएको थियो। नेपालका विदेश मन्त्री सुशील खनालले हिजो अमेरिकी उप विदेश मन्त्री एलियस हुकरसँग टेलिफोनमा कुराकानी गर्नुभयो। यसका साथै मुख्य समाचार पूरा भयो। अब 2:40 मा समाचार लिएर पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।

Yeah.

आकाशवाणीको नेपाली प्रसारण सेवामा न्यानो स्वागत यहाँहरू सम्पूर्णमा म छिरिङ डोमाको तर्फबाट अब भने यहाँहरूलाई के छन् रमाइलो गराउन लिएर आएको छु।

0: सुन्दै हुनुहुन्थ्यो विश्व नेपालीको शर्मा के आधुनिक गीतहरू भने पहिलो गीतमा शब्द थियो भूपेन्द्र खड्काको अनि दोस्रो गीतमा डाक्टर जसरञ्जन प्यासीको अनि सङ्गीत थियो आनन्द राईको र अब सुन्नुहोस् समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार अलिशा खवासबाट सुन्नुहोस्। प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले

0: धन योजनाको अभूतपूर्व परिवर्तनकारी नतिजाको प्रभाव अतुलनीय रहेको बताउनु भएको छ। नेपाल तिब्बत सीमामा आएको विनाशकारी बाढीबाट मृत्यु हुनेको संख्या 439 पुगेको छ भने सीमाको दुवैतर्फ 1545 जना अझै बेपत्ता छन्। राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सीपी राधाकृष्णन अनि प्रधानमन्त्री नरेन्द्र मोदीले रक्षाबन्धनको अवसरमा देशवासीलाई शुभकामना व्यक्त गर्नुभएको छ। भारतले हाल 7 स्थानहरूमा 28 परमाणु ऊर्जा रिएक्टरहरू सञ्चालन गरिरहेको छ, जसको कुल स्थापित क्षमता 8.78 गिगावट छ। र मौसम विभागले उडिसा र बिहारमा मेघ गर्जनसहित भारी वर्षा र चट्याङको लागि अरेन्ज अलर्ट जारी गरेको छ। अब समाचार विस्तारसित। प्रधानमन्त्री नरेन्द्र मोदीले जनधन योजनाको अभूतपूर्व परिवर्तनकारी नतिजाको प्रभाव अतुलनीय रहेको बताउनु भएको छ। प्रधानमन्त्री जनधन योजना अन्तर्गत 49 करोड़ बढी खाताहरू खोलिएका छन्। यी खाताहरूमा जम्मा भएको कुल जम्मा रकम 3,17,000 करोड़ छ। 2014 आजको दिन प्रधानमन्त्री मोदीद्वारा शुरू गरिएको यो योजना विश्वको सबैभन्दा ठूलो वित्तीय समावेशीकरण पहल हो, जसले सबै भारतीयहरूलाई ब्याङ्किङ पहुँच योग्य बनाउँछ। योजना अन्तर्गत खोलिएका 87% खाताहरू ग्रामीण वा अर्धशहरी क्षेत्रहरूमा छन्, जसमध्ये लगभग 56% महिलाहरूद्वारा राखिएका छन्। नेपाल तिब्बत सीमामा आएको विनाशकारी बाढीबाट मृत्यु हुनेको संख्या 439 पुगेको छ भने सीमाको दुवैतर्फ 1545 जना अझै बेपत्ता छन्। उद्धार टोलीहरूले नदी किनार र विभिन्न बस्तीहरूमा बाँचेकाहरूको खोजी तथा बाढीले बगाएका शवहरू निकालिरहेका छन्। यद्यपि भोटेकोशी नदीको स्रोत नजिकै बनेको नयाँ बाँध तालको बारेमा चिन्ता अझ कायम छ। अधिकारीहरूले बताए अनुसार बाँध फत्किँदा पानीको अर्को बाढी आउने डर छ, जसले विपत्तिलाई अझ खराब बनाउने र उद्धार कार्यमा बाधा पुर्याउनेछ। नेपाली सुरक्षाकर्मीहरूले प्रभावकारी जिल्लाहरूबाट 800 बढी मानिसहरूलाई बाहिर निकालेका छन्। सुन्नुहोस् एक रिपोर्ट।
1: भोटेकोशी नदी प्रणाली के स्रोत के पास नई झील बन गई है। इसके टूटने से पानी के एक और तेज बहाव की आशंका है, इससे बचाव कार्यों में बाधा आ सकती है। इस बीच आज चीन के सिचुआन प्रांत में 5.1 तीव्रता के भूकंप के बाद नेपाल में बाढ़ की नई चेतावनी जारी की गई है। अधिकारियों ने त्रिशूली क्षेत्र में लोगों को सुरक्षित स्थानों पर जाने का आदेश दिया है। नेपाल पुलिस ने बताया कि तिब्बत की ओर स्थित एक बांध फिर टूट गया है। वहां के निवासियों और सुरक्षा कर्मियों से सुरक्षित स्थानों पर जाने को कहा गया है। विदेश मंत्रालय ने बताया कि नेपाल में फंसे 290 भारतीय नागरिक अब भी लापता हैं। उनका पता लगाने और सुरक्षित निकालने के प्रयास जारी हैं। खोज और बचाव कार्यों में सहायता के लिए नियंत्रण कक्ष स्थापित किया गया है। प्रधानमंत्री नरेंद्र मोदी ने नेपाल के प्रधानमंत्री बालेंद्र शाह से बात कर उन्हें सहायता का आश्वासन दिया। समाचार कक्ष से मैं सरफिरोजी।
0: नेपालमा आएको बाढीपछि भारतको ठूलो उद्धार र राहत अभियान शुरू गरेको छ। विदेश मन्त्रालयले नेपालमा फँसेका 290 भारतीय नागरिक अझै पनि बेपत्ता रहेको र उनीहरूको खोज र उद्धार प्रयासहरू समन्वय गर्ने प्रयास भइरहेको बताएको छ। अहिलेसम्म भारतले त्रिशुली जल विद्युत परियोजनाका 36 कर्मचारी र तमिलनाडुका 21 सहित 84 नागरिकहरूलाई उद्धार गरेको छ। नेपालमा आएको विनाशकारी बाढीपछि बिहारमा बाढीको खतरा तत्कालका लागि टरेको छ। बुधबार राति नदीको सतह बढे पनि हिजदेखि गण्डक नदीको पानी सतह घट्दै गएको छ। आज बिहान 6 बजे वाल्मीकि नगर ब्यारेजमा गण्डक नदीको सतह 99,800 क्युसेक रेकर्ड गरिएको छ। उपमुख्यमन्त्री तथा जलस्रोत मन्त्री विजय कुमार चौधरीले नदीको बहाव हाल सामान्य रहेको बताउनु भएको छ। उहाँले भोटेकोशी, त्रिशुली र नारायणी नदी हुँदै गण्डक नदी पुग्न अघि पानीको सतह घट्ने बताउनुभयो। सावधानीका रूपमा गण्डक नदीबाट प्रभावित सबै 8 जिल्लाहरूलाई सतर्क राखिएको छ। जलस्रोत विभागका टोलीहरूले तटबन्धहरूको 24 घण्टा निगरानी र गस्ती गरिरहेका छन्। राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सीपी राधाकृष्णन अनि प्रधानमन्त्री नरेन्द्र मोदीले रक्षाबन्धनको अवसरमा देशवासीलाई शुभकामना व्यक्त गर्नुभएको छ। राष्ट्रपति द्रौपदी मुर्मूले आज रक्षाबन्धनको अवसरमा भारत र विदेशमा रहेका सबै भारतीयहरूलाई शुभकामना व्यक्त गर्नुभयो। सामाजिक सञ्जालमा आफ्नो सन्देशमा राष्ट्रपतिले रक्षाबन्धनको पवित्र परम्परा प्राचीन कालदेखि नै भारतीय संस्कृति र आध्यात्मिक परम्पराको अभिन्न अङ्ग रहेको बताउनुभयो। राष्ट्रपतिले भन्नुभयो, यो पर्वले दाजुभाइ, दिदीबहिनी, साथीभाइ, परिवार र समाजका विभिन्न वर्गहरू बीच

0: स्नेह सम्मान र पारस्परिक जिम्मेवारीको भावनालाई बलियो बनाउँछ। उपराष्ट्रपति सीपी राधाकृष्णनले सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै यो आनन्दमय पर्वले प्रेम स्नेह र एकताको बन्धनलाई बलियो बनाओस् र सबैलाई करुणा सद्भाव र पारस्परिक सम्मानको मूल्य मान्यता कायम राख्न प्रेरित गरोस् भन्ने कामना गर्नुभयो। उहाँले सबैका खुशी शान्ति र समृद्धिको कामना पनि गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै रक्षाबन्धनको पर्व सबैको जीवनमा खुशी समृद्धि र सफलता ल्याउने आशा व्यक्त गर्नुभएको छ। उहाँले प्रेम स्नेह र पारस्परिक विश्वासको बन्धन सधैँ बलियो र अटुट रहोस् भनी प्रार्थना गर्नुभएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarchang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। भारतले हाल 7 स्थानहरूमा 24 परमाणु ऊर्जा रिएक्टरहरू सञ्चालन गरिरहेको छ, जसको कुल स्थापित क्षमता 8.78 GW छ। परमाणु ऊर्जा विभागका अनुसार 9 थप रिएक्टरहरू निर्माणाधीन छन्। परमाणु ऊर्जा भारतको विकास मार्गको एक महत्वपूर्ण घटकको रूपमा देखा परेको छ, जसले केवल विद्युत उत्पादनमा मात्र नभई स्वास्थ्य सेवा, कृषि र विभिन्न औद्योगिक अनुप्रयोगहरूमा पनि योगदान पुर्याएको छ। विकसित भारतको लागि परमाणु ऊर्जा मिशनले 2047 100 GW परमाणु ऊर्जा क्षमता हासिल गर्ने लक्ष्य राखेको छ। भारतको परमाणु ऊर्जा कार्यक्रम पहिले सुरक्षाको सिद्धान्तमा आधारित छ। कडा नियामक निरीक्षण, बहुआयामिक सुरक्षा संयन्त्र र व्यापक आपतकालीन तयारीद्वारा निर्देशित भारतको परमाणु ऊर्जा कायम भरपर्दो छ। यसले कम कार्बन बिजुली प्रदान गर्दै मानिसहरू र पर्यावरणको सुरक्षा गर्दछ। प्रधानमन्त्री नरेन्द्र मोदी भोलि 2 दिवसीय उज्बेकिस्तानको भ्रमणमा जानुहुनेछ। उज्बेकिस्तानका राष्ट्रपति शाकवत मिर्जी योयेवको निमन्त्रणामा उहाँले तास्कन्दको भ्रमण गर्नुहुनेछ। भ्रमणको क्रममा प्रधानमन्त्रीले दुई देशबीचको रणनीतिक साझेदारीलाई अझ सुदृढ पार्न राष्ट्रपति मिर्जी योयेवसँग प्रतिनिधि मण्डल स्तरीय वार्ता गर्नुहुनेछ।
1: अपनी 2 दिनों की यात्रा के दौरान प्रधानमंत्री नरेंद्र मोदी के ताशकंद में शास्त्री मेमोरियल जाने की उम्मीद है। ताशकंद शहर में शास्त्री स्ट्रीट पर भारत के तीसरे प्रधानमंत्री स्वर्गीय लाल बहादुर शास्त्री के सम्मान में एक कांसे की प्रतिमा स्थापित की गई थी। 1976 में शुरू हुए इस मेमोरियल को स्थानीय उज्बेक मूर्तिकार याकोव शापिरो ने डिजाइन किया था। ताशकंद आने वाले भारतीय पूर्व प्रधानमंत्री को श्रद्धांजलि देने के लिए बड़ी संख्या में यहाँ पहुँचते हैं। प्रधानमंत्री नरेंद्र मोदी के ताशकंद स्टेट यूनिवर्सिटी ऑफ ओरिएंटल स्टडीज में महात्मा गांधी सेंटर जाने की भी उम्मीद है। ये सेंटर भारतीय साहित्य, खासतौर पर हिंदी और दूसरी भारतीय भाषाओं के इतिहास और विकास पर एकेडमिक रिसर्च करता है और उज्बेकिस्तान और भारत के बीच आपसी सहयोग को मजबूत करने पर केंद्रित है। सुशील चंद्र तिवारी, आकाशवाणी समाचार, ताशकंद, उज्बेकिस्तान।
0: उपराष्ट्रपति सीपी राधाकृष्णन र प्रधानमन्त्री नरेन्द्र मोदीले विश्व संस्कृत दिवसको अवसरमा राष्ट्रलाई हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ। रक्षा मन्त्री राजनाथ सिंहले आज समाज सुधारक र दूरदर्शी नेता महात्मा अय्यङ्कलीलाई उनको जन्म जयन्तीमा श्रद्धाञ्जलि अर्पण गर्नुभयो। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै श्री सिंहले भन्नुभयो, महात्मा अय्यङ्कलीले आफ्नो जीवन उत्पीडितहरूको अधिकार र मर्यादाको लागि लड्न समर्पित गर्नुभयो। रक्षाबन्धनको अवसरमा आज केन्द्रीय कृषि, किसान कल्याण तथा ग्रामीण विकास मन्त्री शिवराज सिंह चौहानले पंजाबको अमृतसर स्थित बाबा बकालाको उम्रा नांगल गाउँमा किसान चौपालामा भाग लिनुहुनेछ। मौसम विभागले उडिसा, बिहारमा मेघगर्जन सहित भारी वर्षा र चट्याङको लागि अरेन्ज अलर्ट जारी गरेको छ। विभागले छत्तीसगढ़, पूर्वी मध्यप्रदेश, पूर्वी उत्तर प्रदेश र झारखण्डमा पनि भारी वर्षाको पूर्वानुमान गरेको छ। यस अवधिमा अण्डमान र निकोबार टापुहरू, आन्ध्र प्रदेश, उत्तरी कर्नाटक, उडिसा, तामिलनाडू, पुडुचेरी, कराईकल र उत्तराखण्डमा पनि भारी वर्षा हुने अनुमान गरिएको छ। यो समाचार युट्युबमा @AIRKarchang मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले जनधन योजनाको अभूतपूर्व परिवर्तनकारी नतिजाको प्रभाव अतुलनीय रहेको बताउनु भएको छ। नेपाल तिब्बत सीमामा आएको विनाशकारी बाढीबाट मृत्यु हुनेको संख्या 439 पुगेको छ भने सीमाको दुवैतर्फ 1545 अझै बेपत्ता छन्। भारतले हाल 7 स्थानहरूमा 24 परमाणु ऊर्जा रिएक्टरहरू सञ्चालन गरिएको छ, जसको कुल स्थापित क्षमता 8.78 GW छ र मौसम विभागले उडिसा र बिहारमा मेघ गर्जन सहित भारी वर्षा र चट्याङको लागि अरेन्ज अलर्ट जारी गरेको छ। यसका साथै अहिलेलाई समाचार पूरा भयो। अघिल्लो समाचार लिएर 3:15 फेरि

0: सुचिताहाति शर्मा सुन्नुभयो यो लोकगीत शब्द थियो डाक्टर जयसञ्जन प्यासीको अनि संगीत महेश्वर लामाको।
1: अब प्रस्तुत छ समसामयिक समीक्षा अनुवादक तथा वाचिका सबिना गिरी विषय संकटको यस घड़ीमा भारत सरकार नेपालको साथमा उभिएको छ आलेख विदेश सेवा डेस्क एनएसटी आकाशवाणी 26 अगस्त 2026 तिब्बत सीमा नजिकैको रसुवा क्षेत्रमा भोटे कोशी नदीमा आएको बाढ़ीपछि नेपालमा आएको बाढ़ीमा बेपत्ता भएका हजारौं व्यक्तिहरूमा 300 भन्दा बढ़ी भारतीयहरू छन् सुरक्षा अधिकारीहरूले भने अनुसार

0: अहिलेसम्म बाढ़ी प्रभावित क्षेत्रहरूबाट 165 जनाको शव निकालिएको छ। अधिकारीहरूले भने अनुसार 579 पर्यटक बेपत्ता छन्, जसमध्ये धेरैजसो तिब्बतको कैलाश मानसरोवर र नेपालको बागमती प्रान्तको गोसाई कुण्ड जाँदै थिए। उनीहरूको भनाइ अनुसार प्रभावित क्षेत्रका विभिन्न भागहरूबाट कम्तीमा 93 जनालाई उद्धार गरिएको छ। नेपाल पर्यटन बोर्डका अनुसार बेपत्ता विदेशी नागरिकहरू बेलायत, अस्ट्रेलिया, संयुक्त राज्य अमेरिका, मलेसिया, दक्षिण अफ्रिका र नेदरल्याण्ड्स लगायत धेरै देशका छन्। स्थानीय समय अनुसार बिहानी 9 बजेतिर भोटेकोशी नदीमा बाढ़ी आएको रसुवा र धादिङ जिल्लाहरूलाई असर गरेको बताएको छ। यो धादिङ, नुवाकोट र चितवन जिल्लाहरूमा फैलिएको, जसले गर्दा कम्तीमा 4 स्थायी पुलहरू र केही अस्थायी पुलहरूमा क्षति पुगेको छ। प्रारम्भिक जानकारी अनुसार भूकम्पको कारणले गर्दा भोटेकोशी नदीमा पग्लिएको हिउँ र हिम पहिरो गएको थियो। भोटेकोशी नदीमा अचानक आएको बाढ़ीले रसुवा क्षेत्रमा ठूलो अवरोध सृजना गरेको छ, जसले गर्दा प्रभावित क्षेत्रहरूमा उपस्थित पर्यटक र अन्य मानिसहरूको सुरक्षामा चिन्ता उत्पन्न भएको छ। अधिकारीहरू र उद्धार एजेन्सीहरूले स्थितिको मूल्यांकन गर्न र बेपत्ता भएकाहरूको ठेगाना पत्ता लगाउन प्रयास जारी राखेका छन्। नेपाल पर्यटन बोर्डले पर्यटक र उनीहरूका परिवारहरूको जानकारी वा सहयोग खोज्ने आपतकालीन सम्पर्क नम्बरहरू पनि जारी गरेको छ। आपतकालीन सम्पर्कहरूमा टोल फ्री नम्बर 1234, हटलाइन 1144 र पर्यटक पुलिस नम्बर 9851289445 समावेश छन्। पर्यटन बोर्डले प्रभावित क्षेत्रका पर्यटकहरूलाई शान्त रहन, आधिकारिक च्यानलहरू मार्फत जानकारी गराउन र अधिकारीहरूले जारी गरेका सबै सुरक्षा निर्देशनहरू पालन गर्न आग्रह गरेको छ। परिस्थितिलाई ध्यानमा राख्दै नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले प्रभावित क्षेत्रका संघीय सांसदहरूसँग परामर्श गर्नुभएको छ। छलफल आकस्मिक बाढ़ीबाट भएको क्षति, तटीय बस्तीको अवस्था र उद्धार तथा राहत प्रयासहरूमा केन्द्रित छ। भारतले आकस्मिक बाढ़ीबाट प्रभावित छिमेकी राष्ट्रलाई सबै भावित मानवीय सहयोग प्रदान गर्न तयार रहेको र नेपालका जनताको साथमा रहेको बताएको छ। राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति सीपी राधाकृष्णनले यो कठिन घड़ीमा नेपालसँग ऐक्यबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले पनि आफ्नो नेपाली समकक्षी बालेन्द्र शाहसँग कुराकानी गर्नुभयो र नेपालमा बाढ़ीका कारण भएको ज्यान गुमाउनेप्रति संवेदना व्यक्त गर्नुभयो। उहाँले नेपाललाई सबै सम्भावित मानवीय सहयोग प्रदान गर्न भारत तयार रहेको र भारतीय टोलीहरूले उद्धार र राहत प्रयासमा नेपाली अधिकारीहरूसँग नजिकबाट समन्वय गरिरहेको पनि पुष्टि गर्नुभयो। भारतले विनाशकारी बाढ़ीको सामना गरिरहेको नेपाललाई सहयोग गर्न 10,000 मानवीय सहयोग र विपद राहत र आवश्यक औषधि पठाएको छ। सामाजिक सञ्जाल पोस्टमा विदेश मन्त्री डाक्टर एस जयशंकरले भन्नुभयो, यो चुनौतीको सामना गर्न भारत नेपाल र नेपालका जनताको साथमा उभिएको छ। केन्द्र सरकारले नेपालमा आएको बाढ़ीबाट उत्पन्न परिस्थितिलाई नजिकबाट हेरिरहेको छ। केन्द्रीय गृहमन्त्री श्री अमित शाहले पनि छिमेकी देशसँग एकबद्धता व्यक्त गर्दै भन्नुभयो, नेपालमा बाढ़ीबाट भएको विनाश अत्यन्तै दुःखद छ। यस विपत्तिमा प्रियजन गुमाएका परिवारहरूप्रति संवेदना रहेको छ। उहाँले नेपालमा भएको विपत्तिको बारेबाट बिहार र उत्तर प्रदेशका मुख्यमन्त्रीहरूसँग कुरा गर्नुभयो। प्रभावित हुन सक्ने सीमावर्ती क्षेत्रहरूमा स्थानीय प्रशासन र उद्धार टोलीहरू, राष्ट्रिय विपद प्रतिक्रिया बल एनडीआरएफ सँगसँगै उच्च सतर्कतामा राखिएको छ। भारतको केन्द्रीय जल आयोग सीडब्ल्यूसीको सल्लाहकार र मीडिया रिपोर्टहरू अनुसार नेपाल चीन सीमा नजिकै शंकास्पद बाढ़ी गतिविधिहरूका कारण भारतीय सीमाबाट लगभग 160 किलोमिटर टाढा नेपालको फुर्के खोलामा त्रिशुली नदीमा पानीको सतह अचानक बढ़ेको रिपोर्ट गरिएको छ। बाढ़ीको प्रभाव भारतको गण्डक नदीमा तलतिर बग्ने सम्भावना छ। बिहार र उत्तर प्रदेश राज्य सरकारले भारत नेपाल सीमा नजिकैका स्थानीय भारतीय समुदायहरूका लागि आवश्यक निकासी र अन्य सहयोग जस्ता उपायहरू अपनाएको छ। दुवै राज्यलाई सतर्क रहन र परिस्थितिको नजिकबाट निगरानी गर्न सल्लाह दिएका छन्। गृह मन्त्रालयका साथै विदेश मन्त्रालय, जलशक्ति मन्त्रालय र रक्षा मन्त्रालयका अधिकारीहरूले निरन्तर परिस्थितिको निगरानी गरिरहेको छन्। सीडब्ल्यूसीका अनुसार नेपालको छेउछाउका जलाशयहरूमा पानीको स्तर घट्दै गइरहेको छ र स्थिति नियन्त्रणमा छ। कुनै पनि आतंक जस्तो आवश्यकता सृजना भएको छैन। नेपाल क्षेत्रमा भारतीय पर्यटकहरू हराएको रिपोर्ट आएको छ र एमईए काठमाडौँ स्थित भारतीय दूतावासले सहयोग र जानकारीको लागि आपतकालीन नम्बरहरू जारी गरेका छन्।
1: प्रस्तुत थियो समसामयिक समीक्षा।

0: प्रस्तुत फिल्म गीतहरूमा यहाँहरूले सुन्नुभयो पहिलो गीत फिल्म तेरे घर के सामनेबाट मोहम्मद रफीको शर्मा, दोस्रो थियो फिल्म पारस भनेबाट लता मङ्गेशकर र कमल बारुटको शर्मा भने, त्यसपछिको गीत फिल्म गाइडबाट लता मङ्गेशकरको शर्मा, अनि अन्तिम गीत थियो फिल्म तिसरी मन्जिलबाट आशा भोसले र मोहम्मद रफीको युगल शर्मा। त अब सुन्नुहोस् समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार अलिशा खवासबाट सुन्नुहोस्। आसामका मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माले आज पवित्र राखी पूर्णिमाको अवसरमा राज्यवासीहरूलाई शुभकामना दिनुभएको छ। मुख्यमन्त्रीले सामाजिक सञ्जाल मार्फत यो विशेष दिन दाजुभाइ तथा दिदीबहिनी बीचको प्रेम, विश्वास र स्नेहको अटुट सम्बन्धको उत्सव भएको बताउनु भएको छ। डाक्टर हेमन्त विश्व शर्माले दिदीबहिनीहरूको प्रेम र विश्वास सधैँ अमूल्य रहेको बताउँदै आसामका प्रत्येक दिदीबहिनीको सुरक्षा, सम्मान, आत्मनिर्भरता र उज्जवल भविष्य सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको दोहोऱ्याउनु भएको छ। उहाँले यस पवित्र अवसरमा प्रत्येक दिदीबहिनीको सुरक्षित, सम्मानजनक र सशक्त भविष्यका लागि काम गर्ने संकल्पलाई पुनः दृढताका साथ व्यक्त गरिएको बताउनु भएको छ। मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माले आज सहित तिलक डेकाको पुण्यतिथिमा उहाँप्रति भाव

0: पूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। मुख्यमन्त्रीले सामाजिक सञ्जालमा पोस्ट गर्दै देशप्रति अगाध प्रेम राख्ने असमका धेरै वीर सपूतहरूले आफ्नो जीवनको पर्वाह नगरी भारतको स्वतन्त्रताका लागि आफ्नो सर्वस्व त्याग गरेको बताउनु भएको छ। उहाँहरूको देश प्रेमका प्रेरणादायी गाथाहरूले आज पनि हामीलाई गौरवान्वित बनाउने उहाँले उल्लेख गर्नुभएको छ। उहाँले शहीद तिलक डेकाले भारत छोडो आन्दोलनमा सक्रिय रूपमा सहभागिता जनाउनु भएको र वीर पूजियामा ब्रिटिश सैनिकहरूको गोलीबारीमा आफ्नो प्राणको आहुति दिनुभएको बताउनुभयो। मुख्यमन्त्रीले उहाँको पुण्यतिथिमा गहिरो श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। गुवाहाटीको सिजुबारी क्षेत्रमा आज एउटा दोकानबाट ठूलो परिमाणमा गाईको मासु बरामद गरिएको छ। यस घटनामा एकजना आरोपीलाई पक्राउ गरिएको छ। स्थानीय बासिन्दाहरूका अनुसार सिजुबारीमा लामो समयदेखि गाईको मासुको अवैध बिक्री भइरहेको थियो। यही सूचनाका आधारमा आज पुलिसले छापा मारेर दोकानबाट 85.2 किलोग्राम गाईको मासु बरामद गरेको हो। राष्ट्रिय बजरङ दलको गुवाहाटी महानगर जिल्ला समितिको पहलमा उक्त गाईको मासु बरामद गरिएको बताइएको छ। संगठनका महासचिव महाकाल शर्माको नेतृत्वमा आज एक टोलीले हात्तीगाउँ पुलिसको सहयोगमा अभियान सञ्चालन गरेको जनाएको छ। उल्लेखनीय छ, मोहम्मद रिजवान कुरेशीले आफ्नो लाइसेन्स प्रयोग गरेर गाईको मासुको दोकान सञ्चालन गरिरहेको बताइएको छ। मिजोराम विधानसभाका अध्यक्ष लाल बिया जमाले मंगलबारदेखि शुरू भएको दुई दिने मनसून सत्र अनिश्चितकालका लागि स्थगित गर्नुभएको छ। सत्रको अवधिमा 6 सरकारी विधेयक पारित भयो भने एक आधिकारिक प्रस्ताव सर्वसम्मतिले पारित भयो। नवम राज्यसभाको 7 सत्र मनसून सत्रको बारेमा रिपोर्ट गर्दै लाल बिया जमाले भन्नुभयो, सत्रको अवधिमा सदनमा उत्तर दिन आवश्यक पर्ने 300 तारांकिक प्रश्नहरूको 72 प्रश्नहरूमध्ये लिखित उत्तरहरू प्रेस गरिएको थियो, जसमध्ये 22 सरकारी विभागले उत्तर दिएनन्। विपक्षी सदस्यहरूले अध्यक्षको प्रतिवेदनमा तीव्र प्रतिक्रिया जनाए। सदनका नेता र मुख्यमन्त्री लाल धुमाले विभागहरूलाई हप्काउन माग गर्नुभयो। सत्रले गत महिना निधन भएका पूर्व मन्त्री एफ मालसमालाई पनि श्रद्धाञ्जली अर्पण गर्यो। सदनका नेताले शोक व्यक्त गर्नुभयो र धेरै सदस्यहरूले शोक भाषण दिए। गुवाहाटीमा आज फेरि परेको भारी वर्षाका कारण शहरका धेरै क्षेत्र जलमग्न भएका छन्। विभिन्न स्थानमा गम्भीर बाढी जस्तो अवस्था सृजना भएको छ। लालमाटी, चाँदमारी, नवीन नगर, अनिल नगर, हात्तीगाउँ, मालीगाउँ लगायत धेरै क्षेत्रमा अवस्था चिन्ताजनक बनेको छ। जोरबाटको 9 माइल र 10 माइल क्षेत्रसहित गुवाहाटीका विभिन्न भागमा पानी भरिएको कारण कृत्रिम बाढी जस्तो अवस्था देखिएको छ। जोरबाटतर्फ यात्रा गर्ने मानिसहरूलाई सावधानी अपनाउन सुझाव दिएको छ, किनकि जलभावका कारण सडकमा आवागमन प्रभावित भइरहेको छ। मणिपुरमा सुरक्षा बल र पुलिसले पछिल्लो 24 घण्टामा सञ्चालन गरेका विभिन्न अभियानका क्रममा ठूलो परिमाणमा संदिग्ध ब्राउन सुगर बरामद गर्नुका साथै प्रतिबन्धित उग्रवादी संगठनका धेरै सक्रिय क्याडरहरूलाई पक्राउ गरेका छन्। त्यस्तै मोटबुङको खोरेन ताम्पाकमा सञ्चालन गरिएको संयुक्त लागू औषध विरोधी अभियानका क्रममा इम्फाल पूर्व जिल्ला पुलिस ANTF, CRPF र काङपोक्पी जिल्ला पुलिसले 32 युवकलाई पक्राउ गरेको छ। यसका साथै अहिलेलाई समाचार पूरा भयो। अघिल्लो समाचार लिएर 3:45 फेरि उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: नमस्कार आदरणीय श्रोतागण, आकाशवाणीको प्रस्तुति कार्यक्रम विश्वमा हामी लिएर आज फेरि पनि यहाँहरू समक्ष उपस्थित छु। म सञ्चालिका मोना। कार्यक्रमको थालनीमा यहाँहरू समक्ष राखिरहेछु यो साङ्गीतिक कोसेली आनन्दली।

पुनः स्वागत छ यहाँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम विश्वमा हामी। श्रोता, भारतको नृत्य भनेको केवल हात खुट्टा हल्लाउने कला होइन, यो आत्माको प्रार्थना हो। यस्तै आत्माको प्रार्थनालाई संसारभर पुर्याउने एक महापुरुष थिए पण्डित बिरजु महाराज। त आउनुहोस्, आजको विश्वमा हामी कार्यक्रममा हामी यिनै महान व्यक्तित्व एवं प्रसिद्ध नर्तक पण्डित बिरजु महाराज बारे हामी चर्चा गरौं। पण्डित बिरजु महाराजलाई कथकका पर्यावाची भनेर भनिन्छ। यदि कथक नृत्य एउटा मन्दिर हो भने बिरजु महाराज त्यस मन्दिरका पुजारी थिए। उनले आफ्नो घुंगुरुको आवाजले भारतलाई विश्वभरमा चिनाए। भारत सरकारले उनलाई पद्मविभूषणले सम्मान गरे तथा जनताले उनलाई महाराजजी भनेर सम्बोधन गरे। उनको पूरा नाम बृजमोहन मिश्र थिए, पछि उनलाई बिरजु महाराज भनेर चिनियो। उनको जन्म 4 फरवरी 1938 लखनऊ उत्तर प्रदेशमा भएको थियो। उनी कथकको सबैभन्दा प्रसिद्ध लखनऊ घरानाको परिवारमा जन्मिए। उनका पिता ठाकुर प्रसाद मिश्र र काका शम्भु महाराज लच्छु महाराज पनि कथकका दिग्गज थिए। उनी 7 पुस्तादेखि कथक नाच्दै आएका परिवारका एक भाग थिए। बिरजु महाराज केवल 1.5 वर्षको हुँदा नै तिनको बाबुको निधन भएको थियो, त्यसैले उनको बाल्यकाल आर्थिक कठिनाईमा बित्यो। 4 वर्षको कलिलो उमेरदेखि नै उनले नृत्य गर्न सुरु गरे। 7 वर्षको उमेरमा पहिलोचोटि स्टेज कार्यक्रम उनले गरे। बिरजु महाराजको जब प्रसङ्ग चल्छ तब कथक के हो भन्ने प्रश्न पनि हामीलाई आउन सक्छ। कथक उत्तर भारतको शास्त्रीय नृत्य हो। कथा कथक अर्थात् भनौं कथा भन्ने व्यक्ति पहिले मन्दिरमा पण्डितहरूले श्रीकृष्णको कथा नाचेर सुनाउने गर्थे। यसका 3 घरानाहरू छन्, लखनऊ घराना, जयपुर घराना र बनारस घराना। बिरजु महाराज लखनऊ घरानाका सबैभन्दा ठूलो गुरु थिए। लखनऊ घरानाको विशेषता नजाकत, भाव, ठुम्री र श्रृङ्गार हुन्। नृत्य गुरुको रूपमा बिरजु महाराज बारे चर्चा गर्न पर्दा श्रोता, उनी केवल नर्तक थिएनन्, उनी एक महान गुरु, संगीतकार, गायक र कवि पनि थिए। उनको नृत्य शैलीहरूका विशेषताहरूमा अभिनय एवं भाव महत्वपूर्ण छन्। उनी नाच्दा राधा कृष्ण जीवित हुन्थे, आँखाले मात्रै 100 कथा भन्थे। उनको भ्रमरी र ठुम्री भाव विश्व प्रसिद्ध थियो। खुट्टाको घुंगुरुबाट यति छिटो र स्पष्ट बोल निस्कन्थे कि तबला पनि हार मान्थ्यो। तबला, सारङ्गी आदिसित उनको जुगलबन्दी हेर्नु भनेको ईश्वरको दर्शन गर्नु जस्तै हुन्थ्यो। लखनऊको तहजीब उनको हरेक चालमा देखिन्थ्यो। गुरुको रूपमा उनले 1000 शिष्यहरू बनाए। उनी भन्थे, म नाच सिकाउँदिन, म बाँच्न सिकाउँछु। उनका प्रमुख शिष्यहरूमा शाश्वती सेन, प्रतिभा पण्डित, माधुरी दीक्षित जो एक प्रसिद्ध अभिनेत्री हुन्, दीपक महाराज आदि आदि प्रमुख छन्। उनले कथक केन्द्र दिल्लीमा 30 वर्षसम्म प्रमुख भएर सेवा गरे र पछि आफ्नै संस्था कलाश्रम पनि खोले। उनले चलचित्रहरूमा पनि कथकलाई अमर बनाए। चलचित्र देवदासमा माधुरी दीक्षितको काहे छेड़ छेड़ मोहे गीतको कोरियोग्राफीले फिल्मफेयर अवार्ड प्राप्त गरेको थियो, जो बिरजु महाराजज्यूले नै कोरियोग्राफ गरेका थिए। त्यस्तै गरी बाजीराव मस्तानीमा मोहे रङदो लालको कोरियोग्राफी, उम्रावजान, डेर इस्किया, विश्वरूपम आदि आदि चलचित्रहरूमा पनि उनले कोरियोग्राफी गरे। यस अतिरिक्त सत्यजित रायको चलचित्र शतरञ्जको खेलाडीमा पनि उनले संगीत दिएका थिए। यहाँहरूले सुन्दै हुनुहुन्छ कार्यक्रम विश्वमा हामी, जसमा आज हामी चर्चा गर्दैछौ कथक सम्राट पण्डित

स्वागत छ। यहाँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम विश्वमा हामी, जसमा आज हामी चर्चा गर्दैछौ भारतका एक प्रसिद्ध कथक नर्तक पण्डित बिरजु महाराज बारे। कलाकार बिरजु महाराजज्यूले कला क्षेत्रमा आफ्नो योगदान अनुसार विभिन्न पुरस्कार एवं सम्मानहरू प्राप्त गरे, जसमा उनले संगीत नाटक अकादमी पुरस्कार प्राप्त गरे। त्यस्तै गरी साल 1986 पद्म विभूषण प्राप्त गरे। त्यसरी नै कालिदास सम्मान, दुईचोटि फिल्मफेयर अवार्ड, बनारस हिन्दू विश्वविद्यालय र खैरागढ विश्वविद्यालयबाट मानार्थ डक्टरेट आदि आदि उनलाई प्राप्त छन्। यस अतिरिक्त उनको नाममा नै विश्व कथक दिवस पनि मनाउने चलिआएको छ। उनी भन्थे, सबैभन्दा ठूलो पुरस्कार दर्शकको ताली हो। 80 वर्षको उमेरमा पनि बच्चासँग बच्चा जस्तै उनी हाँस्ने गर्थे। बिरियानी र मिठाई धेरै मन पराउँथे उनी। शिष्यहरूलाई आफै पकाएर खुवाउने गर्थे। उनी उर्दू शायरी र गजल पनि लेख्ने गर्थे। तबला, ढोलक, हार्मोनियम सबै बजाउने गर्थे। यति ठूलो मान्छे भएर पनि उनी घमण्ड भने कहिले गर्दैनथे। सबैलाई उनी बेटा भनेर बोलाउने गर्थे। दार्जिलिङ, सिक्किम, नेपालमा समेत कथक निकै लोकप्रिय छ। बिरजु महाराज धेरै पटक काठमाडौँ, दार्जिलिङ र सिलगढीका भ्रमण गरिसकेका थिए। गोर्खा समुदायका धेरै चेलीहरूले उनीसँग कथक सिकेका छन्। उनको लखनऊको नजाकत र हाम्रो पहाडी संस्कृतिमा धेरै समानता छ। दुवैमा भाव र सम्मान छ। प्रसिद्ध कथक नर्तक बिरजु महाराजबाट हामीले धेरैवटा कुराहरू सिक्न सक्छौँ। उनले हामीलाई सात पुस्ताको कलालाई आधुनिक युगमा पनि जोगाउन सिकाउनु भयो। साधना बिना सफलता प्राप्त हुँदैन भन्ने कुरा पनि उनीबाट हामीले सिक्न सक्छौँ, किनकि उनले दिनमा 10-12 घण्टासम्म रियाज गर्ने गर्थे, साधना गर्ने गर्थे। उनले गुरु शिष्यको परम्परालाई सधैँ सम्हालेर राखे। उनले पैसाको लागि होइन, कलाको लागि शिष्य बनाए। यस अतिरिक्त उनलाई हामी संस्कृतिको राजदूत भनेर पनि भन्ने गर्छौँ। उनले आफ्नो कलालाई देशभरि मात्र होइन विश्वभरिमा चिनाउन सफल बने। आज इन्टरनेटको युगमा शास्त्रीय नृत्य भने हराउँदै गइरहेको हामी अनुभव गर्छौँ। युवा पश्चिमी नाचतिर आकर्षित छन्। यस्तो बेला बिरजु महाराजले देखाएको बाटो सम्झनुपर्छ। जरा नबिर्सी पनि आधुनिक बन्न सकिन्छ। उनले यस कथकलाई चलचित्रमा ल्याएर युवासम्म पुर्याए। युनेस्कोले कथकलाई अमूर्त सांस्कृतिक सम्पदा मान्छन् र त्यसको सबैभन्दा ठूलो कारण हुन् बिरजु महाराज। पण्डित बिरजु महाराजज्यू शरीरले बिते पनि घुङ्रुको आवाजले अमर छन्। उनी भन्थे, नृत्य मेरो लागि पूजा हो, म नाच्दिन, म प्रार्थना गर्छु। उनको जीवनले सिकाउँछ, कला केवल मनोरञ्जन होइन, यो साधना हो, संस्कार हो र ईश्वरसँग जोडिने बाटो हो। लखनऊ घरानाको त्यो दीपक निभेको छैन। उनले बालेको हजारौं दीपक आज पनि संसारभरि नाचिरहेका छन्। श्रोताहरूले अहिले सुन्दै हुनुहुन्थ्यो कार्यक्रम विश्वमा हामी, जसमा आज हामीले चर्चा गर्यौं कथक सम्राट पण्डित बिरजु महाराज बारे। उहाँबारे यसरी यहाँहरूसँग चर्चा गर्दा गर्दै अब भने हाम्रो कार्यक्रमको समाप्ति यही नै हुँदछ। श्रोता, र अब म पनि यहाँहरूबाट बिदा चाहन्छु। कार्यक्रमको अर्को अङ्कमा फेरि पनि यहाँहरू समक्ष प्रस्तुत हुनेछु। तबसम्मलाई आज्ञा दिनुहोस्। हवस् त, नमस्ते।

नमस्कार आदरणीय श्रोतागण, विविध वार्ताको कार्यक्रममा यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत। म हुँ यहाँहरूकै सञ्चालिका मुना तामाङ, र आउनुहोस् आजको हाम्रो यो वार्ताको कार्यक्रमको थालनी गरौँ, जसमा वार्ताको विषय रहनेछ प्रेम र सुरक्षाको पर्व रक्षाबन्धन। श्रोता, भारत और नेपालका घर घरमा मनाइने सबैभन्दा मायालु पर्व हो रक्षाबन्धन, जो हामीले आजकै दिन देशव्यापी मनाइरहेका छौँ। रक्षा र बन्धन, यी दुईवटा शब्दहरू मिलेर रक्षाबन्धन बन्दछन्। यो दिन चेलीहरूले माइतीको हातमा राखी बाँध्छन् र माइतीले चेलीलाई रक्षा गर्ने वचन दिन्छन्। यो केवल रगतको सम्बन्धमा मात्र सीमित छैन, आज दिदी बहिनीहरूले साथी, गुरु र देशका सैनिकहरूलाई पनि राखी बाँध्छन्। रक्षाबन्धनले हामीलाई प्रेम, विश्वास र कर्तव्य नै सबैभन्दा ठूलो बन्धन हो भन्ने कुरा सिकाउँछ। रक्षाबन्धन हिन्दू पञ्चाङ्ग अनुसार श्रावण महिनाको शुक्ल पक्षको पूर्णिमाको दिन मनाइन्छ। यो दिन चन्द्रमा पूर्ण हुन्छन्, जसरी भाइ बहिनीको प्रेम पनि पूर्ण हुन्छन्। रक्षाबन्धनको पौराणिक कथा र इतिहास पनि छ। यसको महत्वलाई बुझ्नको निम्ति केही प्रसिद्ध कथाहरूबारे चर्चा गर्न पर्दा श्रोता, प्रथममा हामी सुनौ श्रीकृष्ण र द्रौपदीको कथा। भनिन्छ, एकपटक भगवान कृष्णको औँलाबाट रगत बग्यो। द्रौपदीले तुरन्तै आफ्नो सारी च्यातेर पट्टी बाँधिदिइन्। कृष्णले त्यसको बदलामा द्रौपदीको लाज बचाउने वचन दिए। पछि कौरवको सभामा भगवानले द्रौपदीलाई चिर दिएर रक्षा गरे। त्यस्तै गरी श्रोता, अर्को कथा छ भगवान इन्द्र र इन्द्रेणीको कथा। दानवसँग युद्ध गर्न जानु अघि इन्द्रेणीले इन्द्रको नाडीमा रक्षा सूत्र बाँधिदिइन्। त्यसपछि इन्द्रले युद्ध जिते। त्यसैबाट रक्षाबन्धनको सुरुवात भएको हो भन्ने पनि धार्मिक प्रचलन रहिआएको छ। रानी कर्णावती र हुमायूको कथा पनि अति चाखलाग्दो छ। यस अनुसार चित्तौरकी रानी

कर्णवतीले बहादुर शाहको आक्रमणबाट राज्य बचाउन मुगल बादशाह हुमायूँलाई राखी पठाएकी थिइन्। हुमायूँले दाजुको कर्तव्य निभाउँदै चित्तौरको रक्षा गरेका थिए। यस अतिरिक्त बंगाल विभाजनको विरोधमा गुरूदेव रविन्द्रनाथ टेगोरले हिन्दू मुस्लिम सबैलाई एकताको सूत्रमा बाँध्न राखी बाँडेका थिए। यी कथाहरूले हामीलाई दर्शाउँछ कि राखी केवल भाइ बहिनीको होइन, यो देश र समाजलाई जोड्ने एउटा डोरी हो। आज हामीले बजारमा रेशमदेखि लिएर सुन चाँदी र रुद्राक्ष समेतका सुन्दर सुन्दर रक्षाबन्धनहरू पाउने गर्छौं। धेरै दिदी बहिनीहरूले आफैले पनि रक्षाबन्धन वा भनौ राखी बनाएर आफ्नो दाजुभाइको हातमा बाँध्ने गर्छन्। पूजाको थालमा रक्षाबन्धन, अक्षता, कुमकुम, दियो, मिठाई र उपहार सजाएर हामीले यो पर्वलाई मनाउने गर्छौं। श्रोताहरूले सुन्दै हुनुहुन्छ विविध वार्ताको कार्यक्रम, जसमा हामीले चर्चा गर्दैछौ प्रेम र सुरक्षाको पर्व रक्षा बन्धन बारे। यसबारे यहाँसँग थप चर्चा गर्नेछु। अहिलेलाई भने आउनुहोस्, एकैछिन विश्राम गरौँ अनि सुनौ यो गीत।

पुनः स्वागत छ। यहाँहरू सुन्दै हुनुहुन्छ विविध वार्ताको कार्यक्रम, जसमा आज हामी चर्चा गर्दैछौ प्रेम र सुरक्षाको पर्व रक्षाबन्धन बारे। यो रक्षाबन्धनको सामाजिक र सांस्कृतिक महत्व पनि रहेको छ। यसले परिवारको बन्धन बलियो बनाउँछ। रोजगारी र पढाइको कारण छरिएका दाजुभाइ दिदीबहिनी यो दिन एक ठाउँ भेला भई पुराना कुराहरू सम्झन्छन् र सम्बन्ध ताजा गर्छन्। यसले महिला सुरक्षाको पनि सन्देश दिन्छ। दाजुभाइले दिदीबहिनीलाई सुरक्षाको वचन दिन्छन्। यसले समाजमा महिला प्रतिको सम्मानलाई बढाउने गर्छ। आज भोलि विद्यालय, कार्यालय, सेनामा पनि राखी बाँध्ने चलन छ। विद्यार्थीहरूले शिक्षकलाई, नागरिकले प्रहरीलाई र सैनिकलाई समेत राखी बाँधेर हाम्रो रक्षा गर्नुहोस् भन्ने सन्देश दिन्छन्। रक्षाबन्धनको आर्थिक पक्ष पनि धेरै बलियो छ। रक्षाबन्धनको समयमा मिठाई, उपहार, कपडा र गहनाको उद्योगमा ठूलो कारोबार हुन्छ। यसले बजारलाई चलायमान बनाइराख्छ। नेपाल तथा भारतका विभिन्न क्षेत्रहरूमा रक्षाबन्धन फरक फरक तरिकाले मनाउने गरिन्छ। तर यससित जोडिएको भावना भने सबै ठाउँमा एउटै छ, त्यो हो प्रेम र सुरक्षा। रक्षाबन्धनबाट हामीले पाँच प्रमुख कुराहरू सिक्न सक्छौँ, जसमा प्रथममा छ कर्तव्य, जसमा दाजुको कर्तव्य रक्षा गर्ने र बहिनीको कर्तव्य हो माया गर्ने। यसले हामीलाई त्यागको भावना पनि सिकाउँछ। कृष्ण र द्रौपदीले सिकाए जस्तै सानो त्यागले ठूलो सम्बन्ध बचाउँछ। त्यस्तै गरी यसले हामीलाई समानता पनि सिकाउँछ। श्रोता, आज दाजुले

पनि बहिनीलाई राखी बाँधेर म तिम्रो साथ छु भनेर भन्छन्। फरक जात र धर्मका मानिसहरूले पनि एकअर्कालाई राखी बाँध्छन्। यसले हामीलाई एकताको सन्देश प्राप्त हुन्छ र व्यस्त जीवनमा पनि सम्बन्धलाई समय दिनुपर्छ भन्ने भावना पनि हामीले यसबाट सिक्न सक्छौ। रक्षाबन्धन केवल एउटा धागो होइन, यो विश्वासको धागो हो। यो धागोले दुईवटा मुटु जोड्छ, दुईवटा घर जोड्छ र दुईवटा जीवनलाई बल दिन्छ। आजको स्वार्थी संसारमा जब सम्बन्धहरू कमजोर हुँदै जाँदैछन्, रक्षाबन्धनले हामीलाई सम्झाउँछ रगतले मात्र नाता हुँदैन, मायाले पनि नाता बन्दछ। जब दिदी बहिनीको हातको राखी दाजुभाइको नाडीमा बाँधिन्छ, त्यो बेला त्यो धागोमा एउटा वचन पनि बाँधिन्छ कि म तिम्रो साथमा छु र हरेक सुख दुःखमा तिम्रो साथ दिनेछु। त्यसैले रक्षाबन्धन केवल पर्व होइन, यो हाम्रो संस्कृतिको मुटु हो। धागो सानो छ तर बन्धन भने ठूलो छ। सम्पूर्ण दाजुभाइ दिदी बहिनीमा रक्षाबन्धनको धेरै धेरै शुभकामना टक्र्याउँदै अब भने हाम्रो कार्यक्रमको समाप्ति पनि यही भएकोले यहाँहरूबाट म बिदा चाहन्छु। हवस् त, नमस्ते।

0: अब सुनो समाचार।
1: नमस्कार, यो आकाशवाणी हो। समाचार स्नेहा थामीबाट सुन्नुहोस्। सुरुमा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी भोलि दुई दिवसीय उज्बेकिस्तानको भ्रमणमा जानुहुनेछ। मोदीले जनधन योजनाले वित्तीय समावेशीकरणलाई प्रवर्तन गर्न र देशका जनतालाई सशक्त बनाउन महत्वपूर्ण भूमिका खेलिरहेको बताउनुभयो। नेपाल तिब्बत सीमामा आएको विनाशकारी बाढीबाट मृत्यु हुनेको संख्या 469 पुगेको छ भने सीमाको दुवैतर्फ 1545 जना अझै बेपत्ता छन्। वित्त मन्त्री निर्मला सीतारमण आजदेखि अमेरिकाको 6 दिवसीय भ्रमणमा रहनुहुनेछ र ओलम्पिकमा ज्याभलिन थ्रोमा भारतको लागि स्वर्ण र रजत पदक जितेका नीरज चोपडा 2026 को डायमन्ड लिग फाइनलको लागि छनौट भएका छन्। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदी भोलि दुई दिवसीय उज्बेकिस्तानको भ्रमणमा जानुहुनेछ। उज्बेकिस्तानका राष्ट्रपति शवकत

0: मिर्जियोयेवको निमन्त्रणामा उहाँले तास्कन्दको भ्रमण गर्नुहुनेछ। भ्रमणको क्रममा प्रधानमन्त्रीले दुई देश बीचको रणनीतिक साझेदारीलाई अझ सुदृढ पार्न राष्ट्रपति मिर्जियोयेवसँग प्रतिनिधिमण्डल स्तरीय वार्ता गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले जनधन योजनाको अभूतपूर्व परिवर्तनकारी नतिजाको प्रभाव अतुलनीय रहेको बताउनु भएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै श्री मोदीले जनधन योजनाले वित्तीय समावेशीकरणलाई प्रवर्तन गर्न र देशका जनतालाई सशक्त बनाउन महत्वपूर्ण भूमिका खेलिरहेको बताउनुभयो। प्रधानमन्त्री जनधन योजना अन्तर्गत 59 करोड भन्दा बढी खाताहरू खोलिएका छन्। यी खाताहरूमा जम्मा भएको कुल रकम 3,17,000 करोड छ। 2014 आजको दिन प्रधानमन्त्री मोदीद्वारा सुरु गरिएको यो योजना विश्वको सबैभन्दा ठूलो वित्तीय समावेशीकरण पहल हो, जसले सबै भारतीयहरूलाई ब्याङ्किङ पहुँचयोग्य बनाउँछ। योजना अन्तर्गत खोलिएका 78% खाताहरू ग्रामीण वा अर्ध शहरी क्षेत्रहरूमा छन्, जसमध्ये लगभग 56% महिलाहरूद्वारा राखिएका छन्।
1: प्रधानमंत्री नरेंद्र मोदी ने कहा है कि पिछले 12 वर्षों में जनधन योजना के अभूतपूर्व परिवर्तनकारी परिणामों का प्रभाव बेमिसाल है। श्री मोदी ने कहा कि जनधन योजना वित्तीय समावेशन को बढ़ावा देने और देश के लोगों को सक्षम बनाने में महत्वपूर्ण भूमिका निभा रही है। इस योजना का शुभारम्भ प्रधानमंत्री मोदी ने 2014 में आज ही के दिन किया था। योजना के तहत अब तक 59 करोड़ से अधिक खाते खोले जा चुके हैं। ये योजना सभी भारतीयों के लिए बैंकिंग पहुँच को सुलभ बना रही है। योजना के तहत महिलाओं के लगभग 56% खातों सहित 78% खाते ग्रामीण या अर्ध शहरी क्षेत्रों में खोले गए हैं। दीपेंद्र की रिपोर्ट के साथ समाचार कक्ष से मैं मनोज।
0: नेपाल तिब्बत सीमामा आएको विनाशकारी बाढीबाट मृत्यु हुनेको संख्या 469 पुगेको छ भने सीमाको दुवैतर्फ 1,545 जना अझै बेपत्ता छन्। उद्धार टोलीहरूले नदी किनार र विभिन्न बस्तीहरूमा बाँचेकाहरूको खोजी तथा बाढीले बगाएका शवहरू निकालिरहेका छन्। यद्यपि भोटेकोशी नदीको स्रोत नजिकै बनेको नयाँ बाँध तालको बारेमा चिन्ता अझ कायम छ। अधिकारीहरूले बताए अनुसार बाँध भत्किँदा पानीको अर्को बाढी आउन सक्ने डर छ, जसले विपत्तिलाई अझ खराब बनाउने र उद्धार कार्यमा बाधा पुर्याउनेछ। नेपाली सुरक्षाकर्मीहरूले प्रभावित जिल्लाहरूबाट 800 भन्दा बढी मानिसहरूलाई बाहिर निकालेका छन्। यसैबीच दक्षिण पश्चिम चीनको सिचुआन प्रान्तमा आज 5.1 म्याग्निट्युडको भूकम्प गएको छ, जसले गर्दा नेपालमा बाढीको नयाँ चेतावनी जारी गरिएको छ। नदीको सतह बढ्ने डरले प्रशासनले त्रिशुली क्षेत्रका मानिसहरूलाई खाली गर्न आदेश दिएका छन्। नेपाल पुलिसले तिब्बती तर्फको बाँध फेरि भत्किएको जानकारी दिएको छ। बासिन्दा सुरक्षाकर्मी र उद्धारकर्मीहरूलाई सुरक्षित स्थानहरूमा सर्न आग्रह गरिएको छ। पानीको सतह बढ्दै गएपछि र भारी मसिनेरी हटाउनुपर्ने आवश्यकताका कारण त्रिशुली र रसुवा बीचको सडक निर्माण कार्य पनि रोकिएको छ। त्रिशुली र धोबी नदी क्षेत्रमा बढ्दो बाढीको पानीले बासिन्दाहरूलाई आफ्नो घर पसल र सामानहरू छोड्न बाध्य तुल्यायो। कठिन भूभाग र प्रतिकूल मौसमको बावजुद उद्धार कार्य जारी छ। नेपालमा आएको बाढीपछि भारतले ठूलो उद्धार र राहत अभियान सुरु गरेको छ। विदेश मन्त्रालयले नेपालमा फँसेका 290 भारतीय नागरिक अझै पनि बेपत्ता रहेको उनीहरूको खोज र उद्धार प्रयासहरू समन्वय गर्ने प्रयास भइरहेको बताएको छ। अहिलेसम्म भारतले त्रिशुली एक जल विद्युत परियोजनाका 63 कर्मचारी र तमिलनाडुका 21 जना सहित 84 नागरिकलाई उद्धार गरेको छ। विदेश मन्त्री डाक्टर एस जयशंकरले मन्त्रालयले नेपाल सरकार, अन्य मन्त्रालयहरू, राज्य सरकारहरू, पर्यटन सञ्चालकहरू र सम्बन्धित अधिकारीहरूसँग समन्वय गरिरहेको बताउनु भएको छ। उपराष्ट्रपति सीपी राधाकृष्णनले ग्रान्ड मास्टर आर प्रज्ञानन्दलाई प्रतिष्ठित ग्रान्ड चेस टुर उपाधि जित्ने पहिलो भारतीय खेलाडी बनेकोमा बधाई दिनुभएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै श्री राधाकृष्णनले भन्नुभयो, प्रज्ञानन्दको ऐतिहासिक विजय उहाँको असाधारण प्रतिभा, दृढ संकल्प, दृढता र उत्कृष्टताको अथक प्रयासको प्रमाण हो। उहाँले भन्नुभयो, प्रज्ञानन्दको उल्लेखनीय उपलब्धिले फेरि एकपटक विश्व मञ्चमा भारतीय चेसको बढ्दो प्रतिष्ठालाई प्रदर्शन गर्दछ। उपराष्ट्रपतिले भविष्यमा उहाँको निरन्तर सफलता र देशको लागि धेरै उपलब्धिहरूको कामना गर्नुभएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी हो, अब रहल समाचार। वित्त मन्त्री निर्मला सीतारमण आजदेखि अमेरिकाको 6 दिवसीय भ्रमणमा रहनुहुनेछ। आफ्नो भ्रमणको क्रममा उहाँले सिकागो, एसविल र न्युयोर्कको भ्रमण गर्नुहुनेछ। सिकागोमा वित्त मन्त्री निर्मला सीतारमणले प्रमुख लगानीकर्ताहरूसँगको गोलमेज सम्मेलनमा भाग लिनुहुनेछ र निजी क्षेत्रका प्रमुख सिइओहरू, अध्यक्षहरू र वरिष्ठ प्रतिनिधिहरूसँग भेट गर्नुहुनेछ।
2: वित्त मंत्री शिकागो में प्रमुख निवेशकों के साथ गोलमेज सम्मेलन में भाग लेंगी और निजी क्षेत्र की प्रमुख कंपनियों के मुख्य कार्यकारी अधिकारियों, अध्यक्षों और वरिष्ठ प्रतिनिधियों से मुलाकात करेंगी। इन बैठकों में भारत में निवेश के अवसर, आर्थिक दृष्टिकोण और भारत अमेरिका व्यापार तथा निवेश साझेदारी को मजबूत करने पर चर्चा होगी। श्रीमती सीतारामन शिकागो विश्वविद्यालय के पोल्सकी सेंटर फॉर एंटरप्रेन्योरशिप एंड इनोवेशन का दौरा करेंगी। वित्त मंत्री अपनी यात्रा के दौरान शिकागो में भारतीय समुदाय के सदस्यों से भी बातचीत करेंगी। एशविले में सुश्री सीतारामन की अध्यक्षता में आयोजित G20 सदस्य देशों के वित्त मंत्री, केंद्रीय बैंक गवर्नर तथा वरिष्ठ आर्थिक अधिकारी वैश्विक आर्थिक और वित्तीय मुद्दों पर विचार विमर्श करेंगे। ये बैठक 31 अगस्त और 1 सितंबर को होगी। समाचार कक्ष से मैं वीरेंद्र कौशिक।
0: राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सीपी राधाकृष्णन र प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा विभिन्न विद्यालय र संस्थाका बालबालिकाहरूसँग र विद्यार्थीहरूसँग रक्षाबन्धन मनाउनुभयो। राष्ट्रपति द्रौपदी मुर्मूले रक्षाबन्धनको महत्व दाजुभाइ र दिदी बहिनीको सम्बन्धभन्दा बाहिर रहेको बताउनुभयो। उहाँले भन्नुभयो, राखेको पवित्र धागो परिवारको सदस्यहरू, साथीभाइहरू र रुखहरूलाई पनि बाँध्न सकिन्छ, जुन प्रेम र हेरचाहको बन्धनको प्रतीक हो। राष्ट्रपतिले पर्यावरण संरक्षणको महत्वमा पनि जोड दिनुभयो र बालबालिकाहरूलाई बोट बिरुवा र रुखहरूको हेरचाह गर्न आग्रह गर्नुभयो। उपराष्ट्रपति सीपी राधाकृष्णनले भन्नुभयो, रक्षाबन्धन प्रेम, विश्वास र संरक्षणको सुन्दर बन्धनको प्रतीक हो। प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमा शुभकामना दिनुहुँदै भन्नुभयो, यो पर्वले सबैमा स्नेह र सद्भावको बन्धनलाई बलियो बनाउँछ र खुसी र समृद्धि ल्याउँछ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज महात्मा अय्यकली र श्री नारायण गुरुलाई उहाँहरूको जन्म जयन्तीमा श्रद्धाञ्जली अर्पण गर्नुभयो। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै श्री मोदीले भन्नुभयो, महात्मा अय्यकलीलाई सामाजिक न्यायका एक महान अग्रदूतको रूपमा सम्झिन्छन्। प्रधानमन्त्रीले भन्नुभयो, विपन्न वर्गका लागि शैक्षिक अवसरहरू सुनिश्चित गर्ने, कृषि मजदुरहरूको जीवन स्तर सुधार गर्ने र गरिबहरूको सेवा गर्ने उहाँको प्रयास गहिरो प्रेरणादायी रहेको छ। श्री मोदीले श्री नारायण गुरुलाई पनि सम्झनुभयो। उहाँले श्री नारायण गुरुलाई एक महान समाज सुधारक, आध्यात्मिक नेता र विचारकको रूपमा वर्णन गर्नुभयो, जसले आफ्नो जीवन मर्यादा र करुणामा आधारित समाज निर्माण गर्न समर्पित गर्नुभयो। ओलम्पिक्समा जेभलिन थ्रोमा भारतका लागि स्वर्ण र रजत पदक जितेका नीरज चोपडा 2026 डायमन्ड लिग फाइनलको लागि छनौट भएका छन्। यो प्रतियोगिता अर्को महिना ब्रसेल्समा आयोजना हुनेछ। यस सिजनमा दुई डायमन्ड लिग भेटमा भाग लिएपछि चोपडा वीरतामा 6 स्थानमा छन्। यो समाचार युट्युबमा @AIRKarsing मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदी भोलि 2 दिवसीय उज्बेकिस्तानको भ्रमणमा जानुहुनेछ। प्रधानमन्त्री मोदीले जनधन योजनाले वित्तीय समावेशीकरणलाई प्रवर्धन गर्न र देशका जनतालाई सशक्त बनाउन महत्त्वपूर्ण भूमिका खेलिरहेको बताउनुभयो। नेपाल तिब्बत सीमामा आएको विनाशकारी बाढीमा मृत्यु हुनेको संख्या 469 पुगेको छ भने सीमाको दुवैतर्फ 1545 अझै बेपत्ता छन्। वित्त मन्त्री निर्मला सीतारमण आजदेखि अमेरिका काको 6 दिवसीय भ्रमणमा रहनुहुनेछ। यसका साथै आकाशवाणीबाट समाचार पूरा भयो। अघिल्लो समाचार लिएर साँझ 6 बजे पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
3: समूह शर्मा अब सुनाइरहेका छौ यो देशभक्ति गीत। शब्द रचना जसिन्जन प्यासीको अनि सङ्गीत केबी राईको।

भर्खरै सुन्नुभयो सम शर्मा देश बन्दना, शब्द रचना जयसञ्जन प्यासीको अनि संगीत केबी राईको। श्रोताहरूले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र एफएम 103.5 मेगाहर्ज, साथै न्यूजन एआईआर एप, दार्जिलिङको एफएम 100.2 मेगाहर्ज अनि प्रसार भारती वेब्स ओटिटी प्लेटफर्ममा पनि यहाँहरूले हाम्रो कार्यक्रमहरू सुन्दै हुनुहुन्छ। र अब केही संगीतमय प्रस्तुतिको साथ हामी यहाँहरू समक्ष उपस्थित भइसकेका छौँ र हाम्रो प्रस्तुति रहेको छ केही आधुनिक गीतहरू। प्रथममा सुन्नुहोस् सविता छेत्रीको स्वरमा यो आधुनिक गीत।

यो आधुनिक गीत थियो रमेश शुभको शर्मा र अबको यो अघिल्लो साङ्गीतिक प्रस्तुति यहाँहरू समक्षमा सुशीला लकान्द्रीको शर्मा।

ज्ञान भवत जगतम प्रतिष्ठा। ज्ञान नै जगतमा सबैभन्दा श्रेष्ठ मानिन्छ। आदरणीय श्रोताहरू, जसरी राजाको सम्मान आफ्नो राज्यमा हुन्छ भने विद्वानको सम्मान सम्पूर्ण विश्वले गर्दछ। यस्तै महत्त्वपूर्ण उद्देश्य बोकेको आकाशवाणी खरसाङको प्रस्तुति विद्यार्थी भाइ बहिनीहरूको प्रिय कार्यक्रम शिक्षा ज्योति कार्यक्रममा प्रस्तोता लेखनाथ राईको साथमा यो अशोक शर्माको तर्फबाट हार्दिक स्वागत एवं न्यानो न्यानो अभिवादन। आदरणीय श्रोताहरू, अनेकौं चाड उत्सव कथा व्रत पर्व आदिको आफ्नो मान्यता छ। यी सबैले आफ्ना आफ्ना महत्त्वपूर्ण स्थान राख्दछन्। यसमा अहम कुरो यो छ कि यी सबैसँग हाम्रो गहिरो आस्था जोडिएको छ। प्रत्येक पर्वको आफ्नो आफ्नो महत्त्व रहिआएको छ औ तीसँग हाम्रो संस्कृति पनि जोडिएको हुँदछ। यी पर्वहरू चेतनाका मूल आधार हुन्। स्वास्थ्य एवं सुखी जीवनको मंगल कामना औ सुन्दर सुविचार र शैली प्रदान गर्दछ। यी पर्वहरूले सबैका आफ्नै कर्मकाण्ड औ विधि विधान त छँदै नै छ। आज राखी पूर्णे र यो राखीको महिना चलिरहेको छ। रक्षाबन्धन पूर्णिमा, साउन शुक्ल पूर्णिमा, ऋषि तर्पणी पूर्णी इत्यादि नाउँले परिभाषित यस पर्वले विश्वमा रहेका हिन्दू धर्म अवलम्बीहरूलाई भातृप्रेममा एक सूत्रमा राख्न सफल भएको छ यो रक्षाबन्धनले। अनि यो रक्षाबन्धन चेली र माइतीको

प्रगाढ सम्बन्ध गाँस्ने एउटा मुख्य चाड अर्थात् भनौँ रक्षाबन्धन पूर्णिमा भनेर हामी भन्छौँ। र आदरणीय श्रोताहरू, आज हामी यसै विषयलाई केन्द्रित गर्दै कार्यक्रमको थालनी गर्न लागिरहेका छौँ।

0: आदरणीय श्रोताहरू, अहिले हामी यो घुमन्ते माइक्रोफोन लिएर खरसाङ बजारमा निस्केका छौँ किनकि आज तपाईँको जनाइ पूर्णे, रक्षाबन्धन, रिकी तर्पणी पूर्णे अनि क्वाती पूर्णे भनेर भनिन्छ आजको दिनलाई। र आजको दिन एउटा हिन्दू धर्म अवलम्बीको साथै हिन्दू जातिको निम्ति पनि एउटा दसैँ सरह नै मानिन्छ यो पर्वलाई, किनकि यो रक्षाबन्धन विशेष त हाम्रो भारतको हरेक प्रान्तहरूमा नै बडो हर्ष उल्लासको साथ अनि चेली र माइतीको एउटा प्रगाढ सम्बन्ध, माया र स्नेहले भरिएको यो पर्व भनेर भनिन्छ। र यस्तै मन्तव्य बुझ्न र जान्नको निम्ति हामी खरसाङ बजारमा निस्केका छौँ र विनय सुनि सर हुनुहुन्छ र आउनुहोस् जानौँ उहाँसित पनि कि यो रक्षाबन्धन कस्तो खालको पर्व हो र यस रक्षाबन्धनले जनमानसलाई कस्तो शुभ सन्देश दिएको छ र हाम्रा विद्यार्थीहरूले यस रक्षाबन्धनबाट कस्ता किसिमका सन्देश लिने हो र मनन गर्ने हो र यसै विषयमा अहिले हामी विनय सुनि सरकोमा हुनुहुन्छ र विनय सर हजुरलाई स्वागत छ र रक्षाबन्धनको शुभकामना।
1: नमस्कार, म विनय कुमार प्रसाद, विनय सोनी र रक्षाबन्धनको समस्त जनतालाई हार्दिक शुभकामना। र रक्षाबन्धन तपाईँ हामी सबैले जान्दैछौँ, जसरी कि संसारमा बहुत किसिमको रिलेसनहरू छ तर सबभन्दा अटुट र अनोखा बन्धन चाहिँ भाइ र बहिनीको, र यो रक्षाबन्धनले खालि एउटा त्यो भाइ र बहिनीको त्यो उयसको मात्रै नगरेर एट द सेम टाइम त्यो एउटा दायित्व कर्तव्यलाई चाहिँ सम्झाउँछ र यो चिज यो रेस्पोन्सिबिलिटी लिएर चाहिँ हामी हिँडेको हुन्छौँ सोसाइटीमा। र यो जस्तो सायदै कुनै एउटा रिलेसन होला, जब पनि अब रक्षाबन्धनको गीतहरू बाँच्छ या केही यस्तो हुन्छ, यस्तो माहौल बनिन्छ, त्यो अटोमेटिकली एउटा मनमा एउटा फिलिङ आएको हुन्छ, एउटा तितोपन आएको हुन्छ, जसले कि चाहिँ अब त्यो भाइ बहिनीको यादहरू हुन्छ, जो सायद टाढो छ, जसले अब त्यो भाइ बहिनीको त्यो डिस्टेन्सलाई उयो, तर पनि उनीहरूको त्यो जुन चाहिँ अटुट बन्धन हुन्छ त्यसले गर्दाखेरि चाहिँ त्यो परिवारलाई जोड्ने काम पनि साथै साथ यो भाइ बहिनीको रिलेसनले गर्छ।
0: र विशेष त यो रक्षाबन्धन भारतवर्षको हरेक प्रान्तमा नै एउटा श्रद्धा अनि हर्षोल्लासको साथमा पालन गर्दै आएको छ, आजसम्म पनि यो पर्यन्त चलि नै रहेको छ है। यो विशेष त हाम्रो हिन्दू समाजमा हिन्दू जातिले मनाउने एउटा पवित्र पर्व हो है। र यस पर्वमा हजुरले बुझ्नु भएको कुरो आध्यात्मिक विषयमाथि के बुझ्नु भएको छ त?
1: आध्यात्मिक पट्टि जाउँ भनेपछि त एउटा यो सोर्स अफ एनर्जी भनौँ न है, सोर्स अफ रेस्पोन्सिबिलिटी है, अन्तखेरि त्यो चिजले गर्दाखेरि एउटा हामीलाई सायद यो चिजले सजग बनाउँछ कि हाम्रो दायित्व के हो सोसाइटीमा बसेर होइन, एट द सेम टाइम अब एउटा घरमा दायित्व हुन्छ, घरमा दायित्व हुन्छ साथमा समाजमा दायित्व हुन्छ, खालि हामी रक्षाबन्धन मनाउँछौँ मतलब भाइ बहिनीकै तिहार मात्रै होइन, यो जो पनि अब पीडित दलित वञ्चितहरू जो पनि हुन्छ उसको पनि रक्षा गर्ने काम हाम्रो नै हो। र यो चिजलाई हामी दिमागमा लिएर हिँड्नुपर्छ, समाजमा अगाडि बढ्ने काम गर्नुपर्छ र समाजको उत्थानको लागि प्रयास गर्नुपर्छ।
0: र विशेष त यो पर्व चेली र माइतीको पर्व भन्छ है, त्यसरी नै हामीले भाइ दुज अथवा भाइ टिका भन्ने पर्व छ, त्यो पनि चेली र माइतीकै हो है। तर यस रक्षाबन्धन पर्वले आजका यङ जेनेरेसन भनौँ अथवा युवा पिँढीहरूलाई कस्तो शुभ सन्देश दिएको छ जस्तो हजुरलाई भन्नुहुन्छ त?
1: अब भनौँ भने त भाइ दुज, भाइ टिका, गोवर्धन पूजा, रक्षाबन्धन, यो अलमोस्ट सबै चिज एउटै हो, एउटै पूजाहरू हो यो। अब यसले चाहिँ इन्डिकेट के गर्छ, भाइ बहिनीको एउटा त्यो अटुट प्रेम र सम्बन्धको एउटा प्रतीक हो यो पूजाहरू है। र यसले त हामीलाई यही शिक्षा दिन्छ कि आजको दिनमा हामी सबै मिलेर एक भएर बसौँ र सबैको सुख दुःखमा हामी काम आउँ र हमेसा तत्परमा आफ्नो कर्तव्यलाई निभाउनु लागि।
0: र हजुरले भनिहाल्नुभयो कि माया र स्नेहको प्रतीक रहेछ यो भाइ टिका र यो रक्षाबन्धन भन्ने कुरो हजुरले अहिले भनिहाल्नुभयो। र जाँदा जाँदै जति पनि अहिले घरि यो रेडियो सेटको अघि बसेका जति पनि श्रोताहरू छन् है, उनीहरूलाई दुई शब्द राख्नु पर्दाखेरि कुन शब्दले सम्बोधन गर्नुहुन्छ त?
1: सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई सबैलाई हामी एउटा उयसको निवेदन गर्न चाहन्छु, रक्षाबन्धन निभाउनुहोस् र साथै आफ्नो दायित्व पनि सम्झिनुहोस्, समाजको सजग नागरिक बन्नुहोस्, तपाईँहरूले आफ्नो कर्तव्यको निवारण गर्नुहोस् र सही दिशामा हिँड्नुहोस्, समाजलाई पनि सही दिशामा लानुहोस्, आफ्नो चेली बेटीको सुरक्षा गर्नुहोस्। एउटा इम्पोर्टेन्ट चिज सायद अब अहिले हामी हेर्दैछु कि जेनेरेसन हुनु त एउटा चिज भन्छ मान्छेले है, एउटा इङ्ग्लिसमा उखानो छ, देयर इज ओन्ली वान थिङ कन्स्ट्यान्ट इन दिस वर्ल्ड द्याट इज चेन्ज। त चेन्जको साथसाथमा हाम्रो कल्चर, सभ्यता, संस्कृति सबैलाई लिएर हिँड्ने दायित्व चाहिँ हाम्रो हो, किनभने प्लस अब राम्रो नयाँपनको साथमा हामीले जुन चाहिँ आफ्नो कल्चरलाई लिएर अगाडि हिँड्छौँ भने त्यसमा अझै सुन्न सुगन्ध आउँछ, तर हामीले यो चिजलाई बिर्सेर गर्ने सायद हाम्रो आफ्नो आइडेन्टिटी पनि हामी हराउन सक्छौँ होला। त्यसले गर्दा आफ्नो दायित्व बुझ्नुपर्छ, यो चिजलाई मजाले निभाउनुपर्छ र लिएर हिँड्नुपर्छ। नयाँपन त हरेक तिहारमा आइसकेको छ, र त्यसै नै नयाँ लुक दिनुहोस्, अब सेल्फी विथ ब्रदर्स गर्नुहोस्, किनकि आजकल त हजार तरिका छ ट्रेन्ड गराउने, तर यो चिजलाई छोड्नु चाहिँ छोड्नु हुँदैन र यो चिजलाई अगाडि लिएर जानुपर्छ। यो हाम्रो दायित्व हो, नयाँपन लिएर आउँ तर पुरानो चिजलाई पनि सम्झेर अगाडि लैजाने काम चाहिँ हाम्रो हो। किनभने यही चिजले गर्दाखेरि एउटा जेनेरेसनदेखि अर्को जेनेरेसनमा यो चिजलाई पास गर्नु पर्यो। नभए रक्षाबन्धन हुन्थ्यो भन्ने कुरा चाहिँ हामी नसुन्नु पाउँ। यो रक्षाबन्धन हुन्छ, हामी जोडसोरले एकदम खुसीको साथले मनाउँछौँ, यही सुन्नु पाउँ।
0: हजुरलाई धेरै धेरै धन्यवाद छ कि यति राम्रो सुझाव एवं सन्देश अनि रक्षाबन्धन प्रतिको हजुरको विचार हामीसँग साझा गरिदिनु भयो, त्यसको निम्ति हजुरलाई धेरै धेरै धन्यवाद। र अन्तमा फेरि हजुरलाई यो रक्षाबन्धनको क्वाँटी पूर्णेको जनै पूर्णेको एकमुष्ट पारेर हजुरलाई धेरै धेरै धन्यवाद।
1: धन्यवाद।
0: आदरणीय श्रोताहरू, अहिले हामी माझ हुनुहुन्छ गणेश प्रधान सर हुनुहुन्छ, त आउनुहोस् जानु उहाँको पनि आफ्नो विचार, उहाँको के कस्तो प्रतिक्रिया रहेछ यो रक्षाबन्धन माथि। हजुरलाई स्वागत छ हाम्रो यो कार्यक्रममा।
2: नमस्कार। विशेष रक्षाबन्धन विषय लिएर भन्नु पर्दाखेरि रक्षाबन्धन दाजु र बहिनीको सम्बन्ध मात्र होइन, यसलाई यसमा सीमित राख्नु उचित होला। यो एउटा जातीय सद्भावनाको एउटा प्रतीक पनि हो। जसरी भारत देशमा विभिन्न जात गोष्ठीका मान्छेहरू बस्ने गर्छन्, विभिन्न धर्म सम्प्रदायका मानिसहरू बस्ने गर्छन्, र यो रक्षाबन्धनले सबै धर्मलाई एकत्रितमा बाँधेर राख्ने एउटा मूल मन्त्र पनि हो। यो सम्बन्ध कायम राख्ने संस्कार धर्म परम्परा सायद विश्वमा कतै नहोला, र भारतीय हिन्दू संस्कृति अनुसार यसमा जुन प्रकारले संस्कृतिको व्याख्या गरिएको छ, धर्मको व्याख्या गरिएको छ, र यसको पुरातन जुन सम्बन्धहरू छ, जसरी धेरै सय वर्ष अघिदेखि नै रक्षाबन्धन पालन गर्दै गइ आएको हो, र आजको सन्दर्भमा कुरा गर्नु भन्दाखेरि यसले यो एउटा सीमित एउटा जातिमा एउटा सम्प्रदायमा सीमित नभएर भारतमा बस्ने विभिन्न जात गोष्ठीका मानिसहरूले आफ्नो तरिकाले यसलाई मनाउने गर्छन्, पालन गर्ने गर्छन्। यदि अहिले यसको संस्कार अलिकति हराउँदै गइरहेछ, मानिसहरूले अहिलेको नवयुग नवजन केटाकेटीहरूले यसले यसको महत्त्वलाई भुल्दै गइरहेछन्, र हाम्रो प्रथम कर्तव्य के हुन्छ भने हामीले आउँदो जेनेरेसनलाई, आउँदो युवा जमातलाई यस विषयमा बताएर यसको महत्त्व बताएर यसको प्रचार प्रसार गर्नु पनि जरुरी रहेको छ।
0: र विशेष त अहिले घरिको जुन चाहिँ यो प्रतिस्पर्धाको युगमा नारीहरू असुरक्षित छन् भन्ने एउटा जनगुनासो पनि हामीले सुन्नमा पाइरहेका छौँ है। तर यो एउटा एकमात्र सूत्र हो जुन चाहिँ रक्षाबन्धनको सूत्रले धेरै नै सुरक्षाको कवच गरेको छ भन्छ, यस कुरामा तपाईँ के भन्न चाहनुहुन्छ?
2: सही हो, किनभने हामीले यदि हाम्रो परम्परालाई हाम्रो संस्कृतिलाई उचित व्याख्यान दिएर यसको महत्त्व बुझाउन सके, सायद त्यो जुन चाहिँ नारीमा त्यो जुन चाहिँ उत्पीडन शोषण भइरहेछ त्यसमा धेरै कमी आउन सक्छ। हामीले हाम्रा युवा जमातलाई चाहिँ यो सम्बन्धबारे विशेष रूपमा हामीले राखेर जनाउन सकेको जस्तो लागेको छैन, यो जनाउन सके त्यसले धेरै नै सुरक्षा काम गर्ने।
0: र यो रक्षाबन्धनले जुन चाहिँ आम जनमानसलाई शुभ सन्देश के दिएको छ भन्नु पर्दाखेरि हजुर के भन्न चाहनुहुन्छ?
2: यसको मूल मन्त्र रक्षाबन्धनको मूल मन्त्र नै हो दाजु बहिनी मध्ये जुन चाहिँ हामीले सम्बन्ध कायम गरेर गरिरहनेको छ, त्यो जातीय एकताको प्रतीक पनि हो, जातीय विभिन्न जात माझको सद्भावनाको प्रतीक पनि हो, जसले विभिन्न सम्प्रदायलाई बाँधेर राखेको छ।
0: र जाँदा जाँदै हाम्रा जति पनि श्रोताहरू छन् अहिले घरि यो हाम्रो यो कार्यक्रम सुनेर बसिरहनु भएका छन् है, जो रेडियो सेटको अघि बसेका छन् है, उनीहरूलाई सम्झेर सुझाव सन्देश दिनु पर्दाखेरि कुन शब्द राख्न चाहनुहुन्छ?
2: आधुनिक युगमा हामीले हाम्रो चाडपर्वहरू बिस्तारै बिस्तारै बिर्सिँदै गइरहेको छौँ, हामीले कुनै पनि चाड सही तरिकाले मनाउन सकेका छैन।

0: र सबैले जातीय एकता यो रक्षाबन्धनलाई राम्ररी पालिनु हुँदै यसको महत्व बुझाइदिने आउनु जसलाई बुझाइदिने यसले जातीय एकता तर जातीय सद्भावनामा धेरै काम गर्छ भन्ने मलाई लागेको छ।
1: हजुरलाई धेरै धेरै धन्यवाद छ कि हजुरको व्यस्त समय हामीले लियौँ र हजुरको आफ्नो मनको विचार आफ्नो प्रतिक्रिया हामीसँग साझा गरिदिनु भएकोमा हजुरलाई धेरै धेरै धन्यवाद। साथै रक्षाबन्धनको अग्रिम अग्रिम अग्रिम शुभकामना
0: यहाँहरूलाई अनि श्रोताहरूलाई धेरै धेरै अग्रिम शुभकामना छ।

निश्चयनी हजुरहरू यो गीत सुनेर रुझ्नुभयो होला, भिज्नुभयो होला अनि पूर्ण मनोरञ्जन गर्नुभयो होला भन्ने आशा राख्दै अब फेरि हामी रक्षाबन्धनको कुरा गर्न लागिरहेका छौँ। हाम्रो समाजमा लामो समयदेखि रिखी तर्पनी रिखी डोरी रक्षाबन्धन पर्वका रूपमा मानेर चलिआएको छ। यो पर्व श्रावण पूर्णिमाको दिन धारण गरेको रक्षासूत्र सम्पूर्ण रोगहरू अशुभ कार्यहरूको विनाश हो। यसकारण पौराणिक युगदेखि चलिआएको यस पर्वको मध्यकाल औ आधुनिक काल आएर पनि महानता अझै जस्तोको त्यस्तै छ। यस पर्वले धर्म, रक्त, भाषा औ जातिको सीमाहरूलाई नागेर मानिसलाई भावनात्मक बन्धनमा बाँधेको छ। रक्षासूत्रको सानो धागोको डोरीमा अधिक सामर्थ्य र शक्ति विद्यमान छ, जसलाई भारतीयहरूले मात्र नभएर विदेशमा पनि अपनाएको हामी पाउँछौँ।

0: आदरणीय श्रोताहरू, अहिले हामी माझमा अधिवक्ता अर्चना गुप्तजी हुनुहुन्छ र त आउनुहोस् न बुझौँ है उहाँको भावना, उहाँको विचार यस पवित्र पर्व रक्षाबन्धनमाथि के कस्तो रहेछ, बुझौँ जानौँ अनि उहाँसित उहाँको भावना हामीसँग साझा गरिदिनुहुन्छ कि भने हामी आशावादी पनि छौँ। र सर्वप्रथम त हामी अर्चना गुप्तजीलाई यस कार्यक्रममा स्वागत गर्छौँ र सर्वप्रथम हामी उहाँलाई यस रक्षाबन्धन पवित्र पर्वको हार्दिक मङ्गलमय शुभकामना पनि दिन चाहन्छौँ।
1: नमस्ते, म अर्चना गुप्ता।
0: र अर्चनाजी, अहिले जुन चाहिँ अब यो रक्षाबन्धन छ, यो एउटा चेली र माइतीको पर्व भनेर भनिन्छ, तपाईँलाई यसलाई

0: कुन दृष्टिकोणमा हेर्न चाहनुहुन्छ त?
1: यो हाम्रो एउटा धार्मिक त्यौहार हो रक्षाबन्धन। यसमा भाइ बहिनको एउटा पवित्र सम्बन्धको लागि हामीले यो त्यौहार मनाउँछौँ। यो हाम्रो यो त्यौहार सावनको पूर्णिमाको दिनमा मनाउनुहुन्छ। यसमा हामी दिदी बहिनीहरू आफ्नो भाइ दाजुहरूलाई एक पवित्र धागा हातमा बाँध्नुहुन्छ। रक्षा त्यो बाँधेर भाइले त्यो शपथ ग्रहण गर्नुहुन्छ कि म तिम्रो रक्षा गर्छु जीवनभर बहिनी दिदीहरूको। र यो एक हाम्रो धार्मिक पर्व हो। यसमा एउटा कथा हुन्छ, पहिला राजा बलिले एक तल श्री विष्णु भगवान्जीलाई क्या कैद गरेको थियो, पाताल लोकमा लिएर गयो। त लक्ष्मीजीले त्यहाँ गएर बलिलाई आफ्नो भाइ बनाएर उसको रक्षाबन्धन गरेर आफ्नो पतिलाई छोडाएको थियो। एउटा यो पौराणिक कथा हो यसको लागि, यो लक्ष्मीजी और बलिको भाइ बहिनको। त यही हामीले अब आफ्नो हिन्दू धर्ममै यही अगाडि बढाउँदै आजको जमानामा त्यो भाइ बहिनले एक पवित्र बन्धनको लागि आपसमा एकदम अब के भन्नु
0: उनीहरूको
1: हाँ त यही चिज हामीले मनाएर अगाडि बढ्दैछु। अब हेरौँ अगाडि अब के हुन्छ। सानो सानो भाइ बहिनहरूले अब हामीले सिकाउँदैछु उनीहरूलाई पनि यही आफ्नो धार्मिक पनि त अब अगाडि के हुन्छ। लेकिन यो एउटा एक पवित्र त्यौहार हो हाम्रो लागि। हामीले यो दिन बिहान अलिक पूजा गर्छु, उस दिन हाम्रो सुन मार्छौँ हामी आफ्नो घरको अगाडि दैलोमा सुन बनाउँछु, उसको पहिला पूजा गर्छु खिर पुडीले। फेरि दिउँसो त्यो सबै समा घरको मान्छेहरू बसेर पहिला ठुलो ठुलोले लगाउँछ आपसमा, फेरि दिदी बहिनीहरूले आफ्नो भाइ दाजुहरूलाई लगाउँछ, आमाहरूले हामी बुहारीहरूलाई पनि हाम्रो आमाले लगाउँछ, आशीर्वाद दिन्छ हामीलाई। यस तरह से हामीले यो त्यौहार मनाउँछौँ।
0: र हजुरले धेरै राम्रो कुरो अनि पौराणिक कथा पनि हामीसँग बताइदिनु भयो है। र हजुरको दाजु भाइ छ कि छैन?
1: छ, मेरो दुईजना, एउटा दाजु छ एउटा भाइ छ, भोपालमा बस्नुहुन्छ उनीहरू। हामीले अब आपसमा त भेट्नु सक्दिनँ यति टाढो भएर, त हामीले त्यहाँ राखी पठाउँछु।
0: कसरी पठाउनुहुन्छ?
1: त्यो कोरियर छ,
0: कोरियरबाट पठाउनुहुन्छ।
1: पठाइसक्यो मैले राखी त।
0: कुनै न कुनै दिन त दाजु भाइ तपाईँको अघि आएको थियो?
1: अहिले यहाँ त धेरै दिन भयो आएको छैन, यहाँ बहुत टाढो पर्छ त। सालमा एक ताल त हामी भेट्छु, त्यति बेला उनीहरूले आफ्नो भेट स्वरूप हामीलाई आफ्नो दिन्छ,
0: कोसली दिन्छ।
1: त भाइ दाजुहरूले त्यो दिन्छ हामीलाई भेटमा, आफ्नो साडीहरू, लुगाफाटाहरू, रुपियाँहरू, फुल मिठाईहरू त्यो सबै दिन्छ।
0: तपाईँ आजको दिनमा कसैको बुहारी हुनुहुन्छ होइन, तर तपाईँ एक छोरी पनि हो अनि आमा पनि हो है। तर आज तपाईँको सँगै हुर्केका ती भाइ दाजु आज धेरै टाढामा छ, र यस्तो पवित्र पर्वमा तपाईँ त्यो टाढामा एउटा सम्झना गर्दाखेरि कस्तो प्रकारले तपाईँ सम्झना गर्नुहुन्छ? कति मिस गर्नुहुन्छ त?
1: धेरै मिस गर्नुहुन्छ नि। म त एकदम अब त्यही हो, आजकल फोन भएछ त्यसमा भिडियो कल भइहाल्छ, त यस्तो लाग्छ छेउमै छ। नै त पहिलाको जमानामा त हामी मलाई अब यहाँ 35 वर्ष जस्तो भयो, पहिला त फोन थिएन यस्तो, त बहुत याद आउँथ्यो, धेरै एकदम याद आउँथ्यो कि उनीहरूको। अहिले त त्यही हो, अब यहाँको हामी यहाँ बसिसक्यो अब ससुरालीमा, आफ्नो अब नानीहरू पनि छ यहीँ, याद त आउँछ नि आफ्नो माताको।
0: र अर्चनाजी, अब यो हाम्रो हिन्दू जातिको सबभन्दा पवित्र पर्वहरूमा होली, दशहरा, दीपावली, भाइदुज अनि यो जुन चाहिँ रक्षाबन्धन जस्ता यस्ता महान पर्वहरू अजीवन हामीले जीवित राख्नुपर्छ, यसलाई संरक्षण त अवश्य नै हामीले गर्नु नै पर्छ है। तर
1: नानीहरूलाई हामीले सिकाउँछु यिनीहरू एकदम, यो त हाम्रो हिन्दू यानि हिन्दू समाजको एकदम धार्मिक पर्व हो यो त। यिनीहरूलाई त रक्षा गर्नै पर्यो हामी धार्मिक पर्वको, त
0: यिनीहरू
1: अगाडि बढाउनै पर्यो हो। आज यो भारत एक हिन्दू देश हो हाम्रो, त यसमा त अब हिन्दू परम्परा त मान्नै पर्यो नि हाम्रो,
0: किनकि यो अब यो बन्धन नै एउटा पवित्र बन्धन, माया र स्नेहको प्रगाढ सम्बन्ध बोकेको पर्व रक्षाबन्धन भनेर भनिन्छ है। तर यो पर्व आजको 20 वर्ष अघि र आजमा कतिको तपाईँले भिन्नता अथवा पार्थक्यता पाउनुहुन्छ त?
1: होइन, यति भिन्नता त केही थिएन। आजकल अब त्यही हो, नानीहरूले पहिला हामीले फुल मिठाईहरू हो राखी बाँधेर पहिला टिका लगाएर भाइ दाजुहरूको टिका लगाएर मिठाई खिलाउँथ्यो। खिर खिर एकदम जरुरी हुन्छ हाम्रोमा, यो खिर बनाउनु, खिर खिलाउँथ्यो। आजकल त

0: नानीहरूले केक रे चकलेट्स
1: चिजो
0: हरू यिनीहरू बेसी अब नानीहरूले खानु, त त्यही अब
1: हजुर
0: आजकल यही सिस्टम भएछ हो। मिठाईहरू कहिले खाँदैन, त ड्राई फ्रुट्स केकहरू चकलेट्सहरू
1: हजुर
0: यही दिन्छु हामी भेट्सहरू भाइहरूलाई।
1: आजकल धेरै परिवर्तन आयो,
0: परिवर्तन त आयो,
1: तर परिवर्तन आए तापनि यस पर्वलाई चाहिँ हामीले जीवित चाहिँ राख्नु,
0: जीवित चाहिँ राख्नै पर्यो, एकदमै राख्नु पर्छ यो जीवित।
1: हजुर, र हजुरलाई जाँदा जाँदै जति पनि श्रोताहरूले यो आकाशवाणी खरसाङ सुनेर बसेर रेडियो सेटको अघि बसेका छन्, ती सबै श्रोताहरूलाई आजको यस पावन दिन रक्षाबन्धनको दिन तपाईँ के भन्न चाहनुहुन्छ त?
0: मेरो तरफ से सबैलाई धेरै धेरै शुभकामना छ रक्षाबन्धनको लागि, धन्यवाद।
1: हजुरलाई पनि धेरै धेरै धन्यवाद यसरी हामीसित बात गरिदिनु भयो, तपाईँको आफ्नो भावना आफ्नो विचार हामी र हाम्रा श्रोताहरू माझ साझा गरिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद।
0: धन्यवाद, नमस्ते।
2: प्यारा विद्यार्थी भाइ बहिनीहरू, प्रकृतिले हामीलाई समय अनुकूल शिक्षा दिएका छन्। प्रत्येक कार्यहरू समयकै निर्देशमा गरिएको कुरो प्रमाणित छ। आज गर्न सक्ने कार्यलाई भोलि गर्छु भनेर परसार्नु मूर्खता हो। जन्मदेखि मृत्युसम्म, बालकदेखि वृद्धसम्म पुर्याउने अधिकार केवल समयलाई छ। बिहान उदाउने सूर्य बेलुकी अस्ताउँछ, रातमा उध्याउने चन्द्रमा बिहान अस्ताउँछ। यो प्रकृतिको नियम समयभित्र अडेको छ। विद्यार्थी भाइ बहिनीहरूले समयको महत्त्वलाई बुझेर समयमा कार्य गर्ने बानी बसाले भविष्यमा गएर पछ्याउनु पर्दैन, यही सुझाव दिँदै हवस् त श्रोताहरू, अन्तमा हामी यही भन्छौँ, हाम्रो विद्यार्थी भाइ बहिनीहरूको आउने भविष्य प्रकाशमय बनुन् भन्ने मङ्गल कामना साँच्दै आजको शिक्षा ज्योति कार्यक्रमबाट प्रस्तोता लेखनाथ राईको साथमा यो अशोक शर्मालाई पनि बिदा दिनुहोस्। नमस्कार।

दिल्ली केन्द्रको समाचार पछि पुनः स्वागत जनाउँदछौ श्रोता साथीलाई आकाशवाणीको खरसाङ केन्द्रमा। आजको सन्ध्याकालीन अधिवेशनमा प्रसारण गरिने विविध रोचक प्रस्तुतिहरू लिएर हजुर समक्ष उपस्थित भइसकेकी छु मधकोशीका प्रतिमा। सम्पूर्ण श्रोता साथीलाई हार्दिक स्वागत अनि न्यानो अभिवादन टक्राउँदछौ। श्रोताले हाम्रो कार्यक्रमहरू FM 103.5 MHz आकाशवाणी खरसाङ लगायत आकाशवाणी दार्जिलिङ FM 102.2 MHz अनि न्यूज अन एयर एप साथै प्रसार भारती ओटिटी वेब्स प्लेटफर्ममा पनि सुन्न सक्नुहुनेछ। र कार्यक्रमको आरम्भ गरिरहेछौ फिल्म संगीतको कार्यक्रम जय जवानबाट।

रक्षाबन्धन अर्थात् राखी हिन्दू धर्मावलम्बीहरूको एक महत्वपूर्ण चाड हो। यो चाड विशेष गरी दाजु बहिनी वा दिदी भाइबीचको प्रेम स्नेह र आपसी सम्बन्धलाई अझ बलियो बनाउने पर्वको रूपमा मनाइन्छ। रक्षाबन्धन सामान्यतै श्रावण महिनाको पूर्णिमाका दिन मनाइन्छ। राखी केवल धागो मात्र नभई दाजु बहिनी बीचको पवित्र प्रेम, विश्वास र जिम्मेवारीको प्रतीक हो। यस पर्वले परिवारका सदस्यहरूको बीचमा आत्मीयता बढाउनका साथै एक अर्कालाई सहयोग र सम्मान गर्न प्रेरणा दिन्छ। त कार्यक्रम जय जवानमा हामी पहिलो यो फिल्म सङ्गीत राखिरहेछौँ, ह्याप्पी न्यु इयर चलचित्रबाट। त्यसमा गुन्जन आवाज रहेको छ श्रेया घोषाल अनि अरिजित सिंहको, शब्द इशरात कमिलको छ भने सङ्गीत विशाल अनि शेखरको।

कार्यक्रम जय जवानको यो तेस्रो प्रस्तुति यहाँले सुन्नुभयो वान्टेड चलचित्रबाट श्रेया घोषाल अनि शानको शर्मा।

श्रोताले गीत सुन्नुभयो सान अनि कैलाश खेरको स्वरमा फना चलचित्रबाट शब्द प्रसुन जोशीको थियो भने सङ्गीत जतिन ललितको त कार्यक्रम जय जवानको अन्त्यतिर श्रोता हामी आइसकेका छौँ र अन्तिम प्रस्तुति राखिरहेछौँ सान अनि शान्तनु मैत्रको स्वरमा थ्री इडियट्स चलचित्रबाट जसमा सङ्गीत रहेको छ शान्तनु मैत्रको पनि शब्दहरू सनन्द किर्केको हो।

0: यो आकाशवाणी हो, साँझको मुख्य समाचार म अलिसा खवासबाट सुन्नुहोस्। विदेश मन्त्री डाक्टर एस जयशंकरले आज नेपालमा भइरहेको राहत र उद्धार कार्यको बारेमा छलफल गर्नुभयो। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै डाक्टर जयशंकरले काठमाडौँ र बेजिङ स्थित भारतीय दूतावासहरूले भारतीय नागरिकहरूको स्थिति र कल्याणको बारेमा अत्यावधिक जानकारी प्रदान गरेको बताउनुभयो। विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले बुधबार नेपालमा आएको बाढीपछि 320 भारतीय नागरिकसँग सम्पर्क हुन नसकेको बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले नर्वेका राजा ह्यारल्ड पाँचौंको निधनमा गहिरो दुःख व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जाल पोस्टमा प्रधानमन्त्रीले यस वर्षको शुरूमा नर्वे भ्रमणको क्रममा राजा ह्यारल्ड पाँचौंसँगको भेटको सम्झना गर्नुभएको छ। सिक्किम सरकारले नेपालमा बाढीको अवस्थालाई नजिकबाट निगरानी गरिरहेको छ। सरकारले त्यहाँ फँसेका सिक्किमेली वासिन्दाहरूको सुरक्षा र कल्याण सुनिश्चित गर्न उपयुक्त कदम चालिरहेको छ। मुख्यमन्त्री प्रेमसिंह तामाङले तिब्बती पक्षको सागा काउन्टीमा सुरक्षित रहेका 8 सिक्किमेली वासिन्दाहरूसँग फोनमा कुरा गर्नुभयो। विदेश मन्त्री एस जयशंकरले आज नेपालबाट उद्धार गरिएका तमिलनाडुका 21 तीर्थयात्रीहरूलाई भेट गर्नुभयो। ती तीर्थयात्रीहरू हिज बाढी प्रभावित क्षेत्रबाट काठमाडौँ आइपुगेका थिए र आज दिउँसो नयाँ दिल्ली आइपुगेका छन्। नेपाल र तिब्बतमा आएको विनाशकारी बाढीबाट मृत्यु हुनेको संख्या 538 पुगेको छ। 1545 जना अझै बेपत्ता छन्। सरकारले देशमा चिनीको अभाव नभएको र उचित मूल्यमा पर्याप्त मात्रामा चिनी उपलब्ध गराउन आवश्यक सबै उपायहरू अपनाइने बताएको छ। मौसम विभागले भोलिसम्म उडिसा र बिहारमा भारी वर्षाको लागि अरेन्ज अलर्ट जारी गरेको छ। त्यसरी नै पूर्वी उत्तर प्रदेश, छत्तीसगढ़, पूर्वी मध्यप्रदेश, झारखण्ड, पश्चिम बंगालको उप हिमालयी क्षेत्रमा भारी वर्षा हुने अनुमान गरिएको छ। मुख्य समाचार पूरा भयो। साँझ 6:50 प्रादेशिक समाचार लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: श्रोता, यो प्रसारण हो आकाशवाणी खरसाङको र केही क्षण आनन्दले गर्नेछौँ हिन्दी चलचित्रका गीतबाट। र पहिले गीत लिएका छौँ आशा भोसलेको शर्मा, तिसरी मन्जिल चलचित्रबाट सङ्गीत।

0: एहे सभामा को को हुनुहुन्छ? नमस्ते सहै, म त आइपुगे। हनसाईले बोरी आएको छैन बिरे भाई, तपाईँ त बसिरहनु भएको रहेछ।
1: आउनु हुँदै होला, उहाँ पनि आउँछु भनेर त भन्नु हुँदै थियो। कान्छीमाया दिदी नमस्कार तपाईँलाई पनि।
0: एहे नमस्ते नमस्ते छ। म त सम्झिँदै थिएँ सभामा कोही आएर पो बसिरहेको होला भनेको, त तपाईँ एक्लै धुमधुम्ती बसिरहनु भएको रहेछ। मैले त सम्झेँ अब बाटोमा साइली बुहारी भेट्यो भने चाहिँ साइली बुहारीसँग सँगसँगै उकालो आउँ भनेर सम्झेको थिएँ। खै मेरो पिछे पिछे थियो कि त्यो, मैले त हेरिन पिछाडि फर्केर पनि।
1: यसो गरौँ न त, उहाँलाई पर्खिँदै हामी चाहिँ एउटा गीत सुनिहालौँ न त।
0: हजुर हजुर, कस्तो मनेको कुरा बुझेको बिरे भाइले भन्नु आँटेको थिएँ, मुखेको कुरा पो तपाईँले त थुत्नु भयो त। लु सुनौँ न त गीत, आनन्द लियो।

0: रमाइलो भयो एकदमै।
1: नमस्कार छ है कान्छी म्या दिदी, बिरे दाजु। लो आज त म त अलिक ढिलो भएँ।
0: ज्यू पर देखे थियो अन्त कति छिटो हौ, तरुनी बरुनीहरू त्यस्तै हुन्छ हेर्नुहोस् त, छुट्टी कति छिटो आइपुगिहालेछ।
1: सभाको समय भइसक्यो भनेर कुद्दै कुद्दै आएको नि त कान्छी म्या दिदी।
0: अब जोसिलो छ नि त हौ बुहारी पनि त एकदमै, होइन?
2: आज चाहिँ अलिकति अवेर हुनु भएछ, तैपनि हामीले एउटा तपाईँलाई पर्खिँदै एउटा गीत सुन्दै गरेको नि।
1: ए हुन्छ नि।
2: अनि तपाईँ गीत सुनेपछि आइ पनि पुग्नु भएछ, हामीलाई पनि खुसी लाग्यो।
1: ए हजुर हजुर।
2: अब चाहिँ हामी कुराकानीलाई थाल्नुपर्छ होला।
0: हुन्छ हुन्छ, अब बुहारी आएपछि त किन बसिरहने, कुराकानी थालिहाल्नुपर्छ, कुराकानी

0: गर्दा गर्दा गल्यो भने फेरि यसो आनन्द पनि लिँदै जानुपर्छ हो।
1: त्यहाँ आज चाहिँ नि दाजु, मैले यो हाम्रो घरको पल्लोपट्टि क्या एकजना नानी चाहिँ त्यो फुड पोइजनिङ भयो भनेर अस्पताल लाँदै गरेको देखेँ कि। त्यहाँ बाटोमा एकछिन उभिएर हेरेँ नि त,
0: त्यही
1: भएर चाहिँ ढिलो भयो कि। अन्त मैले यसो मनमा क्या कुरा सोच्दै सोच्दै आए, आज चाहिँ यो फुड पोइजनिङको विषयमा जानिराखौँ भनेर सभामा, त्यही सोच्दै आए दाजु कि। त्यही विषयमा बताइदिनुहोस् न मलाई, फुड पोइजनिङको विषयमा, यो फुड पोइजनिङ भनेको के हो, यो कस्तो प्रकारले हुन्छ त्यो पनि बताइदिनुहोस् न।
2: हुन्छ हुन्छ, यो फुड पोइजनिङ चाहिँ के हो भन्दाखेरि, ब्याक्टेरिया, भाइरस, परजीवी वा विषाक्त पदार्थले दूषित खाना वा पानी खाएपछि हुने स्वास्थ्य समस्या हो, बुझ्नुभयो?
1: हजुर।
2: अनि यो समस्या एकै व्यक्ति मात्र नभई एउटै दूषित खानाले धेरै मानिसलाई पनि हुन सक्छ। अनि बिग्रिएको वा असुरक्षित खाना तथा पानी सेवन गर्दा हुने खाद्यलाई चाहिँ फुड पोइजनिङ भनेर चाहिँ हामीले बुझ्नु पर्यो। यसले चाहिँ मुख्य रूपमा पखाला, बान्ता, पेट दुख्ने, ज्वरो र शरीरमा पानीको कमी गराउन सक्छन्।
1: कान्छीमा दिदी, यो फुड पोइजनिङ के कारणले हुन्छ त्यो पनि बताइदिनुहोस् न।
0: यो जुन चाहिँ खानाको कुरा गरे नि यहाँ बिरे भाइले, खानामा चाहिँ जस्तो अब ब्याक्टेरिया भएको खाना खायो होइन, बासी हुन्छ नि कति, अब त्यस्तै खानाहरू खायो, भाइरस, परजीवी र यो विषाक्त पदार्थ वा रसायन राम्रोसँग नपकाएको खाना, विषाक्त पदार्थ अथवा रसायन मिसिएको खाना खाँदा भनौँ, अथवा दूषित पानी खाँदा, अघि बिरे भाइले पनि भन्नुभयो, अनि खाना बनाउने व्यक्तिको हात कतिको सफा छ होइन, भान्सा कतिको सरसफाइमा राखेको छ त्यो पनि हामीले याद गर्नु पर्यो। अनि बिक्रेको वा अब यस्तो तिथि क्या, यसो हेर्छौँ नि हामीले केही प्याकेटको चिजहरूमा त्यो म्याद पनि अब सकिसकेको, म्याद सकिसकेको है, यस्तो जुन चाहिँ चिजहरू हामी चलाउँछौँ त्यसले पनि हाम्रो जुन चाहिँ यो फुड पोइजनिङ हुने सम्भावना रहन्छ है।
2: एउटा कुरा चाहिँ छोड्नु भयो तपाईँले,
0: के होला बताइदिनु त,
1: बताइदिनु न।
2: राम्रोसँग नपकाएको खानाले पनि फुड पोइजनिङ हुने गर्दछ।
1: हजुर हजुर, बिरे दाजु,
2: हजुर,
1: यो फुड पोइजनिङ हुनको निम्ति खाना दूषित भनिन्छ है, यो खाना दूषित चाहिँ कसरी हुन्छ त्यो पनि बताइदिनु न।
2: अब खाना दूषित हुने धेरैवटा कारणहरू छ,
0: थुप्रै थुप्रै, हजुर।
2: जस्तै शौचालय गएपछि साबुन पानीले हात नधोई खाना बनाउँदा, काँचो मासु, माछा वा अन्डाबाट पकाएको खानामा जीवाणुहरू सर्दा यो पनि हुन सक्छ है। त्यसरी नै फोहोर वा दूषित पानी प्रयोग गर्दा झिङ्गा, मुसा, साङ्ला आदिले खाना दूषित गर्दा फुड पोइजनिङ हुने गर्छ। त्यसरी नै खाना लामो समयसम्म खुला राख्दा, पकाएको खाना धेरै समयसम्म कोठाको तापक्रममा राख्दा पनि यस्तो हुन सक्छ। म्याद सकिएको वा बिग्रिएको खाना खाँदा, मासु, अन्डा वा समुद्री खानाहरू राम्रोसँग नपकाई खाँदा पनि फुड पोइजनिङ हुने सम्भावना हुन्छ। अनि काँचो र पकाएको खाना एउटै छुरी वा काट्ने साधन मा राख्दा पनि फुड पोइजनिङ हुने चाहिँ धेरै सम्भावना हुन्छ है साइली बरी।
1: हजुर हजुर, कान्छीमा दिदी, यो फुड पोइजनिङ हुन्छ नि यो कस्तो वातावरणमा चाहिँ एकदमै बेसी हुने गर्छ त्यो पनि बताइदिनुहोस् न।
0: यो फुड पोइजनिङ चाहिँ विशेष गरेर अब धेरै गर्मी भयो, आर्द्रता भएको वातावरण भएको बेलामा है, र अब खाना चाहिँ हामीले लामो समयसम्म बाहिर राखेको ठाउँमा, सफा पिउने पानीको व्यवस्था नभएको ठाउँ भयो, अनि फोहोर भान्सा वा खाना बनाउने स्थानमा जस्तो कि झिङ्गा बेसी भयो, मुसा है, देख्छौँ नि कति जग्गा हामीले है, साङ्लो धेरै भएको ठाउँमा पनि यस्तो फुड पोइजनिङ हुने गर्छ। काँचो र पकाएको खाना, सडकमा बेचिने खाना उचित तरिकाले ढाकेर राख्दैन, सुरक्षित पनि हुँदैन त्यसरी ढाकेर राखे नराख्दाखेरि, र अनि त्यो सुरक्षित तापक्रममा नराखेको अवस्थामा चाहिँ भोजन, भोज पार्टी भयो अथवा बिहा बटुल भयो, अन्त बुफेमा पनि खाना लामो समयसम्म उचित तापक्रममा नराखेको अवस्थामा पनि यो जुन चाहिँ फुड पोइजन भन्यो नि बरीले यो हुन सक्छ है।
1: हजुर हजुर,
0: र अर्को महत्त्वपूर्ण कुरा के छ भन्दाखेरि, पकाएको वा चाँडै बिग्रिने खानालाई चाहिँ हामीले लामो समय चाहिँ कोठाको तापक्रममा चाहिँ राख्दा चाहिँ हानिकारक जीवाणुहरू तीव्र रूपमा बढ्न सक्छ नि त, त्यसले गर्दा चाहिँ यो फुड पोइजन हुने सम्भावना पनि हुन्छ। त्यसले गर्दा हामीले खाना पकाउँदा पनि धेरै कुरो विचार गरेर धेरै कुरो याद गर्नुपर्छ है।
1: ए हजुर हजुर पिरे दाजु,
2: हजुर
1: यो फुड पोइजनिङको मुख्य लक्षणहरू के के छन् त्यो पनि बताइदिनुहोस् न।
2: यो पनि जरुरी कुरा हो नि साइले परे।
1: हजुर
2: अब यसमा सामान्य लक्षणहरू चाहिँ के हुन्छ भन्दाखेरि पखाला लाग्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, पेट दुख्नु वा मरोड चल्नु क्या,
0: एकदम बट्टारी दुख्नु,
2: ज्वरो आउनु, शरीर कमजोर हुनु, शरीरमा पानीको कमी हुनु, टाउको दुख्नु वा चक्कर लाग्नु, अनि लक्षणको गम्भीरता व्यक्ति र रोगको कारण अनुसार चाहिँ फरक फरक हुन सक्छ।
1: ए त्यही कारण त यो पल्लो घरको त्यो नानीलाई क्या दाजु वाक वाकी पनि लागेको यता पखाला पनि चलेको रहेछ हो, अन्त त्यही भएर चाहिँ हस्पिटल लैजाँदै गर्दा चाहिँ मैले बाटोमा देखेर चाहिँ एकछिन रोकिएँ नि दाजु कि, त्यही भएर मलाई यो विषयमा जान्नु इच्छा भएको नि।
2: हजुर हजुर
0: ज्यू,
1: दूषित खाना हामी जुन खान्छौँ नि त्यो कति समयमा चाहिँ खाएको, कति समयमा चाहिँ यस्ता लक्षणहरू यो फुड पोइजनिङको लक्षण देखिन्छ दाजु त्यो पनि बताइदिनुहोस् न।
2: अब यसको कुनै निश्चित समय चाहिँ छैन, केही प्रकारका विष वा जीवाणुले केही घण्टामै लक्षण देखाउन सक्छन् भने केही संक्रमणमा एक दुई दिन वा अझ बढी समय पछि पनि लक्षण देखिन सक्छ। यसैले बिरामी भएको केही घण्टा अगाडि खाएको खानाकै कारण हो भनेर सधैँ निश्चित गर्न चाहिँ सकिँदैन हौ।
1: हजुर हजुर कान्छीमा दिदी
0: ज्यू,
1: अहिले यो फुड पोइजनिङ भयो भने तुरन्तै हामीले के उपाय गर्न सक्छौँ त्यो बताइदिनुहोस् न।
0: अब हामीले के गर्नुपर्छ पहिला भन्दा अब शरीरमा पानी र नुनको कमी हुन्छ है, अब कमी हुनु नदिनुको लागि चाहिँ सबैभन्दा एकदम महत्त्वपूर्ण हुन्छ नि त। त्यसले गर्दाखेरि चाहिँ पखाला वा बान्ता भइरहेको अवस्थामा चाहिँ हामीले ओआरएस भन्छ नि त्यसको घोल हामीले पिलाउनु पर्यो। अब घरमा हामीले नुन पानी पनि बनाएर पिलाउन सक्छौँ है, त्यो बाहेक पनि एकै पटक धेरै पानी पिउनुभन्दा सानो सानो मात्रामा हामीले एकछिनमा पिलाउँदा पनि एकदम राम्रो हुन्छ। त्यो बाहेक पनि हामीले बान्ता भएपछि केही समयपछि फेरि थोरै थोरै गरेर ओआरएस चाहिँ पिलाउनु चाहिँ सुरु गरिहाल्नु पर्यो, जति सक्दो चाहिँ हामीले ओआरएस पिलाउनै पर्यो। अनि पानी चाहिँ कस्तो हुनुपर्छ भने पानी सफा पानी तथा अन्य सुरक्षित तरल पदार्थ पनि हामीले लिनु पर्यो। विशेष गरी बाल बालिका र वृद्ध व्यक्तिमा पानीको कमी छिट्टो अनि गम्भीर पनि हुन सक्छ है, त्यसले गर्दा हामीले चाहिँ याद गरिहाल्नुपर्छ बुढाबुढी र नानीलाई चाहिँ।
1: ए हजुर बिरे दाजु,
2: हजुर
1: यो फुड पोइजनिङ भएको बिरामीले के कस्तो खाना खान सकिन्छ त्यो पनि बताइदिनुहोस् न।
2: हजुर हजुर यो विषयमा हामी अवश्य कुराकानी गर्नु नै पर्छ, तर त्योभन्दा अगाडि चाहिँ हामी एकछिन गीत सुनेर आनन्द लिऊ न।
1: हुन्छ नि, आज त मैले गीत सुन्नै पाएको छुइनँ।
0: ए हो त, बुहारीलाई त हामीले सुनाउनै पाएको छैनौँ, अघि हामीले त सुन्यौँ, लु सुनाउ न,
1: सुनाऊ।

0: लौ त हामीले गीत सुनेर आनन्द पनि लिउँ। यहाँ साइली बुहारीलाई गीत कस्तो लाग्यो?
1: एकदमै रमाइलो भयो दाजु।
0: हजुर हजुर, अनि आज तपाईँले जुन सोध्नु हुँदैछ फुड पोइजनिङ भनेको के हो भन्ने कुरा हामीले जाने जति कुरा बताउँदैछौँ। अनि तपाईँले गीत सुन्न अगाडि फुड पोइजनिङ भएका बिरामी हुँदा के खान सकिन्छ भन्ने कुरा गर्नुभयो नि, अब यो प्रश्नको उत्तर सुन्नुहोस् ल। यसमा चाहिँ के हुन्छ भन्दा नि साइलीबरी, भोक लागेपछि खाना बन्द गर्नु आवश्यक छैन है। सजिलै पस्ने सामान्य खाना खान सकिन्छ, जस्तै भात वा जाउँलो, खिचडी, दाल भात, केरा, हल्का सुप, रोटी वा टोस्ट, अन्य सजिलो र पौष्टिक खाना भोकै बसिरहनु चाहिँ आवश्यक छैन। अनि शरीरलाई निको हुन ऊर्जा र पोषण पनि त चाहियो नि त, त्यो भएर सजिलै पस्ने खालका खाना चाहिँ खान सकिन्छ हौ बरी।
1: ए हजुर हजुर, यो कान्छीमा दिदी, फुड पोइजनिङ भएको बिरामीले के कस्ता खानाहरू चाहिँ नखाने खानाहरू पनि त हुन्छ नि, त्यो चाहिँ त्यो विषयमा पनि बताइदिनुहोस् न।
2: यहाँ बिरे भाइले त खाने के खानुपर्ने भन्ने बताउनु भयो, अब नखाने पनि छ नि त। अब नखानेमा चाहिँ धेरै तेलमा तारेको खाना खानु भएन, अनि अत्यधिक मसला हालेको खाना पनि खानु भएन, काँचो वा असुरक्षित खाना, सफा नभएको पानी, शङ्कास्पद दुध तथा दुग्धजन्य पदार्थ, अनि बिग्रेको वा म्याद सकिएको खाना चाहिँ हामीले नपकाएकै राम्रो अनि नखाएकै राम्रो। र अब हामीले राम्रोसँग नपकाएको माछा मासु भनौँ अथवा अन्डा यो पनि नखानु नै राम्रो हुन्छ होला जस्तो चाहिँ मलाई लाग्यो बिरे भाइ।
1: ए हजुर, यो दाजु
0: हजुर,
1: यो जुन फुड पोइजनिङ भइसकेपछि हामी आफैले एन्टिबायोटिक खान मिल्छ कि मिल्दैन, त्यो
0: मिल्दैन नि साइली बरी।
1: डाक्टरको
0: सल्लाह बिना चाहिँ एन्टिबायोटिक सुरु गर्नु हुँदैन, किन भन्नुहोस् त?
1: किन?
0: किनभने सबै खाद्य विषाक्त ब्याक्टेरियाको कारण हुन्छ भन्ने छैन, भाइरस वा

0: अन्य कारणले भएको अवस्थामा एन्टिबायोटिकले फाइदा नदिन पनि सक्छ।
1: ए हजुर,
0: त्यसले गर्दाखेरि अनावश्यक एन्टिबायोटिक प्रयोग गर्दा भविष्यमा काम नगर्ने समस्या अर्थात् एन्टिबायोटिक रेजिस्टेन्स पनि बढ्न सक्छ। त्यो भएर एन्टिबायोटिक चाहिँ आफै चाहिँ खानु मिल्दैन हौ साइली भाइ,
1: कान्छीमा दिदी। यो एन्टिबायोटिक त खानु मिल्दैन भनेर दाजुले भनिहाल्नु भयो है, हामीले यो पखाला रोक्ने औषधि चाहिँ आफै खान मिल्छ कि मिल्दैन?
2: अब हरेक अवस्थामा मिल्दैन, तर विशेष गरेर अब दिशामा रगत आएको छ भने, धेरै ज्वरो आएको छ भने, पेटमा धेरै दुखाइ छ भने, बिमारी बच्चा वा वृद्ध व्यक्ति हो भने आफै औषधि खानु भन्दा चाहिँ यसो आफूले पनि सोच विचार गरेर स्वास्थ्य कर्मी वा चिकित्सकसँग चाहिँ सरसल्लाह लिनु एकदमै उचित ठहरिन्छ है। आफ्नै पाराले आ यहाँ घरमा राखेको छु, यो पो छ त्यो पो छ ले नै भनेर खानु चाहिँ मिल्दैन है।
1: भनेपछि आफै आफ्नै हिसाबले दबाई खानु नमिल्ने रहेछ नि। यो फुड पोइजन भइसकेपछि नि दाजु,
0: हजुर,
1: कुन अवस्थामा चाहिँ हामीले तुरन्तै अस्पताल जानुपर्ने हुन्छ त्यो पनि बताइदिनुहोस् न।
0: कुन अवस्थामा भन्दाखेरि साइलीभरि दिशामा रगत आउनु थाले, लगातार बान्ता हुनु, अनि पानी समेत राख्न नसक्नु के पेटले, अनि धेरै कम पिसाब हुनु, मुख र जिब्रो अत्याधिक सुक्नु, तिर्खा लाग्नु, धेरै तिर्खा लाग्नु, चक्कर लाग्नु वा बेहोस हुला जस्तो हुनु अवस्थामा है, अत्याधिक कमजोरी आफूलाई महसुस भएमा, अनि धेरै ज्वरो आएमा हामीले ध्यान दिनुपर्छ, अस्पताल पुर्याउनु पर्यो। त्यो बाहेक पखाला 3 दिनभन्दा बढी बेसी आइरह्यो भने लानु पर्यो। पेटमा धेरै वा असह्य दुखाइ हुन थाल्यो भने, बच्चा वा वृद्ध वा कमजोर प्रतिरक्षा भएको व्यक्तिमा गम्भीर लक्षण देखिन सक्छ।
2: हो त,
0: त्यसले गर्दाखेरि उनीहरूलाई चाहिँ अस्पताल पुऱ्याएकै राम्रो हो साइलीभरि। अनि याद राख्नुपर्ने कुरा चाहिँ के छ भन्दाखेरि, पखाला र बान्ताबाट शरीरमा पानीको अत्याधिक कमी हुने गर्छ, अनि यो सबैभन्दा ठुलो खतरा अवस्था पनि हो है।
1: कान्छीमा दिदी, यो फुड पोइजनिङ रोक्ने के कस्ता उपायहरू छन् त्यो पनि बताइदिनुहोस् न।
2: ए भनेपछि तपाईँले यो फुड पोइजनिङ चाहिँ कसरी रोक्नुपर्ने भन्ने तपाईँको विचार है। र अब विश्व स्वास्थ्य संगठनले खाना सुरक्षित राख्न 5 वटा मुख्य नियमहरू बताएको छ, अब सुन्दै जानुहोस् है। त्यसमा के छ भन्दाखेरि म बताउँछु तपाईँलाई। हात र भान्सा एकदमै हामीले सफा राख्नु पर्यो, हात पनि धुनु पर्यो, मिची मिची भान्सा पनि एकदमै सफा राख्ने, खाना बनाउनु अघि र खाना खानु अघि हात साबुन पानीले मिची मिची धुनु पर्यो, शौचालय गएपछि अनिवार्य रूपमा हात धुनु पर्यो, अनि भान्सा र भाँडाकुँडा एकदमै सफा राख्नु पर्यो। त्यसले गर्दाखेरि काँचो र पकाएको खाना अलग राख्नु पर्यो हामी सबैले। काँचो मासु माछा र अण्डालाई पकाएको खानाबाट अलग राख्ने काम पनि गर्नु पर्यो। त्यसरी नै काँचो र पकाएको खानाको लागि चाहिँ सम्भव भएसम्म अलग अघि चक्कुको कुरा छुरीको पनि कुरा गर्नुहुन्छ नि, त्यो काट्ने अब किचनमा काम गरेपछि त चाहियो नि त होइन, त्यो चाहिँ यो चक्कु र काट्ने चक्कु अथवा काट्ने साधनहरू चाहिँ एकदम सरसफाइ गरेर चाहिँ हामीले राख्नु चाहिँ पर्यो।
0: त्यो बाहेक साइलीभरि खाना राम्रोसँग पकाउनु पर्यो, मासु माछा अन्डा र खाना चाहिँ राम्रोसँग पकाउने बानी बसाउनु पर्यो। आधा पाकेको मासु वा अन्डा चाहिँ हामीले खाने बानी बसाल्नु चाहिँ हुँदैन। खाना सुरक्षित तापक्रममा हामीले राख्नु पर्यो, पकाएको खाना लामो समयसम्म कोठाको तापक्रममा चाहिँ राख्नु हुँदैन, चाँडै बिग्रिने खाना उचित रूपमा चिसोमा राख्नु पर्यो, बाँकी खाना सुरक्षित तरिकाले राखेर पुनः खानु अघि राम्रोसँग तताउनु पनि पर्छ है। फेरि सफा पानी र सुरक्षित खाद्य सामग्री हामीले प्रयोग गर्नु पर्यो, ताजा तथा राम्रो अवस्थामा रहेको खाद्य सामग्रीहरू हामीले प्रयोग गर्नु पर्यो। अनि अर्को मुख्य कुरो चाहिँ के भन्दाखेरि, मियाद सकिएको वा तपाईँलाई यो अब खाना बिग्रेको जस्तो लाग्यो है, तपाईँलाई शङ्का लाग्यो भने चाहिँ यस्तो खाना चाहिँ नखाएकै
2: अस्तितिर राखेको हुन्छ होला भनेर खान्छ, अथवा यसो सुँग्दा गनाएको छ भने आ केही हुँदैन भनेर खान्छ नि त, त्यसो गर्नु चाहिँ हुँदैन है हामीले।
1: बिजे दाजु,
0: हजुर,
1: हामीले नि घरमा अब फुड पोइजनिङ नहोस् भनेर नि विशेष रूपमा सावधानी

0: बनाउनु पर्ने हुन्छ है,
1: हजुर,
0: त्यो चाहिँ कस कसले घरमा यो विशेष रूपमा अपनाउनु पर्ने हो त्यो बताइदिनुहोस् न।
1: अब सावधानी चाहिँ कसले अपनाउने भन्दाखेरि चाहिँ साना बाल बालिका भयो, वृद्ध वृद्धा भयो, गर्भवती महिला जसको चाहिँ कमजोर प्रतिरक्षण प्रणाली हुन्छ नि, रोग छिटो लाग्छ नि त्यस्ता व्यक्तिहरूले, अनि धेरै लामोसम्म रोगग्रस्त भएको व्यक्तिले, अनि यस्ता व्यक्तिहरूमा पखाला वा बान्ता भए पानीको कमी हुन नदिन विशेष ध्यान दिनु पर्यो, र गम्भीर लक्षण देखिएमा चाहिँ नजिकैको स्वास्थ्य केन्द्रमा गएर जचाइहाल्नु पर्यो। यस्तो प्रकारले चाहिँ हामीले सावधानी चाहिँ अपनाउनु पर्छ फुड पोइजनिङ हुँदा चाहिँ।
0: हजुर हजुर, आजको सभामा जस्तो कि मैले अब हाम्रो छिमेकीकोमा देखेको थिएँ नानी है बिसन्चो भएको, त्यही सोचेर मनमा सोच्दै आएर चाहिँ यहाँ हाम्रो कान्छीमाया दिदी साथी बिरे दाजुलाई फुड पोइजनिङको विषयमा कुरा राख्दा धेरै कुरोहरू जान्न पाएँ है, के कस्तो प्रकारले चाहिँ यो फुड पोइजनिङबाट बाँच्ने, कस्तो प्रकारले हामीले औषधिहरू सेवन गर्नुपर्ने, स्वस्थ चौकीमा होइन खानाहरू कस्तो प्रकारले खानुपर्ने भन्ने विषयमा धेरै जानकारीहरू पाएँ, धेरै खुसी लाग्यो मलाई दाजु।
1: हजुर हजुर, अब तपाईँ यसरी सभामा आउनुहुन्छ, विभिन्न कुराहरू सोध्नुहुन्छ, हामीलाई पनि खुसी लाग्छ, तपाईँले धेरै कुराहरू बुझ्नुहुन्छ, अनि गाउँमा लगेर अरूसँग पनि साट्नुहुन्छ नि त, साझा गर्नुहुन्छ है, अनि अब तपाईँले यस विषयमा पनि कुरा बुझ्नु भएछ, अब चाहिँ यसो गरौँ न, एकछिन विश्राम गरेर अर्को गीत सुनौ न।
0: हुन्छ नि,
2: सुनौ न त।
0: हुन्छ।

0: आहा बिरे भाइ, साइली बुहारी यसरी गीत सुन्दा सुन्दै के गर्नु, समय त भयो जस्तो पो लाग्यो त हौ।
1: हो नि हो नि,
2: ए समय भयो भने त अब हामी यहाँ बसिरहने कुरा आएन आएन
0: नि,
2: घरमा पनि धेरै काम हुन्छ। लु जाउँ त,
0: ए लु जानुपर्छ, लु समयमै हिँड्नुपर्छ, लु जाउँ त बुहारी,
2: लाउँछ जाउँ जाउँ,
0: लु पिरे भाइ जाउँ है,
1: जाउँ जाउँ
0: जाउँ जाउँ।

प्रादेशिक समाचार वन्दना राईबाट सुन्नुहोस्। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले पाङ लाब्सोलको शुभ अवसरमा सिक्किमका जनतालाई हार्दिक बधाई र शुभकामना व्यक्त गर्नुभएको छ। पाङ लाब्सोल सिक्किमका जनतालाई बाँध्ने एकता, सद्भाव र भातृत्वको गहन प्रतीक हो। यसले लेप्चा र भुटिया समुदायहरू बीचको ऐतिहासिक भातृत्वको बन्धनको पनि सम्झना गर्दछ। श्री तामाङले भन्नुभयो, कञ्चनजंघाको आशीर्वादले हाम्रो सुन्दर राज्यलाई सधैं मार्गदर्शन र सुरक्षा प्रदान गरोस्। राज्यपाल ओमप्रकाश माथुरले पनि यस अवसरमा सिक्किमका जनतालाई शुभकामना व्यक्त गर्नुभयो। पवित्र पाङ लाब्सोल पर्वको अवसरमा राजधानी गान्तोकस्थित चुक्लाखाङ गुम्पा परिसरमा विशेष पूजा, प्रार्थना तथा धार्मिक समारोह श्रद्धा र भक्तिभावका साथ सम्पन्न भएको छ। समारोहमा राज्यपाल ओमप्रकाश माथुर र मुख्यमन्त्री प्रेमसिंह तामाङको गरिमामय सहभागिता रहेको थियो। पर्यटन तथा नागरिक उड्डयन मन्त्री छिरिङ टी भुटियाले आज बिहान पाङ लाब्सोल नेसोलको अवसरमा ऐतिहासिक नोर्बुगाङ स्थल युक्सममा आयोजित वार्षिक रियोसाङ अनुष्ठान अर्पण समारोहमा भाग लिए। यो अनुष्ठान सिक्किमको संरक्षक देवताको रूपमा सम्मानित कञ्चनजंघा पर्वतलाई समर्पित विशेष प्रार्थना समारोहको रूपमा गरिने गरिन्छ। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले रक्षाबन्धनको पावन अवसरमा सिक्किमका जनतालाई हार्दिक बधाई र शुभकामना दिनुभएको छ। सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले पनि सबैलाई रक्षाबन्धनको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ। राज्यपाल र मुख्यमन्त्री दुवैले यो पर्व दाजुभाइ र दिदी बहिनी बीचको पवित्र सम्बन्धको प्रतीक भएको र यसले प्रेमको भावनालाई बलियो बनाउने पनि भन्नुभयो। यस अवसरमा लोकभवनले एक कार्यक्रम आयोजना गर्यो, जसमा त्यहाँ काम गर्ने महिलाहरूले राज्यपाल माथुरलाई राखी बाँधे। आज रक्षाबन्धनको अवसरमा भारतका छ राज्यका 26 युवतीहरूले नाथुलामा 14,140 फीटको उचाइमा सेवारत भारतीय सेना र भारत तिब्बत सीमा प्रहरी आईटीबीपीका कर्मचारीहरूलाई राखी बाँधे। महिलाहरूले सीमामा सेवारत कर्मचारीहरूप्रति गहिरो कृतज्ञता र सम्मान व्यक्त गर्दै देशको भूभागको रक्षा गर्नेहरूलाई राखी बाँध्न पाउँदा सम्मानित महसुस भएको बताए। उनीहरूले सैनिकहरूलाई राष्ट्रको सेवा गर्ने वास्तविक

0: विधायक पनि भने। सिक्किम सरकारले नेपालमा बाढीको अवस्थामाथि नजिकबाट निगरानी गरिरहेको छ र सिक्किमका प्रभावित बासिन्दाहरूलाई सहयोग गर्न पाइलाहरू चालेको छ। मुख्यमन्त्री प्रेमसिंह तामाङले हिजो सिक्किमका 8 बासिन्दाहरूसँग कुरा गर्नुभयो र तिब्बततर्फको सागा काउन्टीमा सबै सुरक्षित रहेको पुष्टि गर्नुभयो। राज्य सरकारले बासिन्दाहरू र उनीहरूका परिवारहरूसँग सहयोग सम्बन्धी समन्वय गर्न र सम्पर्क कायम राख्न नेपाल आकस्मिक बाढी कार्यबल गठन गरेको छ। जिल्ला निर्वाचन अधिकारी डीईओ सह जिल्लापाल गान्तोक रोहन अगवानेले हिजो जिल्ला प्रशासनिक केन्द्र गान्तोकमा मतदाता नामावली 2026 को विशेष गहन संशोधन एसआईआर को चलिरहेको दावी र आपत्ति प्रक्रिया अन्तर्गत अन्तिम सुनवाई गरे। सुनवाई प्रक्रियाको अन्तिम दिन डीईओ स्तरमा कुल 50 सुनवाईहरू गरियो। सुनवाईको समापनले एसआईआर 2026 अन्तर्गत डीईओ स्तरमा दाबी र आपत्ति सुनवाई प्रक्रियाको समापनलाई संकेत गर्दछ। राष्ट्रिय कृषि तथा ग्रामीण विकास ब्याङ्क नाबार्ड सिक्किम क्षेत्रीय कार्यालयले हिजो गान्तोकमा नाबार्ड सिक्किम क्षेत्रीय कार्यालयका महाप्रबन्धक र प्रभारी मनोहर लालको अध्यक्षतामा कृषि तथा ग्रामीण विकास क्षेत्रीय सल्लाहकार समिति बैठक आयोजना गर्यो। बैठक सिक्किममा भौगोलिक संकेत जीआईहरूको प्रवर्धनका लागि ग्राम्य विकास निधि अन्तर्गत नाबार्ड हस्तक्षेप भन्ने विषयवस्तु अन्तर्गत आयोजना गरिएको थियो। श्री लालले भने सिक्किममा हाल 4 दर्ता गरिएका जीआई उत्पादनहरू छन् जसमध्ये नाबार्डले 2 उत्पादहरू सिक्किम लेप्चा तुङबुक र सिक्किम लेप्चा पुमतोङ पुलितको जीआई दर्तालाई समर्थन गरेको छ। आकाशवाणी गान्तोकबाट प्रादेशिक समाचार पूरा भयो।
1: FM 103.5 मेगाहर्जमा तपाईँ सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङ र यहाँहरूलाई कार्यक्रम सम्बन्धी जानकारी गराइरहेछौँ। अहिलेको रहल कार्यक्रम लगायत भोलि दिनभरि प्रसारण गरिने कार्यक्रमहरू र अहिले 7:50 केन्द्रबाट सुनाउनेछौँ प्रादेशिक समाचार। बेलुकी 7 बजी लोकलहरी, आजको कलाकार बुद्धिबल सनाम र फुलमाया राई, अनि 7:15 चन्द्रप्रकाश मुखियाको स्वरमा सुनाउनेछौँ आधुनिक गीत। 8 बजी यौवानी कार्यक्रम कोशेली मैले मन पराएका गीतहरू, अनि राति 8:30 आरएनयूको प्रस्तुति चर्चा चौतारी। यसबाहेक पनि आकाशवाणी दिल्ली केन्द्रका कार्यक्रमहरू रिले गरी सुनाउनेछौ। 9:15 स्पटलाइट, 9:30 करेन्ट अफेयर्स, अनि राति 10 बजी छाया गीत।

भोलिको बिहानी अधिवेशन आरम्भ हुनेछ बिहान 6:25 देखि 6:30 कार्यक्रम अर्चना अनि शुभ प्रभा 7:05 7:35 कार्यक्रम संगीत प्रभा अनि 8:30 रंग विरंगको संसार 8:40 लोकगीत सुनाउनेछौ रोना छेत्रीको शर्मा अनि 8:45 योजनाको साथमा हिन्दी चलचित्रका गीतहरू लिएर आउनेछौ अनि 9:02 गजल सुनाउनेछौ मेहन्दी हसनको शर्मा अनि 9:30 नाटक बिहान 10:02 हलो खरसाङको प्रस्तुति 10:30 यहाँलाई मनोरञ्जन गर्नेछौ विविध कलाकारको शर्मा आधुनिक गीतबाट अनि 11:05 हिन्दी चलचित्रका गीत कैलाश खेल र फाल्गुनी पाठकको स्वरमा यहाँलाई हिन्दी गीत सुनाउनेछौ 11:30 अनि 12:05 फरमाइसी फिल्म संगीतको कार्यक्रम तपाईँको अनुरोधमा मेलोडी टाइम 12:30 दिउँसो 2:30 लोक अनि आधुनिक गीत 2:50 पुनः सुनाउनेछौ लोकगीत अपराह 3:00 हिन्दी चलचित्रका गीतहरू 3:20 लोक अनि आधुनिक गीतको प्रस्तुति गीत संगीत 4:00 आधुनिक गीत अनि शिक्षा ज्योति 4:30 राष्ट्रिय खेलकुद दिवसको अवसरमा मेजर ध्यानचन्दको पाठ प्रस्तुत गर्नेछौ अनि साँझ 5:05 कार्यक्रम जय जवान 5:30 कर्सन कलिङ अल चिल्ड्रेन अनि 6:10 प्रायोजित कार्यक्रम 6:50 यस केन्द्रबाट सुनाउनेछौ प्रादेशिक

समाचार बेलुकी 7 बजी डाक पुतली अनि 8 बजी हिन्दी चलचित्रका गीत। यसरी नै 8 बजेर 30 मिनटमा पार्वत्य ध्वनि अन्तर्गत यहाँलाई सुनाउनेछौ लिम्बो गीतहरू। यस बाहेक पनि आकाशवाणी दिल्ली केन्द्रका कार्यक्रमहरू रिले गरेर सुनाउनेछौ 9 बजेर 15 मिनटमा स्पटलाइट, 9 बजेर 30 मिनटमा अखिल भारतीय युवा पत्रिका कार्यक्रम अनि राति 10 बजी संगीतको अखिल भारतीय कार्यक्रम।

अब सुन्नुहोस् मौसमको साधारण विज्ञप्ति। पश्चिम बङ्गालको निम्न हिमालय अञ्चल लगायत दार्जिलिङ, जलपाइगुडी, कुचबिहार, कालिम्पोङ, अलिपुरद्वारमा आउने दिनहरूमा हल्कादेखि भारी वर्षा हुने सम्भावना प्राप्त विज्ञप्तिबाट जानकारी भएको छ।

0: एफएमएससी 3.5 मेगाहर्जमा हामी आकाशवाणी खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। अब सुन्नुहोस् यस केन्द्रबाट प्रादेशिक समाचार।
1: नमस्कार, यो आकाशवाणी खरसाङ हो। प्रादेशिक समाचार स्नेह थामीबाट सुन्नुहोस्। सुरुमा मुख्य समाचार। मुख्यमन्त्री शुभेन्दु अधिकारीले संस्कृतलाई भाषा मात्र नभएर भारतीय संस्कृति, सभ्यता, दर्शन र ज्ञानको समृद्ध विरासतको रूपमा वर्णन गर्नुभयो। नेपाल र तिब्बतमा आएको विनाशकारी बाढीबाट मृत्यु हुनेको संख्या 538 पुगेको छ, 1545 जना अझै बेपत्ता छन्। मुख्यमन्त्री शुभेन्दु अधिकारीले कोलकाताको नजरुल मञ्चमा आयोजित भव्य राखी बन्धन समारोहमा भाग लिनुभयो। दार्जिलिङ अनि कालेबुङ जिल्लामा पनि रक्षाबन्धन पर्व हर्षोल्लासको साथमा मनाइयो। र मौसम विभागले उत्तर बङ्गालको दार्जिलिङ, कालेबुङ, जलपाइगुडी, अलिपुरद्वार र कुचबिहारमा वर्षा जारी रहने अनुमान गरेको छ। अब समाचार विस्तारमा। संस्कृत दिवसको अवसरमा पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले सामाजिक सञ्जाल एक्समा संस्कृत भाषाको महत्वलाई जोड दिनुहुँदै विशेष सन्देश साझा गर्नुभएको छ। उहाँले संस्कृतलाई भाषा मात्र नभएर भारतीय संस्कृति, सभ्यता, दर्शन र ज्ञानको समृद्ध विरासतको रूपमा वर्णन गर्नुभयो। मुख्यमन्त्रीले आफ्नो पोस्टमा संस्कृतले वेद, उपनिषद, रामायण र महाभारतदेखि लिएर गणित, ज्योतिष र चिकित्सासम्मका भारतीय ज्ञान परम्पराका विभिन्न क्षेत्रमा महत्त्वपूर्ण योगदान दिएको बताउनुभयो। प्रसिद्ध संस्कृत वाक्य यत्र विश्वः भवतेः कनिष्ठम्लाई उल्लेख गर्नुहुँदै उहाँले यसको अर्थ बताउनुभयो, जहाँ सम्पूर्ण विश्व एउटै गुण अर्थात् एक परिवार आश्रयमा परिणत हुन्छ। मुख्यमन्त्रीले यो विचार आज पनि संस्कृतबाट गुन्जिरहेको बताउनुभयो। मुख्यमन्त्रीले संस्कृत दिवसको अवसरमा नयाँ पुस्तालाई यो प्राचीन भाषासँग जोड्न आह्वान गर्नुभयो। उहाँले यस विशेष दिनमा सबैले यो प्राचीन, धनी र ज्ञानी भाषालाई नयाँ पुस्तालाई हस्तान्तरण गर्ने बाचा गर्नुपर्ने बताउनुभयो। नेपाल र तिब्बतमा आएको विनाशकारी बाढीबाट मृत्यु हुनेको संख्या 538 पुगेको छ, 1545 जना अझै बेपत्ता छन्। राहत तथा उद्धार टोलीले नदी किनार बस्तीमा बाँचेकाहरू र बाढीले बगाएका शवहरूको खोज गरिरहेका छन्। दक्षिण पश्चिम चीनमा 5.1 म्याग्निट्युडको भूकम्पको डरले नयाँ बाढीको खतरा बढाएको छ। अधिकारीहरूले प्रभावित जिल्लाहरूबाट 800 भन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा सारेका छन्। भोटे कोशी नदीको स्रोत नजिकै रहेको बाढी बाद ताल र तिब्बत बाढ भत्किएको रिपोर्टले बाढीको डरलाई फेरि ताजा बनाएको छ। नदीको सतह बढ्दै गएका कारण त्रिशुली क्षेत्रका बासिन्दाहरूलाई अन्यत्र जान आदेश दिएको छ। त्रिशुली र रसुवा बीचको सडक निर्माण कार्य रोकिएको छ। त्रिशुली र धोबी नदी क्षेत्रमा बाढीको पानीले उनीहरूको घर, पसल र सामान बगाएको स्थानीय बासिन्दाहरूले बताएका छन्। कठिन भूभाग र प्रतिकूल मौसमको कारण राहत तथा उद्धार कार्यमा बाधा पुगेको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले कोलकाताको नजरुल मञ्चमा आयोजित भव्य राखी बन्धन समारोहमा भाग लिनुभयो। समारोहको

0: क्रममा उहाँले महिला पुलिस सहित दिदी बहिनी र छोरीहरूबाट राखी बाँध्नुभयो। उहाँले राखीको पवित्र धागोले प्रेम र अटुट एकताको प्रतीक भएको भन्नुहुँदै कार्यक्रमलाई भातृत्व एकता र सांस्कृतिक सम्पदामा जोड्नुभयो। मुख्यमन्त्रीले पश्चिम बङ्गाल सरकारको युवा सेवा तथा खेलकुद विभाग र सूचना तथा सांस्कृतिक मामला विभागले संयुक्त रूपमा आयोजना गरेको नजरुल मञ्चमा राष्ट्रवादको बन्धन भन्ने विषयमा राखी बन्धन समारोह आयोजना गरिएको जानकारी दिनुभयो। सुन्नुहोस् एक रिपोर्ट।
1: कार्यक्रममा मुख्यमन्त्रीले कविगुरू रविन्द्रनाथ टेगोर र देशका राष्ट्रिय नायकहरूलाई श्रद्धाञ्जली अर्पण गर्नुभयो। मुख्यमन्त्रीले भन्नुभयो, रविन्द्रनाथ टेगोरले राखीलाई सामाजिक एकता र भातृत्वको माध्यमको रूपमा हेर्नुभयो। उहाँले भवानीपुर विधानसभा क्षेत्रमा विभिन्न राखी बन्धन कार्यक्रमहरूमा पनि भाग लिनुभयो। योभन्दा अघि मुख्यमन्त्री शुभेन्दु अधिकारीले राखी पूर्णिमाको अवसरमा राज्यवासीलाई शुभकामना व्यक्त गर्नुभयो। सामाजिक सञ्जालमा उहाँले दाजुभाइ र दिदीबहिनी बीचको प्रेम, विश्वास र स्नेहको बन्धन बलियो रहोस् भन्ने कामना गर्नुभयो। आफ्नो सन्देशमा मुख्यमन्त्रीले दाजुभाइ र दिदीबहिनी बीचको प्रेम, विश्वास र स्नेहको अटुट बन्धनलाई धागो बाँध्नुपर्ने बताउनुभयो। आकाशवाणी खरसाङको समाचार कक्षबाट अलिसा खवास।
0: समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी खरसाङ हो। अब रहल समाचार। राज्यको अन्य स्थानहरूमा सरह दार्जिलिङ अनि कालेबुङ जिल्लामा पनि रक्षाबन्धन पर्व हर्षोल्लासको साथमा मनाइयो। चेली माइतीको पवित्र सम्बन्धलाई अझ प्रगाढ बनाउँदै आज आफ्ना दिदी बहिनीहरूले दाजुभाइलाई राखी डोरी बाँधेर आफ्नो माइतीको सुस्वास्थ्य तथा दीर्घायुको कामना गरे। सुन्नुहोस् एक रिपोर्ट।
2: कवीर धर्मदास वंशाली मिशनले डाली खेल मैदानमा जनसाधारणको सुरक्षामा आफ्नो कर्तव्य पथमा रहेर योगदान पुर्याइरहेका पुलिसकर्मीहरूलाई राखी बाँधेर उनीहरूको सुस्वास्थ्य तथा दीर्घायुको कामना गरे। यसैबीच कालेबुङको आर्मी स्कुलका छात्रहरूले भारतीय सैनिकहरूलाई राखी बाँधेर रक्षाबन्धन कार्यक्रम सम्पन्न गर्यो। विद्यालयकी प्राचार्य शोभा राईले आफ्नो परिवार अनि दिदी बहिनीहरूदेखि टाढामा रहेर देशको रक्षामा खटिएका सेनाका जवानहरूलाई राखी बाँधेर उनीहरूलाई घरको अनुभूति गराउन पाउँदा आफूहरूलाई पनि खुसी लागेको बताउनु भएको छ। अर्कोतिर भारत नेपाल सीमासँग जोडिएको दार्जिलिङ जिल्ला अन्तर्गत मिरिक बागघोर सशस्त्र सीमा सुरक्षा बल सीमा चौकीमा रक्षाबन्धन मनाइयो। भारतीय जनता पार्टी महिला मोर्चा मिरिक अन्तर्गत खरसाङ मण्डल 7 अनि 8 का महिलाहरूको एक समूहले सीमा क्षेत्रमा देशको सेवा गर्ने एसएसबी जवान दाजुभाइहरूलाई राखी बाँधेर उनीहरूको सुस्वास्थ्य एवं दीर्घायुको लागि प्रार्थना गरे। महिला मोर्चा मिरिक 24 नम्बर समष्टि मण्डल 8 की महासचिव सारिका गुरुङ अनि उपाध्यक्ष मुन्ना राईले यो पर्व केवल एक पर्व मात्र नभई दाजुभाइ र दिदीबहिनीहरू बीचको प्रेम, सुरक्षा र आत्मीयताको उत्सव पनि भएको बताउनुभयो। यसैबीच राष्ट्रिय स्वयंसेवक सङ्घको क्षेत्रीय समितिको आयोजनामा बिजनबारीमा रक्षाबन्धन कार्यक्रम सम्पन्न गरियो। कार्यक्रममा उपस्थित सङ्घका सदस्यहरूले एक अर्कामा राखी बाँधेर आपसी भाइचारा, सद्भाव र प्रेम तथा सामाजिक एकताको सन्देश आदान प्रदान गरे। कार्यक्रममा सङ्घका जिल्ला प्रचारक रोचक राई लगायत सङ्घका कार्यकर्ताहरूको उपस्थिति पनि रहेको थियो। आकाशवाणी खरसाङको निम्ति विश्व सुब्बाको यो रिपोर्ट।
0: मान सरोवरको तीर्थयात्रामा गएका सिलगढीका व्यवसायी समर मण्डल बेपत्ता भएपछि उनको परिवार चिन्ता र त्रासमा परेको छ। आज राज्यका पर्यटन मन्त्री शंकर घोषले सिलगढीको शान्तिनगरमा रहेको समर मण्डलको घरमा गएर उनको परिवारलाई भेट्नु भएको छ। श्री घोषले परिवारसँग मण्डलको अवस्थाको बारेमा सोधपूछ गर्नुभयो र अन्तिम पटक कहिले सम्पर्क गरेका थिए भनेर सोधपूछ गर्नुभयो। परिवारका अनुसार नेपालमा बाढी आएको बिहान मण्डल तिब्बत नेपाल सीमामा रहेको अध्यागमन केन्द्रमा थिए। उनले त्यहाँबाट आफ्नो परिवारसँग अन्तिम पटक फोनमा कुरा गरेका थिए। बेपत्ता भएदेखि उनी सम्पर्कविहीन छन्। पर्यटन मन्त्रीले यस विषयमा प्रशासनिक अधिकारीहरूसँग पनि छलफल गर्नुभयो। मन्त्री शंकर घोषले मण्डलको अहिलेसम्म कुनै पनि पत्ता नलागेको बताउनुभयो। यद्यपि प्रशासनले क्षेत्रको अवस्थाको निरन्तर निगरानी गरिरहेको र उनलाई खोज्न आवश्यक प्रयास गरिरहेको बताउनु भएको छ। मन्त्रीले समर मण्डलको बारेमा कुनै पनि नयाँ जानकारी प्राप्त हुने बित्तिकै उनको परिवारलाई जानकारी गराउने आश्वासन दिनुभएको छ। इन्डियन गोर्खा जनशक्ति फ्रन्टले आज पार्टीको प्रथम अधिवेशन दार्जिलिङको भानुभवनमा आयोजना गर्यो। राष्ट्रिय गीत गाएपछि दीपधूप प्रज्वलनपछि कार्यक्रमको सभापति नोबुङ छिरिङले गर्नुभएको थियो भने कालेबुङका पूर्व विधायक डाक्टर हर्कबहादुर छेत्री विशेष रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा पार्टीको संविधान विमोचन गरेपछि पार्टीका प्रमुख संयोजक अजय एडवर्डले वर्तमान केन्द्रीय कार्य समिति विघटन गरेको घोषणा गर्नुभयो। यसरी नै केन्द्रीय समितिको घोषणा तथा कार्यकारिणी सदस्यहरूको परिचय पनि गरियो। गोर्खा राष्ट्रिय मुक्ति मोर्चा

0: केन्द्रीय कार्यालयमा गोरा मोमो खरसाङ ब्रान्च कमिटी अन्तर्गत गोर्खा राष्ट्रिय नारी संगठन सोनदा शाखाका प्रतिनिधिवर्गले गोरा मोमो अध्यक्ष मन घिसिङसँग भेटघाट गरी सांगठनिक विस्तार तथा वर्तमान राजनीतिक परिवेशबारे महत्वपूर्ण छलफल गरेका छन्। केन्द्रीय कार्यालय सचिव अमर तामाङले दिनुभएको जानकारी अनुसार भेटघाटको क्रममा सोनदा शाखाका प्रतिनिधिहरूले गोर्खा जातिको उन्मुक्तिको उद्देश्यलाई केन्द्रमा राख्दै भारत सरकारसँग सहकार्य गरेर अघि बढिरहेकोमा अध्यक्ष मन घिसिङप्रति आभार व्यक्त गरेका थिए। भारत नेपाल सीमामा रहेको पानी ट्याङ्कीमा सशस्त्र सीमा बल एसएसबीको सतर्कताले मानव बेचबिखानको एउटा ठूलो षड्यन्त्र विफल पारेको छ। चार नाबालिकाहरू सहित छजना महिलाहरूलाई नेपाल लैजानु अघि नै उद्धार गरिएको छ। यस घटनामा दुईजना कथित मानव तस्करहरूलाई पक्राउ गरिएको छ। मौसम विभागले उत्तर बंगालको दार्जीलिङ, कालेबुङ, जलपाइगुडी, अलिपुरद्वार र कुचबिहारमा वर्षा जारी रहने अनुमान गरेको छ। केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ। जलपाइगढीमा शुक्रबार 30-40 किलोमिटर प्रति घण्टाको गतिमा मेघगर्जन र तेज हावासहित भारी वर्षा हुने चेतावनी दिएको छ। यो समाचार युट्युबमा @AIR Khorsang मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार पुनः एकचोटि। मुख्यमन्त्री शुभेन्दु अधिकारीले संस्कृतलाई भाषा मात्र नभएर भारतीय संस्कृति, सभ्यता, दर्शन र ज्ञानको समृद्ध विरासतको रूपमा वर्णन गर्नुभयो। नेपाल र तिब्बतमा आएको विनाशकारी बाढीबाट मृत्यु हुनेको संख्या 538 पुगेको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले कोलकाताको नजरोल मञ्चमा आयोजित भव्य राखी बन्धन समारोहमा भाग लिनुभयो। दार्जिलिङ अनि कालेबुङ जिल्लामा पनि रक्षाबन्धन पर्व हर्षोल्लासको साथमा मनाइयो र मौसम विभागले उत्तर बंगालको दार्जिलिङ, कालेबुङ, जलपाइगुडी, अलिपुरद्वार र कुचबिहारमा वर्षा जारी रहने अनुमान गरेको छ। आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो। अब 7:50 समाचार लिएर पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी खरसाङ।
1: श्रोता, समय बेला बेलुकीको 7:43 भइरहेछ र श्रोताले हाम्रो कार्यक्रमहरू सुन्दै हुनुहुन्छ। एफएमएक्सी 3.5 मेगार्स, आकाशवाणी खरसाङ लगायत आकाशवाणी दार्जिलिङ, एफएमएक्सी 10.2 मेगार्स अनि न्यूज अन एयर एप साथै प्रसार भारती ओटिटी वेब्स प्लेटफर्ममा र कार्यक्रम लोकलहरीमा अब सुनाइरहेछौँ बुद्धिबल अनि फुलमाया राईको स्वरमा लोकगीत।

आकाशवाणी हो, समाचार कृष्ण कौशिकबाट सुन्नुहोस्। सुरु गरौं आजका मुख्य समाचार। रक्षाबन्धनको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीद्वारा देशवासीलाई शुभकामना। प्रधानमन्त्री नरेन्द्र मोदीले जनधन योजनाको उपलब्धिको प्रशंसा। प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा नर्वेका राजा हेरल्ड पाँचौँको निधनमा दुःख व्यक्त। विदेश मन्त्री डाक्टर एस जयशंकरद्वारा नेपालमा राहत तथा उद्धार कार्यको समीक्षा। अनि वित्त मन्त्री निर्मला सीतारमण छ दिने अमेरिका भ्रमणमा। समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सीपी राधाकृष्णन, प्रधानमन्त्री नरेन्द्र मोदी र लोकसभा अध्यक्ष ओम बिरलाले रक्षाबन्धनको अवसरमा देशवासीलाई शुभकामना दिनुभएको छ। उहाँहरूले पर्वले प्रेम, सद्भाव, आपसी सम्मान र पारिवारिक सम्बन्धलाई अझ बलियो बनाउने विश्वास व्यक्त गर्नुभएको छ। राष्ट्रपति मुर्मूले रक्षाबन्धन भारतीय संस्कृति र परम्पराको अभिन्न हिस्सा रहेको बताउनु भएको छ। रक्षाबन्धन पर्व आज देशभर हर्षोल्लासका साथ मनाइँदैछ। यस अवसरमा दिदी बहिनीले दाजुभाइको हातमा राखी बाँधेर उनीहरूको सुख, स्वास्थ्य र समृद्धिको कामना गर्ने तथा दाजुभाइले सुरक्षा र साथ दिने प्रतिबद्धता जनाउने परम्परा रहेको छ। यसै अवसरमा उपराष्ट्रपति सीपी राधाकृष्णनले आज उपराष्ट्रपति भवनमा विद्यालयका बालबालिकासँग रक्षाबन्धन मनाउनु भएको छ। सामाजिक सञ्जाल मार्फत उहाँले रक्षाबन्धन प्रेम, विश्वास र सुरक्षा बीचको सुधार सम्बन्ध प्रतीक रहेको बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले नर्वेका राजा हेरल्ड पाँचौँको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ। यसै वर्षको सुरुवातमा नर्वे भ्रमणका क्रममा राजा हेरल्डसँग भएको भेटलाई स्मरण गर्दै प्रधानमन्त्री मोदीले उहाँको आत्मीयता र राष्ट्रिय सेवाप्रतिको गहिरो समर्पणबाट आफू प्रभावित भएको बताउनु भएको छ। प्रधानमन्त्री मोदीले नर्वेको राजपरिवार तथा नर्वेका जनताप्रति गहिरो संवेदना व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री जनधन योजनाले विगत 12 वर्षमा वित्तीय समावेशीकरणको क्षेत्रमा अभूतपूर्व प्रभाव पारेको बताउनु भएको छ। सामाजिक सञ्जाल मार्फत उहाँले योजनाले देशभर नागरिकलाई ब्याङ्किङ सेवासँग जोड्दै आर्थिक सशक्तिकरणमा महत्त्वपूर्ण भूमिका खेलिरहेको बताउनुभयो। प्रधानमन्त्री जनधन योजना अन्तर्गत हालसम्म 59 करोडभन्दा बढी ब्याङ्क खाता खोलिएका छन् र ती खातामा कुल 317 करोड रुपियाँभन्दा बढी रकम जम्मा भएको छ। प्रधानमन्त्री मोदीले सन् 2024 आजकै दिन यो योजना सुरु गर्नुभएको थियो। योजना अन्तर्गत खोलिएका करिब 78% खाता ग्रामीण तथा आदर्शरी क्षेत्रमा रहेका छन् भने करिब 56% खाता महिलाको नाममा रहेको छ। विदेश मन्त्री डाक्टर एस जयशंकरले आज नेपालमा जारी राहत तथा उद्धार कार्यबारे छलफल गर्नुभएको छ। काठमाडौँ र बेजिङ स्थित भारतीय दूतावासले नेपालमा रहेका भारतीय नागरिकको अवस्था र सुरक्षाबारे पछिल्लो जानकारी उपलब्ध गराएको उहाँले बताउनु भएको छ। नेपालमा थप

0: अब सुन्नुहोस् समाचार।
1: नमस्कार, यो आकाशवाणी हो। अब समाचार विश्व सुबाबाट सुन्नुहोस्। प्रथममा प्रमुख समाचार। विदेश मन्त्री एस जयशंकरले आज नयाँ दिल्लीमा तमिलनाडुका 21 तीर्थयात्रीहरूलाई भेट्नुभयो, जसलाई नेपालबाट उद्धार गरेको थियो। भारत कुवेत संयुक्त रक्षा समिति जेडिसीको पहिलो बैठक आज नयाँ दिल्लीमा सम्पन्न भयो। नेपाल र तिब्बतमा आएको विनाशकारी बाढीबाट मृत्यु हुनेको संख्या 547 पुगेको छ। 1545 जना अझै बेपत्ता छन्। नर्वेका राजा हारोल्ड पाँचौंको आज ओस्लो अस्पतालमा निधन भयो। उहाँको निधनमा प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो दुःख व्यक्त गर्नुभएको छ। अनि विदेश सचिव विक्रम मिश्रीले आज तमिलनाडुका वरिष्ठ मन्त्रीहरूको प्रतिनिधिमण्डलसँग भेट गर्नुभयो। अब समाचार विस्तारमा। विदेश मन्त्री एस जयशंकरले आज नयाँ दिल्लीमा तमिलनाडुका 21 तीर्थयात्रीहरूलाई भेट्नुभयो, जसलाई नेपालबाट उद्धार गरेको थियो। यी तीर्थयात्रीहरू हिजो बाढी प्रभावित क्षेत्रबाट काठमाडौँ पुगेका थिए र आज दिउँसो नयाँ दिल्ली आइपुगेका थिए। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै डाक्टर जयशंकरले नेपाली सेना र सरकारलाई सहयोगको लागि धन्यवाद दिनुभयो। उहाँले काठमाडौँ स्थित भारतीय दूतावासलाई पनि उनीहरूको सहज भारत फिर्ती सुनिश्चित गरेकोमा प्रशंसा गर्नुभयो। डाक्टर जयशंकरले पत्रकारहरूलाई भन्नुभयो, भारत सरकारले बाढीपछि राहत र उद्धार कार्यमा नेपाललाई सहयोग गरिरहेको छ। डाक्टर जयशंकरले आज बिहान नेपालका विदेश मन्त्रीसँग कुरा गरेर सबै सम्भावित सहयोगको प्रस्ताव गरेको बताउनुभयो।
2: 21 भारतीय नागरिक जो फंसे हुए थे कैलाश मानसरोवर की यात्रा पे गए थे, कल काठमांडू पहुंचे उस क्षेत्र से जहां पर ये हादसा हुआ, और कल हमारे राजदूत उनसे मिले, उनका हालचाल पूछा और हमारी एम्बेसी ने उनके लिए ये ट्रैवल अरेंजमेंट बनाया। आज वो दिल्ली पहुंच चुके हैं। उसके अलावा आप 63 भारतीय नागरिक जो त्रिशूली हाइड्रो पावर में काम करते हैं, त्रिशूली 1, उनको भी वहां से बचाया गया है।
1: भारत कुवेत संयुक्त रक्षा समिति जेडिसीको पहिलो बैठक आज नयाँ दिल्लीमा सम्पन्न भयो। बैठकको क्रममा दुई देशले तालिम, सैन्य अभ्यास, सैन्य औषधि, कर्मचारी वार्ता, रक्षा उद्योग र जाँच तथा विकास लगायत विभिन्न क्षेत्रमा द्विपक्षीय रक्षा सहयोगलाई अझ सुदृढ पार्न सहमति जनाए। बैठकको अध्यक्षता रक्षा विभागका सहसचिव अमिता प्रसाद र 5 सदस्यीय कुवेती प्रतिनिधिमण्डलका प्रमुख ब्रिगेडियर जनरल राहत अल्स साकरानले गरेका थिए। भारतीय प्रतिनिधिमण्डलमा 3 सशस्त्र बल, रक्षा उत्पादन विभाग, रक्षा अनुसन्धान तथा विकास संगठन, सशस्त्र बल चिकित्सा सेवा र विदेश मन्त्रालयका प्रतिनिधिहरू समावेश थिए। जेडिसीको पहिलो बैठक भारत र कुवेत बीचको रक्षा सहयोग सम्झौताको उद्देश्यहरू कार्यान्वयन गर्ने दिशामा एक महत्त्वपूर्ण कदम हो। जुन डिसेम्बर 2024 प्रधानमन्त्री नरेन्द्र मोदीको कुवेत भ्रमणको क्रममा हस्ताक्षर गरिएको थियो। नेपाल र तिब्बतमा आएको विनाशकारी बाढीबाट मृत्यु हुनेको संख्या 547 पुगेको छ। 1545 जना अझै बेपत्ता छन्। राहत र उद्धार टोलीले नदी किनार र बस्तीमा बाँचेकाहरू र बाढीले बगाएका शवहरूको खोजी गरिरहेका छन्। दक्षिण पश्चिम चीनमा 5.1 म्याग्निच्युडको भूकम्पको डरले नयाँ बाढीको खतरा बढाएको छ। अधिकारीहरूले प्रभावित जिल्लाहरूबाट 800 भन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा सारेका छन्। भोटे कोशी नदीको स्रोत नजिकै रहेको बाँध, ताल र तिब्बतमा बाँध भत्किएको रिपोर्टले बाढीको डरलाई फेरि ताजा बनाएको छ। नदीको सतह बढ्दै गएका कारण त्रिशुली क्षेत्रका बासिन्दाहरूलाई अन्यत्र जान आदेश दिएको छ। त्रिशुली र रसुवा बीचको सडक निर्माण कार्य रोकिएको छ। त्रिशुली र धोबी नदी क्षेत्रमा बाढीको पानीले उनीहरूको घर, पसल र सामान बगाएको स्थानीय बासिन्दाहरूले बताएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले जनधन योजनाको अभूतपूर्व परिवर्तनकारी नतिजाको प्रभाव अतुलनीय रहेको बताउनु भएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै श्री मोदीले जनधन योजनाले वित्तीय समावेशीकरणलाई प्रवर्धन गर्न र देशका जनतालाई सशक्त बनाउन महत्त्वपूर्ण भूमिका खेलिरहेको बताउनुभयो। प्रधानमन्त्री जनधन योजना अन्तर्गत 59 करोडभन्दा बढी खाताहरू खोलिएका छन्। यी खाताहरूमा जम्मा भएको कुल रकम 3,17,000 करोड रहेको छ। 2014 आजको दिन प्रधानमन्त्री मोदीद्वारा सुरु गरिएको यो योजना विश्वको सबैभन्दा ठूलो वित्तीय समावेशीकरण पहल हो, जसले सबै भारतीयहरूको निम्ति ब्याङ्किङ पहुँचयोग्य बनाउँछ। योजना अन्तर्गत खोलिएका 78% खाताहरू ग्रामीण वा अर्धशहरी क्षेत्रहरूमा छन्, जसमध्ये लगभग 56% महिलाहरूद्वारा राखिएका छन्।
0: प्रधानमंत्री नरेंद्र मोदी ने कहा है कि पिछले 12 वर्षों में जनधन योजना के अभूतपूर्व परिवर्तनकारी परिणामों का प्रभाव बेमिसाल है। श्री मोदी ने कहा कि जनधन योजना वित्तीय समावेशन को बढ़ावा देने और देश के लोगों को सक्षम बनाने में महत्वपूर्ण भूमिका निभा रही है। इस योजना का शुभारंभ प्रधानमंत्री मोदी ने 2014 में आज ही के दिन किया था। योजना के तहत अब तक 59 करोड़ से अधिक खाते खोले जा चुके हैं। ये योजना सभी भारतीयों के लिए बैंकिंग पहुँच को सुलभ बना रही है। योजना के तहत महिलाओं के लगभग 56% खातों सहित 78% खाते ग्रामीण या अर्ध शहरी क्षेत्रों में खोले गए हैं। दीपेंद्र की रिपोर्ट के साथ समाचार कक्ष से मैं मनोज।
1: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मीडिया हैंडल एक्समा @AIRNews खर्साङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। नर्वेका राजा हारल्ड पाँचौँको आज ओस्लो अस्पतालमा निधन भयो। उहाँ 89 वर्षको हुनुहुन्थ्यो। उहाँ सन् 1991 आफ्ना बुबा राजा ओला पाँचौँको मृत्युपछि राजा बन्नुभएको थियो। राजतन्त्रलाई आधुनिकीकरण गर्नका लागि उहाँ अत्यन्त लोकप्रिय हुनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले नर्वेका राजा हारल्ड पाँचौँको निधनमा गहिरो दुःख व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जालको एक पोस्टमा प्रधानमन्त्रीले यस वर्षको सुरुमा नर्वे भ्रमणको क्रममा राजा हारल्ड पाँचौँसँग भएको भेटको सम्झना गर्नुभएको छ। मोदी राजा हारल्ड पाँचौँको न्यानोपन र राष्ट्रपतिको सेवाको भावनाबाट धेरै प्रभावित हुनुभएको छ। प्रधानमन्त्रीले शाही परिवार र नर्वेका जनताप्रति संवेदना व्यक्त गर्नुभएको छ। विदेश सचिव विक्रम मिश्रीले आज तमिलनाडुका वरिष्ठ मन्त्रीहरूको प्रतिनिधिमण्डलसँग भेट गर्नुभयो। उहाँले आदव अर्जुनको नेतृत्वमा रहेको प्रतिनिधिमण्डललाई भारतीय नागरिकहरूको लागि राहत र सहयोग कार्यको बारेमा जानकारी गराउनुभयो। विदेश मन्त्रालयले सामाजिक सञ्जाल पोस्टमा भनेको छ, मन्त्रालय र काठमाडौँ स्थित भारतीय दूतावासले नेपालमा बाढी र पहिरोबाट प्रभावित भारतीय नागरिकहरूलाई राहत र सहयोग प्रदान गरिरहेको छ। प्रतिनिधिमण्डलले विदेश मन्त्रालयको नियन्त्रण कक्षको पनि भ्रमण गर्यो, जुन भारतीय नागरिकहरू र उनीहरूका परिवारहरूलाई सहयोग गर्न 24 घण्टा काम गरिरहेको छ। यस महिना मालदा मेडिकल कलेज तथा अस्पतालमा 60 नवजात शिशुको मृत्यु भएको रिपोर्ट आएपछि राष्ट्रिय मानवाधिकार आयोगले पश्चिम बङ्गालका मुख्य सचिवलाई सूचना जारी गरेको छ। मिडिया रिपोर्टको स्वीकृति लिँदै आयोगले 2 हप्ताभित्र यस विषयमा विस्तृत रिपोर्टको माग गरेको छ। आयोगले रिपोर्टमा उल्लेख गरिरहेको जानकारी सत्य हो भने यो मानवाधिकारको गम्भीर उल्लङ्घन हो भनी बताएको छ। मिडिया रिपोर्टका अनुसार 60 नवजात शिशुमध्ये 40 जनाको स्वास्थ्य बिग्रेपछि अन्य मेडिकल सेन्टरहरूबाट मालदा मेडिकल कलेज तथा अस्पतालमा रेफर गरिएको थियो। सरकारले सामाजिक सञ्जालमा फैलिएको एउटा नक्कली भिडियोको खण्डन गरेको छ, जसमा भाखरा नाङ्गल बाँधको पर्खाल 1.77 इन्चले ढल्केको दावी गरिएको छ। भिडियोले भ्रामक दावी गरेको छ, जसमा बाँधमा भत्किएर दिल्ली लगायत धेरै सहरहरूमा बाढी आउन सक्छ। प्रेस सूचना ब्युरोको तथ्य जाँच एकाइले यो दावी गलत भएको पुष्टि पारेको छ। प्रेस सूचना ब्युरोले 27 अगस्त 2024 बाँधको पर्खालको वास्तविक झुकाउ 0.86 इन्च रेकर्ड गरेको बताएको छ। औषधि विभागले फार्मा अनि मेडटेक प्रविधिमा अनुसन्धान र नवप्रवर्धन योजना प्रिप अन्तर्गत आवेदनहरूको दोस्रो चरण सुरु गरेको छ। रसायन तथा मल मन्त्रालयले आज जानकारी गराएको छ कि 5,000 करोड रुपियाँको वित्तीय प्रावधान भएको यो योजनाले स्टार्टअप, एमएसएमई र ठुला कम्पनीहरूलाई सहयोग गरेर भारतमा औषधि र चिकित्सा प्रविधि अनुसन्धान र विकास इकोसिस्टमलाई बलियो बनाउने उद्देश्य लक्ष्य राखेको छ। सार्वजनिक परीक्षा सुधार सम्बन्धी सरकारको उच्च स्तरीय कार्यदलले विद्यार्थी, अभिभावक र शिक्षकहरू लगायत सबै सरकारवालाहरूबाट सुझाव आमन्त्रित गरेको छ। सेप्टेम्बर 13 वेबसाइट, वाट्सएप वा फोन नम्बर 1800-1800-4747 मार्फत सुझावहरू पेश गर्न सकिन्छ। यसरी नै एक्जाम रिफर्म्स टास्कफोर्स @dopt.gov.inमा इमेल पनि गर्न सकिनेछ। परीक्षा सञ्चालन, सुरक्षा, डिजाइन, मूल्याङ्कन विधि, शासन, जवाबदेहिता र संस्थागत व्यवस्था साथै परीक्षा अनुचित माध्यमहरूको पत्ता लगाउने, रोकथाम र समाधान गर्ने लगायत अन्य सम्बन्धित क्षेत्रहरूमा सुझावहरू आमन्त्रित गरे।

0: दिएको छ। यो समाचार युट्युबमा एट एआईआर कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा पुनः एकचोटि प्रमुख समाचार। विदेश मन्त्री एस जयशङ्करले आज नयाँ दिल्लीमा तमिलनाडुका 21 तीर्थयात्रीहरूलाई भेट्नुभयो, जसलाई नेपालबाट उद्धार गरिएको थियो। भारत कुवेत संयुक्त रक्षा समिति जेडिसीको पहिलो बैठक आज नयाँ दिल्लीमा सम्पन्न भयो। नेपाल र तिब्बतमा आएको विनाशकारी बाढीबाट मृत्यु हुनेको संख्या 547 पुगेको छ। 1545 जना अझै बेपत्ता छन्। नर्वेका राजा हारल्ड पाँचौँको आज ओस्लो अस्पतालमा निधन भयो। उहाँको निधनमा प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो दुःख व्यक्त गर्नुभएको छ। र विदेश सचिव विक्रम मिश्रले आज तमिलनाडुका वरिष्ठ मन्त्रीहरूको प्रतिनिधिमण्डलसँग भेट गर्नुभयो। आकाशवाणीबाट समाचार पूरा भयो। अघिल्लो समाचार लिएर बिहान 7:25 पुनः उपस्थित हुने नै छौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: एफएमएसए 3.5 मेगाहर्जमा तपाईँ सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङबाट। विविध प्रस्तुतिहरू रहेछ क्रममा अब प्रस्तुत छ यो अवानी कार्यक्रममा कोशेली मैले मन पराएका गीतहरू।

नमस्कार आदरणीय श्रोता अनि मेरा प्रिय युवा साथीहरू, स्वागत छ हजुरहरूलाई आकाशवाणी खरसाङबाट प्रसारण हुने युवावाणी कार्यक्रममा। म सञ्चालिका दीक्षा उपस्थित भइसकेकी छु कार्यक्रम कोसली मैले मन पराएका गीतहरूको साथमा। र कार्यक्रमको यस अङ्गमा म हजुरहरूलाई केही मिठा मिठा सङ्गीतहरू सुनाएर मनोरञ्जन गराउनेछु। आज हावाका लहरहरू, रङ्गीन धागोहरू र भाइ बहिनीहरूको धेरै रमाइलो क्षणहरू जस्तै सुगन्धित छन्। तपाईँहरू सबैलाई रक्षाबन्धनको धेरै धेरै शुभकामना।

रक्षा बन्धन एउटा राखी धागो र उपहारहरूको पर्व मात्र होइन, यो प्रेम अनि विश्वासको सम्बन्ध हो। यो त्यो व्यक्तिको बारेमा हो जसले तपाईँको मनपर्ने टी शर्ट बिना सोधी चोर्छ, तर अर्को सेकेन्डमा तपाईँको लागि सम्पूर्ण संसारसँग लड्छ। यो सम्बन्धले हामीलाई सुरक्षित अनुभव गराउँछ। यो कठिन परीक्षाका रातहरूमा तपाईँको साथ दिने दाजुभाइ दिदी बहिनीको सम्बन्ध हो। समय क्षेत्रहरू पार गरेर कौशौ टाढा बस्ने दिदी बहिनीलाई याद गर्ने दिन हो।

हरेक विजय हृदय विदारक छन्। अबेर रातिको कुराकानी र मौन सङ्घर्षको समयमा दाजुभाइ दिदीबहिनी नै यस्तो व्यक्ति हो जसलाई थाहा हुन्छ कि तपाईँ कहाँबाट आउनुभएको हो र तपाईँ वास्तवमा को हुनुहुन्छ। तिनीहरू तपाईँको पहिलो साथी, तपाईँको इमानदार आलोचक र तपाईँको जीवनभरको सहयोगी हुन्।

आज तपाई एउटै छानामुनि सँगै रक्षाबन्धन मनाउँदै हुनुहुन्छ वा हजारौं माइल पार गरेर प्रेम पठाउँदै हुनुहुन्छ। यो रक्षाबन्धनले तपाईलाई हाँसो, न्यानोपन र जीवनमा कहिले एक्लै हिँड्नु पर्दैन भन्ने कोमल सम्झना दिलाओस्।

र यसरी हजुरहरूलाई मनोरञ्जन गराउँदा गराउँदै हाम्रो निर्धारित समय अवधि पूरा भएकोले आजलाई कार्यक्रम प्रस्तोता योजना मोहरा लगायत म कार्यक्रम सञ्चालिका दीक्षा मंगरातीलाई बिदा दिनुहोस्। आफ्नो र आफ्नो परिवारको ख्याल राख्नुहोस् र खुसी रहनुहोस्। हवस् त, नमस्ते।

एफएमएसी 3.5 मेगाहर्जमा यहाँले सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङ। राम्रो कार्यक्रमहरू श्रोताले आकाशवाणी दार्जिलिङ एफएमएसी 10.2 मेगाहर्ज साथै न्युज अन एयर पनि

साथै यहाँले हाम्रो कार्यक्रम सुन्दै हुनुहुन्छ प्रसार भारती ओटिटी वेब्स प्लेटफर्ममा। र अघिल्लो हाम्रो प्रस्तुति रहेको छ आरएनयुको प्रस्तुति चर्चा चौतारी।

0: नमस्कार श्रोतागण, आकाशवाणी खरसाङको चर्चा चौतारी कार्यक्रममा तपाईहरूलाई स्वागत छ। आज हामी प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदृष्टिले पूर्वोत्तर भारतको सर्वाङ्गीण विकासमा ठूलो फड्को कसरी मार्दैछ त्यसबारे चर्चा गर्नेछौ। तपाईहरूका साथ स्टुडियोमा म रोशनी छेत्री
1: अनि म सबिना गिरी। सन् 2014 प्रधानमन्त्री नरेन्द्र मोदी सत्तामा आएपछि उहाँको नेतृत्वमा रहेको एनडीए सरकारले कसरी पूर्वोत्तर भारतको कायाकल्प गर्दै सर्वाङ्गीण विकासलाई एउटा नयाँ उचाइ र गति प्रदान गरिरहेको छ त्यसबारे प्रस्तुत छ असम विश्वविद्यालय सिल्चरको कानून विभागका प्राध्यापक र विभागीय प्रमुख श्री पार्थ प्रतिम पालको एउटा सारगर्भित आलेख जसलाई हामी प्रस्तुत गरिरहेका छौं।
0: 13 मार्च 2026 दिन प्रधानमन्त्री नरेन्द्र मोदीले असमको भ्रमण गर्नुभयो तथा 47,800 करोड़ रूपियाँ भन्दा बढ़ीका विभिन्न परियोजनाहरूको उद्घाटन अनि शिलान्यास गर्नुभयो। यसमा असममाला 3.0 सड़क पूर्वाधार निर्माण परियोजना, 6 वटा अन्य सड़क परियोजना, 4 वटा फ्लाइओभर अनि बीटीसीका लागि 2 वटा पुलहरू सामेल छन्। श्री मोदीले बोडोल्याण्ड क्षेत्रीय परिषद इलाकाको विकासका लागि 4,570 करोड़ रूपियाँका विभिन्न परियोजनाहरूको पनि उद्घाटन र शिलान्यास कोक्राझारबाट भर्चुअल रूपमा गर्नुभएको थियो।
1: एउटा अर्को उल्लेखनीय कुरा के हो भने देशका कुनै पनि प्रधानमन्त्रीले अहिलेसम्म असम र पूर्वोत्तर भारतको भ्रमण गरेको इतिहासमा प्रधानमन्त्री नरेन्द्र मोदी अनि वहाँका मन्त्रीहरूको सर्वाधिक भ्रमण असम र पूर्वोत्तर भारतमा नै भएको छ अनि भइरहेको छ। प्रधानमन्त्रीले आफ्ना मन्त्रीहरूलाई पूर्वोत्तर भारतको विकासमाथि अधिक भन्दा अधिक ध्यान केन्द्रित गर्ने विशेष निर्देश दिनुभएको छ। हामी सबैलाई सर्वविदित नै छ। उहाँले स्पष्ट रूपमा भन्नुहुन्छ, पूर्वोत्तर भारतको विकास बिना भारतको विकास सम्भव छैन।
2: मैं बार बार कहता आया हूं कि न्यू इंडिया तभी अपनी पूरी शक्ति से विकसित हो पाएगा जब पूर्वी भारत नॉर्थ ईस्ट का तेज गति से विकास होगा।
0: कुनै महिना छैन जसमा केन्द्रका मन्त्रीहरूले पूर्वोत्तर राज्यहरूको भ्रमण गरेका छैनन्। यसैले बुझिन्छ प्रधानमन्त्री नरेन्द्र मोदीका लागि पूर्वोत्तर भारतको विकास देशकै विकासका लागि कति महत्वपूर्ण छ।
1: प्रधानमन्त्री नरेन्द्र मोदीको संकल्प छ साल 2047 भारतलाई विकसित राष्ट्र बनाउनु। उहाँले भन्नुहुन्छ, सबका साथ सबका विकास, सबका प्रयास अनि सबका विश्वास। यसैले पूर्वोत्तर भारतका मानिसहरूमा एउटा विश्वास निर्माण गर्न, राज्यमा शान्ति र सौहार्दको सृजना गर्न, पूर्वोत्तरका प्रत्येक व्यक्तिलाई राष्ट्रको मुख्या धारामा जोडेर एउटा सशक्त, बलियो र विकसित भारतको निर्माण गर्ने दिशामा विकासको मूल मन्त्र एउटा मुख्य सञ्चालक। हामी सबै भारतीयहरूको लक्ष्य पनि यही हुनुपर्छ अनि प्रधानमन्त्रीले यसलाई चरितार्थ गर्दै हुनुहुन्छ। श्री मोदीले पूर्वोत्तर भारतलाई अष्टलक्ष्मी भन्नुहुन्छ। देशको विकास अष्टलक्ष्मीको विकासमा अन्तर्निहित छ। प्रधानमन्त्री नरेन्द्र मोदी भन्नुहुन्छ,
2: साथियों, हमारी परम्परा में माँ लक्ष्मी को सुख, आरोग्य और समृद्धि की देवी कहा जाता है। जब भी लक्ष्मी जी की पूजा होती है तो हम उनके 8 रूपों को पूजते हैं, आदि लक्ष्मी, धन लक्ष्मी, धान्य लक्ष्मी, गज लक्ष्मी, संतान लक्ष्मी, वीर लक्ष्मी, विजय लक्ष्मी और विद्या लक्ष्मी। इसी तरह भारत के पूर्वोत्तर में 8 राज्यों की अष्टलक्ष्मी विराजमान है। असम, अरुणाचल प्रदेश, मणिपुर, मेघालय, मिजोरम, नागालैंड, त्रिपुरा और सिक्किम, नॉर्थ ईस्ट के इन 8 राज्यों में अष्टलक्ष्मी के दर्शन होते हैं।
0: एउटा यस्तो समय थियो जब देशकै अशान्त क्षेत्रहरूमा पूर्वोत्तर भारतको नाम आउँथ्यो। असम, मणिपुर, मिजोरम, नागालैंड, अरुणाचल

0: देश त्रिपुरा मेघालय सबै धेर थोर अशान्त थियो, हिंसा र हत्याको माहौल थियो। न त उद्योगपति न त पर्यटक नै पूर्वोत्तर भारतमा निवेश गर्न र भ्रमण गर्ने विचार गर्थे। विगत एक दशक अघि मानिसहरू यस क्षेत्रमा आउन हिचकिच्याउँथे, तर जबदेखि केन्द्रको सत्तामा प्रधानमन्त्री नरेन्द्र मोदी आउनुभयो, कर्मशः अनि निरन्तर रूपमा पूर्वोत्तर राज्यहरूको कायाकल्प हुँदै गयो। आज यहाँ निवेश गर्न उद्योगपतिहरू अथवा घुम्न आउन देश विदेशका पर्यटकहरू हिचकिचाउँदैनन् अनि डराउँदैनन्। यो सब सोच र विकासको परिणाम हो। यसैले त भनिन्छ, मोदी हे तो मुमकिन है।
1: त श्रोता, आज हामीले असमको सर्वाङ्गीण विकासलाई प्रधानमन्त्री नरेन्द्र मोदीले प्रदान गर्नुभएको नयाँ गति अनि राज्यका मुख्यमन्त्री हिमन्त विश्व शर्माको भाजपा सरकार र केन्द्रको एनडीए सरकारले मिलेर सर्वाङ्गीण विकासमा मारेको ठूलो फड्कोबारे क्रमशः जान्नेछौ। यथार्थमा भनौं भने डबल इन्जिनको सरकारले विगत एक दशकमा असमको विकासको हरेक क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याएको छ, राज्यको अप्रत्याशित र अभूतपूर्व कायाकल्प गरेको छ।
0: पार्थ प्रतिम पालज्यूले आफ्नो आलेखमा असम राज्यको विकासमा प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदृष्टि, डबल इन्जिनको सरकारले गरिरहेको अभूतपूर्व विकास परियोजनाहरूको सारगभीत अनि सुन्दर विवरण यस प्रकार गर्नुभएको छ। उहाँले लेख्नुभएको छ, इतिहास साक्षी छ, असमको दुर्गम पहाड़ी क्षेत्र होस् अथवा ठूल्ठूला नदीहरू नै किन नहोस्, सबैलाई चिर्दै आज सड़क र रेल सम्पर्कको जाल बुनिएको छ, जसले यातायातलाई सुगम र कम समय लाग्ने तथा सुरक्षित बनाएको छ। पहाड़ी र समतल क्षेत्रहरूमा सड़क, सुरुङ, पुलहरू, फ्लाइओभर आदिले सड़क र रेल सम्पर्कले मानिसहरूको जीवनमा ठूलो परिवर्तन ल्याएको छ। यो क्षेत्रले आज राजमार्ग, रेलवे, विमानस्थल, पुल र सीमापार करिडोरहरूको अभूतपूर्व विस्तार देखिरहेको छ, आम जनजीवनलाई सहज र गुणवत्मक रूपमा उत्कृष्ट बनाउँदैछ, राष्ट्रिय र क्षेत्रीय अर्थव्यवस्थासित स्थिर रूपमा एकीकृत गर्दैछ र थप विकास र थप रोजगारीको लागि लगानी आकर्षित गर्दैछ। अवसरहरूको कुरा गरौं भने यस क्षेत्रमा नयाँ प्रकारका उद्योगहरू पनि देखा पर्दैछन्, जसले वैज्ञानिक र प्राविधिक विकासको उदयमान आवश्यकताहरू पूरा गर्नेछन्। देशलाई विश्व औद्योगिक नक्सामा बलियो स्थानमा राख्ने सम्भावनाहरू रहेका छन्।
1: असमको पूर्वाधार विकासका साथसाथ असम र पूर्वोत्तरका अन्य राज्यहरूको सामरिक महत्व र देशको सुरक्षाको आवश्यकताहरूलाई पनि यस विकासले ठूलो टेवा दिइरहेको छ। यी परियोजनाहरूले गहिरो रणनीतिक महत्व बोकेको छन्। चीन, म्यानमार र बंगलादेशसँगको संवेदनशील सीमाहरूमा रसद पहुँचलाई सुदृढ पार्दै सशस्त्र सेनाको परिचालन तयारीलाई ठूलो टेवा दिइरहेका छन्। व्यापार, लगानी र गतिशीलतालाई बढ़ावा दिएर यो पूर्वाधार पुनरुत्थानले आर्थिक वृद्धिलाई मात्र ऊर्जा प्रदान गरिरहेको छैन, तर राष्ट्रिय सुरक्षालाई पनि सुदृढ पार्दै विस्तारै उत्तर पूर्वलाई भारतको भविष्यको लागि समृद्धि, स्थिर र सामरिक शक्तिको महत्वपूर्ण प्रवेशद्वारमा रूपान्तरण गर्दै यसले असल रूपमा असमको भूमिकालाई क्रमशः पुनः परिभाषित गर्दै कनेक्टिभिटीलाई सुदृढ पार्दै लगानीलाई प्रोत्साहन गर्दै र क्षेत्रीय र अन्तर्राष्ट्रिय करिडोरहरूमा व्यापारलाई सहज बनाएर विकासको यो लहरले असमलाई फराकिलो क्षेत्रीय रूपान्तरणको केन्द्रमा स्थिर रूपमा राखिरहेको छ।
0: अब असमको समग्र विकासका लागि केन्द्र सरकारका केही महत्वपूर्ण परियोजनाहरूबारे चर्चा गरौं। एउटा सबैभन्दा महत्वपूर्ण परियोजनाहरूमा कुमार भास्कर वर्मा सेतु सामेल छ। प्रधानमन्त्री नरेन्द्र मोदीले यस कुमार भास्कर वर्मा सेतुको उद्घाटन फरवरी 2026 गर्नुभयो। ब्रह्मपुत्र नदीमा गुवाहाटीलाई उत्तर गुवाहाटीसित जोड्ने यो एउटा अत्यन्तै महत्वपूर्ण र प्रमुख 6 लेनको पुल हो, जसले असममा शहरी र क्षेत्रीय कनेक्टिभिटीलाई उल्लेखनीय रूपमा मजबूत बनाइरहेको छ। लगभग 3030 करोड रुपियाँको अनुमानित लागतमा निर्मित यो ऐतिहासिक पुलले देशकै पहिलो एक्स्ट्रा डोज प्रिस्टेस

0: कंक्रीट पुल हो। यसले शहरको दुई छेउ बीचको यात्रा समयलाई लगभग 45 देखि 60 मिनटबाट घटाएर 60 मिनटमा ल्याइदिएको छ अनि सराईघाट पुल माथिको दबाउलाई निकै कम गरेको छ। आधार आइसोलेसन प्रविधि र पुल स्वास्थ्य अनुगमन जस्ता उन्नत इन्जिनियरिङ सुविधाहरूसित यसको डिजाइन गरिएको छ। क्षेत्रको उच्च भूकम्पीय गतिविधिहरूको सामना गर्न यो पुल सक्षम छ। असम तथा पूर्वोत्तरका अन्य राज्यहरू बीचको सम्पर्क सञ्जाल सम्वर्धनमा यो पुल एउटा कोसेढुङ्गा बनेको छ। यसले पर्यटन र वाणिज्यलाई ठूलो टेवा दिएको छ।
1: एउटा अर्को महत्वपूर्ण परियोजनाको उल्लेख प्रतिम पालज्यूले गर्नुभएको छ, त्यो हो सिलोङ सिल्चर हाई स्पीड करिडर। यो सिलोङ सिल्चर हाई स्पीड करिडर भारतको उत्तर पूर्वीय क्षेत्रको आर्थिक तथा रणनीतिक दुवै हिसाबले सबैभन्दा परिणामकारी र महत्वपूर्ण पूर्वाधार परियोजनाहरूमध्ये एक हो। मेघालयको राजधानी सिलोङ तथा असमको सिल्चरलाई जोड्दछ। चार लेनको 166.8 किलोमिटर लामो यस ग्रीनफिल्ड महत्वाकांक्षी सड़क परियोजनाको लागत खर्च झण्डै 22,864 करोड रूपियाँ रहेको छ। यसको शिलान्यास प्रधानमन्त्री श्री मोदीले 14 मार्च 2026 गर्नुभयो। यो करिडरले गुवाहाटी, सिलोङ र बाराक उपत्यका, त्रिपुरा, मिजोरम र मणिपुरलाई देशको अन्य भागसँग जोड्नुमा महत्वपूर्ण भूमिका खेल्नेछ। यो परियोजनाले देशको सुरक्षा तथा आवागमनमा एउटा निर्णायक परिवर्तन ल्याउनेछ। यसको ठूलो सामरिक महत्व छ। यसले म्यानमार हुँदै कलादान बहुमोडल ट्रान्जिट यातायात परियोजनाको लागि एउटा महत्वपूर्ण भूमिलिङ्गको रूपमा काम गर्नेछ।
0: यसले पूर्वोत्तर भारतलाई बंगलादेशमाथि निर्भरता बिना नै कोलकाता र विशाखापट्टनम जस्ता बन्दरगाहहरूमा वैकल्पिक समुद्री पहुँच मार्ग प्रदान गर्नेछ। यसो गर्दा करिडोरले यस क्षेत्रमा भारतको रणनीतिक स्वायत्ततालाई बढाउनेछ, साँघुरो सिलगढ़ी करिडोरसित सम्बन्धित जोखिमहरूलाई कम गर्नेछ। यसले क्षेत्रीय व्यापार सञ्जालहरूसित उत्तर पूर्वलाई अझ बलियोसित जोड्नेछ अनि सैन्य तथा रक्षा सम्बन्धी मामिलाहरूको दृष्टिकोणले उत्तर पूर्वलाई अभेद्य किल्लाको स्वरूप प्रदान गर्नेछ। विशेष गरी चीनको कुनै पनि खतराको सामना गर्न देशको सैन्य सञ्चालनलाई ठूलो गति प्रदान गर्नेछ।
1: यसले भारतको लुक इस्ट पोलिसीलाई पनि ठूलो टेवा दिनेछ। साथै यस हाई स्पीड राजमार्गले मेघालय र असम, त्रिपुरा, मणिपुर, मिजोरममा औद्योगिक क्रान्ति ल्याउनेछ अनि क्षेत्रको पर्यटन, रसद दक्षता र रोजगारी सृजनालाई प्रेरित गर्नेछ। देशको विकासमा तथा आसियान देशहरूसम्म भारतको व्यापार वाणिज्यलाई ठूलो टेवा दिनेछ।
0: श्रोतागण, असम तथा पूर्वोत्तरको विकासमा प्रधानमन्त्री नरेन्द्र मोदीका महत्वपूर्ण पाइलाहरूबारे हाम्रो चर्चा चौतारीको अर्को अंकमा लिएर फेरि उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् बेलुकी 8:30 मा आकाशवाणी खरसाङको प्रस्तुति
2: चर्चा चौतारी।

एफएमए 103.5 MHz-मा यो प्रसारण आकाशवाणी खरसाङको र कार्यक्रमको अघिल्लो घोषणा आकाशवाणी दिल्ली केन्द्रबाट जसलाई रिले गरी सुनाइरहेछौँ।

एफएमएसी 3.5 मेगाहर्जमा यो प्रसारण हो आकाशवाणी खरसाङको र समेश बेला रात्रिको 10:30 भइरहेछ। यसको साथै समाप्त हुँदछ आजको हाम्रो तेस्रो अधिवेशनका कार्यक्रमहरू। भोलि बिहानी अधिवेशनका विविध प्रस्तुतिहरू लिएर हजुर समक्ष उपस्थित हुने नै छौ। तबसम्मको लागि सम्पूर्ण प्राविधिक मित्र लगायत मधगोशीका प्रतिमा पनि यहाँहरूबाट आज्ञा चाहन्छु। नमस्ते।